0: बाटोमै अलपत्र रहेको बताउनु भएको छ। उहाँका अनुसार पहिरो पछाउन जेसीबी गुवाई पनि पुनः वर्षा भइरहेकाले सड़क सञ्चालन हुन नसकेको जनाइएको छ। वर्षा नरोकिए तत्काल सड़क खुल्ने सम्भावना नरहेको डीएसपी खत्रीको भनाइ छ। कर्णाली करिडोर हुँदै कालीकोटको रामकोट सान्ने त्रिवेणी पचाल झरना बाजुरा र हुम्लाबाट आएका गाड़ी ठाउँठाउँमा रोकिएका छन् भने सुर्खेतबाट आएका गाड़ी पनि खुलालुमै रोकिएका छन्।
1: अमेरिकी अनुदान सहायता कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी अन्तर्गत नेपालमा विद्युत प्रसारण लाइन र उच्च क्षमताका सब स्टेशन निर्माणको काम तीव्र रूपमा अघि बढ़ेका छन्। नेपाल सरकार र अमेरिकाको संयुक्त लगानीमा संचालित एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत बुधबार नुवाकोटको रात माटेमा दुई नयाँ सब स्टेशन तथा 297 किलोमिटर लामो प्रसारण लाइन निर्माणको औपचारिक शुभारम्भ गरिएको छ। बुधबार शिलान्यास गरिएको 297 किलोमिटर लामो प्रसारण लाइन सञ्जालमा लप्सीफेदी रातमाटे न्यू हेटौड़ा प्रसारण लाइन खण्ड रातमाटे न्यू दमौली प्रसारण लाइन खण्ड र न्यू दमौली न्यू बुटबल प्रसारण लाइन खण्ड रहेका छन्।
0: सप्तरीको सदरमुकाम राजविराजमा लाल पूर्जाका लागि भइरहेको आन्दोलन र समस्या समाधानको विषय थप पेचिलो बन्दै गएको छ। आन्दोलनकै बीच मंगलबार राजविराज नगरपालिकामा लगाइएको ताला तोडिएपछि आन्दोलन थप पेचिलो बनेको हो। प्रहरीले ताला हटाएपछि आक्रोशित व्यवसायीहरूले प्रदर्शन थप सशक्त बनाएका छन्। तीन सातादेखि निरन्तर आन्दोलनरत व्यवसायीहरूका अनुसार जनप्रतिनिधि र प्रशासनले समस्या समाधानको पहल गर्नुको सट्टा आन्दोलन दबाउन प्रहरी परिचालन गरेको छ। उनीहरूको आरोप छ केही व्यक्तिले प्रभाव र पहुँचका आधारमा लाल पूर्जा प्राप्त गरिसकेका छन्, तर वास्तविक भोग चलनकर्ताहरूलाई भने अझै पनि अधिकारबाट वञ्चित राखिएको छ।
1: फ्लाई दुबईले पोखरा दुबई रूटमा सीधा उड़ान सेवा शुरू गर्ने भएको छ। आगामी सेप्टेम्बर 23 दुबई पोखरा दुबई दैनिक उड़ानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताउनुभयो। फ्लाई दुबईको पोखरा दुबई उड़ान तालिका सोमबार स्वीकृत भइसकेको छ। उहाँले भन्नुभयो आगामी असोज 7 गतेदेखि पोखरा दुबई दैनिक उड़ान शुरू हुन्छ। फ्लाई दुबईको टोलीले केही दिन अघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा सेफ्टी तथा सञ्चालन सम्बन्धी निरीक्षण गरेको थियो।
0: मध्यपूर्वमा जारी युद्धका कारण विगत केही महिनादेखि इन्धनसहित निर्माण सामग्रीमा निरन्तर भइरहेको अत्याधिक एवं अप्रत्याशित मूल्य वृद्धिपछि निर्माण क्षेत्र संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। निर्माण व्यवसाय मूल्य समायोजनबाट वञ्चित हुँदा निर्माण उद्योग र निर्माण व्यवसाय इतिहासकै सबैभन्दा धराशायी स्थितिमा पुगेको नेपाल निर्माण व्यवसाय महासंघले जनाएको छ। आर्थिक वर्ष 2083-84 बजेटमा निर्माण व्यवसायलाई परेको कठिनाईको यथोचित सम्बोधन गर्नेछौ भन्ने उल्लेख भए अनुसार राज्यबाट मूल्य समायोजन नपाउँदा निर्माण व्यवसाय ठूलो आर्थिक मारमा परेको र पछिल्लो समय व्यवसायलाई थप मानसिक पीड़ा दिने गरी पूर्वाधार निर्माणसँग सम्बन्धित विभिन्न सरकारी कार्यालय र बैंकबाट चालिएका कदमका कारण निर्माण व्यवसाय मर्माहत अवस्थामा पुगेको महासंघको भनाई छ। सार्वजनिक खरिद ऐन नियम र सम्झौता अनुरूप आयोजनाहरूको म्याद थप हुनुपर्नेमा निर्माण व्यवसायको बैंक ग्यारेन्टी जफत गर्ने, नियोक्ताबाट कठोर तरिकाले पत्र काट्ने, ठेक्का किन नतोड्ने र कालो सूचीमा किन नपठाउने भनी सूचना प्रकाशित गर्ने गतिविधिका कारण निर्माण व्यवसाय मात्र नभई आश्रित परिवार र श्रमिकमा समेत ठूलो मानसिक आघात परेको बताइएको छ।
1: नेपाल राष्ट्र ब्याङ्कले अन्तर ब्याङ्क कर्जा र मेरो किता सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। राष्ट्र ब्याङ्क एन 2058 को धारा 79 अन्तर्गत इजाजत पत्र प्राप्त क ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्थाका लागि आफ्नो एकीकृत निर्देशन 2082 परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो।
0: अब शेयर बजार बुधबार धितोपत्र दोस्रो बजारमा मंगलबार भन्दा कम रकमको कारोबार भएको छ। अघिल्लो कारोबार दिन 6 अर्ब 44 करोड़ रुपियाँ भन्दा बढ़ीको कारोबार भएकोमा 1 करोड़ 33 लाख भन्दा बढ़ी किता धितोपत्र कारोबार बुधबार भने 4 अर्ब 29 करोड़ रुपियाँ भन्दा बढ़ीको 92,83,000 भन्दा बढ़ी किता धितोपत्र कारोबार भएको हो। मंगलबार बजार 1.54 अंकले खटेकोमा बुधबार 2.57 अंक बढ़ेर बजार स्थिर अवस्थामै रहेको छ।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो राष्ट्रको खेल तपाईँको हातमा आज नै डाउनलोड गर्नुहोस्।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: अब विदेशका खबर। चीनी राष्ट्रपति शी जिनपिङको प्याङयाङ भ्रमणपछि उत्तर कोरिया र चीनले द्विपक्षीय सम्बन्धलाई थप रणनीतिक र दीर्घकालीन स्तरमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनए का अनुसार दुवै देशका नेताहरूले सम्बन्धको भविष्यका लागि दूरगामी खाका तयार पार्दै परम्परागत मित्रतालाई अझ सुदृढ बनाउने सहमति जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायत विश्व नेताहरूसँग बेजिङमा उच्च स्तरीय भेटवार्ता सम्पन्न गरे लगत्तै सीले सोमबार उत्तर कोरियाको दुर्लभ भ्रमण गरेका थिए।
1: अब खेल र खेलाड़ीका खबर। एसीसी महिला प्रीमियर कपको क्वार्टर फाइनल थाइल्याण्डसँग 56 रनले पराजित भएपछि नेपाल एसिया कप महिला क्रिकेट प्रतियोगितामा छनौट हुन असफल भएको छ। केही दिन अघि नेपाल एसियन गेम्स छनौटमा पनि चयन हुन सकेको थिएन।
0: अब कला तथा मनोरञ्जन। संगीत रोयल्टी संकलन समाज नेपालले गीतकार तथा संगीतकारहरूलाई रोयल्टी वितरण गरेको छ। समाजले टिकटक, यातायात क्षेत्र, रेडियो, होटल तथा स्वदेश र विदेशबाट संकलित रोयल्टी रकम गीतकार तथा संगीतकारहरूलाई वितरण गरेको हो।
1: अब विचार विश्लेषणको पालो। सामुदायिक शिक्षा सुधारका दिशा शीर्षकमा प्रेम नारायण भूषालको विचार नागरिक दैनिकमा छापिएको छ। राज्यले शिक्षा निशुल्क बनाउने संवैधानिक व्यवस्था गरे पनि सामुदायिक विद्यालयको गुणस्तर सुधार, शिक्षक व्यवस्थापन, स्रोत साधनको उचित वितरण र राजनीतिक हस्तक्षेप नियन्त्रणमा प्रभावकारी काम हुन नसक्दा सार्वजनिक शिक्षाको अवस्था अपेक्षित रूपमा सुधारिन सकेको छैन। सामुदायिक शिक्षा सुधारका लागि बजेट मात्र होइन, उत्तरदायित्व, पारदर्शिता र नीतिगत प्रतिबद्धता आवश्यक छ। कर्मचारी र जनप्रतिनिधिका सन्तानलाई सामुदायिक विद्यालयमा पढ़ाउने नीति लागू गर्न सके विद्यालय सुधारका बहुआयामिक सम्भावना खुल्न सक्छन्।
0: बजेटमा शेयर बजार बोनस, शेयरमा कर यथावत शीर्षकमा ज्योति दाहालको विचार आर्थिक अभियानमा छापिएको छ। नेपाल सरकारले आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गरेको छ। सन्दै दुई तिहाईको सरकारले ल्याएको बजेटमा शेयर बजारको हकमा के गर्यो के गरेन भन्ने बहस शुरू भएको छ। बजेट वक्तव्यमा सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा लाग्दै आएको पूँजीगत लाभ कर अन्तिम हुने व्यवस्था मिलाइएको छ भने वाक्यांश नै शेयर बजारको लागि सबैभन्दा विशेष व्यवस्था हो। यसअघि सचिव र आन्तरिक राजस्व विभागका महानिर्देशकले अन्तिम हो भनेर वक्तव्य निकाल्ने गरेको थिए। प्रत्येक शेयर कारोबारलाई छुट्टा छुट्टै आधार बनाएर कर लगाउने वर्तमान व्यवस्थाको सट्टामा लगानीकर्ताको वार्षिक कुल खुद नाफाको आधारमा कर निर्धारण हुने, पोर्टफोलियोमा आधारित पूँजीगत लाभ कर लिने व्यवस्था र सोही आर्थिक वर्षभित्र भएको पूँजीगत घाटालाई पूँजीगत लाभसँग समायोजन गर्न सकिने व्यवस्था गरिनुपर्ने थियो। पुराना घोषणाहरू कार्यान्वयन नहुने तर तीनै कुरालाई नयाँ बोतलमा पुरानो रक्सी जस्तै बजारमा पस्कने सरकारी प्रवृत्तिका कारण बजेटको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न चिन्ह खड़ा भएको छ।
1: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टीम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चीनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
4: अ होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
0: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल।
0: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल,
0: सम्पर्क नम्बर 9813655553 र 9843218049।

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
2: पछि अघि बढ्यो सुनवाई। एमसीसी नेपालले थाल्यो रातो माटे र नयाँ दमौली सब स्टेशनको काम। दुबईबाट श्रीलंका पुर्याइएका 34 नेपाली हिरासतमा सदस्यता अध्यावधिक नगर्नेलाई कांग्रेस महाधिवेशनमा निषेध गरिने।
3: प्युठानको झिमरुकमा हरित हाइड्रोजन उत्पादन। फ्लाई दुबईले असोजबाट पोखरा विमानस्थलमा सीधा उडान भर्ने। सामाजिक सञ्जालमा चिकित्सकको गतिविधि नियमन गर्दै मेडिकल काउन्सिल।
2: अमेरिकाद्वारा इरानमा पुनः हवाई आक्रमण शुरू। रूसलाई सहयोग गरेको भन्दै युमाथि चीनको कड़ा चेतावनी। दुई हप्तामा इरान र पाकिस्तानबाट 85,000 भन्दा बढ़ी अफगानी नागरिक स्वदेश फिर्ता।
3: र आजबाट विश्वकप शुरू। उद्घाटन खेलमा दक्षिण अफ्रिका अनि आयोजक मेक्सिको खेल्ने। कप्तान दिपेन्द्र सिंह ऐरी आईसीसी टी20 आई अलराउण्डर वरियतामा चौथो स्थानमा। महिला टोलीको वरियतामा एक स्थान खस्कियो।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: साझा खबरको सबैभन्दा शुरूमा 10 दिनपछि सदनको अवरोध खुलेको प्रसंग।
2: प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर सदनमा जारी गतिरोध 10 दिनपछि हटेको छ। प्रधानमन्त्रीले सदनमा आएर आफ्नो अभिव्यक्ति सच्याएर माफी माग्नु पर्ने अडानबाट विपक्षी दलहरू पछाडि हट्दै हिजोदेखि अवरोध हटाइएको हो। विरोधको शैली फेर्दै विपक्षी दलहरू आगामी वर्ष 2083-84 राजस्व र व्ययको अनुमानित बजेटमाथिको छलफलमा सहभागी भएका छन्। प्रमुख प्रतिपक्षी कांग्रेसले विरोधको शैली फेर्न तयार भएपछि अन्य विपक्षी पनि मान्न बाध्य भएका हुन्। प्रधानमन्त्री शाहले गत 17 जेठमा सांसदहरूको प्रश्नको जवाब दिने क्रममा भारतले मात्र होइन नेपालले पनि भारतका धेरै ठाउँमा जग्गा मिचेको छ भनेर विवादास्पद अभिव्यक्ति दिनुभएको थियो। उक्त अभिव्यक्ति राष्ट्रहित विपरीत भन्दै विपक्षी कांग्रेस एमाले नेकपा श्रम संस्कृति र रापरपाले प्रधानमन्त्री सदनमा आएर सच्याउनु पर्ने र जनतासँग माफी माग्नु पर्ने अडान राख्दै प्रतिनिधि सभा र राष्ट्रिय सभामा अवरोध गर्दै आएका थिए। यसैबीच राष्ट्रपा सभापति रवि लामिछानेले संसदको अवरोध खुलाउन पहल कदमी लिनुभएको थियो। 25 जेठ बिहान 11 बजे तोकिएको प्रतिनिधि सभा बैठकको पूर्व सन्ध्यामा लामिछानेले सर्वदलीय बैठक बोलाएर गतिरोध हटाउन पहल थाल्नु भएको हो। राष्ट्रपा मुख्य सचेतक कविन्द्र बुर्लाको टीका अनुसार बैठकमा लामिछानेले प्रधानमन्त्रीको अभिव्यक्तिका सन्दर्भमा परराष्ट्र मन्त्री सुशील खनालले जवाब दिने र त्यसपछि चित्त नबुझे आफूले स्पष्ट पार्ने विकल्प अघि सार्नु भएको थियो। तर विपक्षले प्रधानमन्त्रीले बोलेको अभिव्यक्ति प्रधानमन्त्रीले नै सच्याउनु पर्ने अडान अघि सारेका थिए। कुरा नमिलेपछि 25 गतेको बैठक पनि स्थगित भएको थियो। यसैबीच परराष्ट्र मन्त्री सुशील खनालले 17 जेठमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिको सम्बन्धी स्पष्टीकरण दिनुभएको छ। प्रधानमन्त्रीले नेकप नेपालको सीमाका विषयमा उल्लेख गर्दै द्विपक्षीय वार्ताद्वारा समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताएको र यो क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको पनि मन्त्री खनालले बताउनुभयो। प्रधानमन्त्रीको धारणाका सम्बन्धमा परराष्ट्र मन्त्रालयले सोही दिन विस्तृत जानकारी पनि उपलब्ध गराइसकेको उहाँले उल्लेख गर्नुभएको थियो। नेपाली भूमि लिपुलेख क्षेत्र हुँदै भारतले मानसरोवर तीर्थयात्रा मार्ग सञ्चालनमा ल्याएको विषयमा समेत नेपाल सरकारको आधिकारिक धारणा परराष्ट्र मन्त्रालयले 20 वैशाखमा स्पष्ट पारिसकेको समेत मन्त्री खनालले बताउनुभयो।
5: प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छन्। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल अवलम्बन गरिएकोले एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको छ। सीमा सम्बन्धी नेपाल इण्डिया बाउन्ड्री वर्किङ ग्रुप र अन्य संयन्त्रहरूले म्यापिङको कार्य गरिरहेका छन्। यस विषयमा विस्तृत विवरण पछि प्राप्त हुनेछ। प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ।
3: यसैबीच प्रमुख प्रतिपक्षीय कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदिम्बेले प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना गर्दै सत्तारूढ राष्ट्रपतिमाथि पनि प्रश्न उठाउनु भएको थियो। प्रधानमन्त्रीको त्रुटिपूर्ण अभिव्यक्ति सामू सत्तारूढ सांसदहरू लास र दास बनेको आश्रयमा टिप्पणी समेत गर्नुभयो। विपक्षी दलका नेता आङदिम्बेले प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँले पनि मिचे हामीले पनि मिचे हिसाब बराबर यही भन्न खोजेको हो भनी प्रश्न गर्नुभएको थियो। अब कृषकको प्रसंग। चैते धाममा घाँटी मरूवा अर्थात नेक ब्लास्ट रोग देखिएपछि किसानहरू चिन्तामा छन्। चितौन, धादिङ, मकवानपुर लगायतका जिल्लामा चैते धान बालीमा रोगको संक्रमण देखिएको हो। चितौनको पूर्वी क्षेत्रमा लगाइएको चैते धाममा घाँटी मरूवा अर्थात नेक ब्लास्ट रोगको संक्रमण देखिएको र दाना नलाग्ने तथा बाला सुक्ने समस्या आएको कृषि अनुसन्धान परिषदले जानकारी दिएको छ। राप्ती, खैरहनी, रत्ननगर लगायत पूर्वी चितौनका अधिकांश क्षेत्रमा रोगको संक्रमण देखिएको जानकारी दिएको छ। यस वर्ष वैशाख यता लगातार पानी परेपछि रोग फैलिएको हुन सक्ने अनुमान गरिएको छ। पानी पर्ने रातमा चिसो र दिउँसोमा तातोका कारण तापक्रममा उतार चढ़ाव हुँदा ढुसीजन्य रोग फैलिने अनुकूल वातावरण बनेको धान बाली विज्ञहरूको भनाइ छ। सीआईएमसँग कुराकानी गर्दै नेपाल कृषि अनुसन्धान परिषदका कृषि वैज्ञानिक डाक्टर उज्जवल कुशवाहा,
6: 25-30 डिग्री तापक्रममा र हावामा पानीको मात्रा बढी छ, जसलाई हामी ह्युमिडिटी भन्ने गर्छौ, पानीको आर्द्रता, त्यो हावामा पानीको आर्द्रता 80% भन्दा बढी छ र त्यसपछि तापक्रम 25-30 डिग्री सेन्टिग्रेड छ भने यस्तो कन्डिसनमा यो रोग व्यापक रूपमा सर्ने गर्छ अर्थात् लाग्ने गर्छ। 1-2 दिनमै बाली नै सखा, एक हप्ताभित्रमा जुन खेतमा लाग्यो बाली नै सखा पारिदिन्छन्। यसबाट बचाउनलाई सर्वप्रथम त उन्नत जातका बिउहरू लगाउनु पर्यो। नयाँ जुन सरकारले प्रमाणित गरेका बिउहरू छन्, सरकारले रिलिज गरेका बिउहरू छन्, सिफारिस गरेका बिउहरू छन्, ती जातहरू लगाउनु पर्यो र जुन ठाउँमा यो ब्लास्ट लागिसकेको छ त्यो पूर्ण रूपमा सुकिसकेको छ बोट भने त्यसलाई केही गर्न सकिन्न। तर थुप्रै ठाउँमा यस्ता खेतहरू भेटाए जहाँ चाहिँ धान फुलिरहेको अवस्था छ, धानमा हेडिङ भइरहेको छ, अनि यस्तो कन्डिसनमा चाहिँ हिमोसन अथवा इडिनेफोफस जस्ता विषादीहरू 2 ml प्रति लिटर पानीमा मिलाएर कम्तीमा 2 चोटि हप्तामा 7 दिनको फरकमा छर्यो भने जुन ब्लास्टको संक्रमण भइरहेको खेत छन्, बाँचेको खेत छन्, तिनीहरूबाट ब्लास्टबाट जोगाउन सकिन्छ।
3: कृषि वन तथा पर्यावरण मन्त्रालयले किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध भएको जानकारी दिएको छ। किसानलाई जमीनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रका सूचना अधिकारी डाक्टर प्रकाश राज विष्टले सीआईएमसँग बताउनुभयो। कृषि जनगणना 2078 अनुसार 41,30,000 को संख्या रहेकाले बाँकी 16 लाख भन्दा बढी किसानलाई पनि सूचीकृत गर्ने तयारी भइरहेको उहाँको भनाइ छ।
7: किसानको जति पनि नेपाल सरकार, स्थानीय सरकार अथवा प्रदेश सरकारले दिने सेवा सुविधाहरू सहुलियतहरू पछि चाहिँ यो किसान सूचीकरणमा आबद्ध भएको किसानलाई मात्रै दिने भन्ने यसको लङ्गम उद्देश्य पनि हो। जबसम्म यो सूचीकरणमा आबद्ध भएपछि उनले परीक्षा पत्र जारी गरिन्छ, परीक्षा पत्र जारी गरेपछि अब जब यो हाम्रो सबै सब्सिडीहरू जुन हाम्रो आबद्ध गरिन्छ नि त्यसपछि चाहिँ सबै उनीहरूको खातामा अथवा उनीहरूले कसले कुन किसानले कति अनुदान अथवा के कति सहयोग कसले पाएपछि जब त्यो लिङ्क गर्ने पनि हो कि यसको उद्देश्य।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा महिनावारी सुक्ने अवस्थामा देखिन सक्ने तनाव र उपचार,
8: खाने औषधिहरू हुन्छ त्यसले दिँदाखेरि पनि धेरै नै राम्रो गरिरहेको हुन्छ। खालि उसलाई पसिनाको लागि मात्रै होइन कि उसको मुटुहरूलाई बलियो बनाउने, उसको हड्डीहरूलाई बलियो बनाउने त्योहरू हुन्छ।
3: लुम्बिनीमा 3.5 वर्षमा 4 मुख्यमन्त्री सहित 50 मन्त्री नियुक्त, अझै हेरफेरको तयारी। नक्कली भूटानी शरणार्थी प्रकरणमा 3 वर्षपछि अघि बढ़यो सुनवाई। एमसीसी नेपालले थाल्यो रातमाटे र नयाँ दमौली सब स्टेशनको काम लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरी तथा पहाड़ी क्षेत्रमा वन डढ़ेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको भित्रपृष्ठमा पोखरा विमानस्थलले बल्ल पायो बिजनेस फ्लाइट दुबईले सात असोजबाट व्यावसायिक उडान भर्ने शीर्षकमा खबर प्रकाशित छ। फ्लाइट दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी सात असोजबाट दैनिक व्यावसायिक अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ। शुरूमा एक महिनाका लागि पोखरा दुबई र दुबई पोखरा उडान भर्ने गरी कम्पनीले नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिइसकेको छ। त्यस्तै भित्रपृष्ठमा सामाजिक सञ्जालमा चिकित्सकको गतिविधि नियमन गर्दै मेडिकल काउन्सिल शीर्षकमा खबर छ। नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जाल मार्फत स्वास्थ्य सम्बन्धी सूचना तथा परामर्श प्रवाह गर्ने चिकित्सकमाथि कडाई गर्नु भएको छ। काउन्सिलले सामाजिक सञ्जाल तथा विद्युतीय संचार माध्यमको प्रयोग सम्बन्धी आठ बुधे आचार संहिता जारी गर्दै चिकित्सकको गतिविधि नियमन गर्न लागेको हो। त्यस्तै पहिलो पृष्ठमा लुम्बिनीमा सत्ता अस्थिरता साढे तीन वर्षमा चार मुख्यमन्त्री सहित पचास मन्त्री बने अझै हेरफेरको तयारी शीर्षकमा अर्को खबर प्रकाशित छ। लुम्बिनी प्रदेश सभाको साढे तीन वर्षको अवधिमा चार मुख्यमन्त्री सहित पचास जनाले मन्त्री बन्ने अवसर प्राप्त गर्नुभएको छ। मुख्यमन्त्री चेतन नारायण आचार्यले गएको सोमबार मात्रै एमाले र जसपाका पाँच मन्त्री फेरबदल गर्नुभयो भने एक असारमा प्रदेशको बजेट आएपछि कांग्रेसका मन्त्री पनि हेरफेर गर्ने र अरूलाई पालो दिने तयारी गरिएको छ। पटक पटक मन्त्री परिषद विस्तार र पुनर्गठन हुँदा केही सांसद चार पटकसम्म मन्त्री बन्नुभएको छ भने केहीले दोस्रो र तेस्रो पटक अवसर प्राप्त गर्नुभएको छ। त्यस्तै नक्कली भूटानी शरणार्थी प्रकरण तीन वर्षपछि सुनाई शुरू थप उच्च पदस्थमाथि भएन अनुसन्धान शीर्षकमा शिल्पा कर्णले खबर लेख्नु भएको छ। उच्च पदस्थ व्यक्तिहरू समेत मुछिएको बहुचर्चित नक्कली भूटानी शरणार्थी प्रकरणको तीन वर्षपछि जिल्ला अदालत काठमाडौँमा सुनाई शुरू भएको छ। हिजो न्यायाधीश तीस बहादुर खटकाको इजलासमा मुद्दाको प्रारम्भिक सुनाई शुरू भएको हो। त्यस्तै सदस्यता अध्यावधि गर्नेलाई कांग्रेस महाधिवेशन नगर्नेलाई कांग्रेस महाधिवेशनमा निषेध शीर्षकमा अर्को खबर छ। कांग्रेसको संस्थापन पक्षले सदस्यता अध्यावधि नगर्नेलाई पन्ध्रौं महाधिवेशनमा सहभागी नगराउने निषेधको नीति लिए पनि टसमस नदेखिएको इतर पक्षी निर्णायक संवादबाट समाधान खोज्न लसक देखिएको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको केन्द्रीय सदस्यता व्यवस्थापन समितिले पार्टीको केन्द्रीय समितिदेखि वडा तहसम्मका सबै तहका पदाधिकारी तथा जनप्रतिनिधिलाई सदस्यता अध्यावधि गर्न हिजोसम्म अन्तिम समय दिएको थियो। परिपत्र मार्फत जारी गरेको समय सीमाभित्र सदस्यता अध्यावधि नगर्नेले महाधिवेशनमा भाग लिन नपाउने जनाउँदै आइएको छ। समितिका संयोजक समेत रहनुभएका महामन्त्री पौडेलले निवर्तमान सभापति शेरबहादुर देउवा समूहका नेताका समूहमा रहेका पार्टीका वरिष्ठ नेताहरूलाई समेत सदस्यता अध्यावधिबारे बारम्बार आग्रह गरिरहेका कारण पनि समय सीमा थपिने सम्भावना नरहेको समेत नेताहरूले बताउँदै आएका छन्।
3: नेताहरूबीच अविश्वास बढ़दा कांग्रेस एकता टारिँदै शीर्षकमा कान्तिपुर दैनिकको भित्रीपन्नामा कुलचन्द्र नेउपानेले लेख्नु भएको पनि खबर छ। जेठ मसान्तभित्र एकता नभए वैकल्पिक बाटो रोज्ने इतर पक्षको चेतावनी छ। मधेस र कोशीमा प्रदेश स्तरीय भेला गर्न लागि पनि उल्लेख गरिएको छ। दुबईबाट श्रीलंका पुर्याइएका 34 नेपाली पुगे हिरासतमा शीर्षकमा सजना बरालले लेख्नु भएको छ। साइबर अपराध र अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा 34 नेपाली नागरिक तुनामा परेका छन्। उनीहरूलाई गल बोस र मातारास्थित जेलमा राखिएको छ। जेलमा राखिएका मध्ये 30 जनालाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ, तर प्रक्रिया पूरा नभएका कारण उनीहरू जेलमै छन्। अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार कम्बोडिया म्यानमार जस्ता देशमा कडाई र धरपकड बढ़ेसँगै स्क्याम सेन्टर चलाएर संगठित डिजिटल ठगी गर्नेहरूको आधार क्षेत्र अहिले श्रीलंकातिर सरेको छ। विभिन्न देशका स्क्याम सेन्टरमा ठूलो संख्यामा नेपाली समेत फस्दै आएकामा गत महिना श्रीलंका प्रहरीले गल र मातरा जिल्लामा छापा मार्दा 29 नेपाली सहित 192 भारतीय पक्राउ परेका थिए। काठमाडौँमा मेट्रो निर्माणलाई बल्ल तात्यो सरकार शीर्षकमा विमल खतिवडाले लेख्नु भएको छ। मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाले अन्तर्राष्ट्रिय परामर्शदाता छनौट गर्न 1 असारसम्म समय राखेर 1 जेठमा सूचना आह्वान गरिसकेको छ। पूर्वाधार विज्ञ सूर्यराज आचार्यले मेट्रो रेल चलाउन पहिला गुरू योजना बनाएर त्यस अनुसार रूट बनाई कहाँ कहाँ रेलको लाइन जोड्ने हो पहिचान नगरी त्यसमा पैसा खर्च गर्नु वाञ्छनीय हुँदैन भन्नुभएको छ। एमसीए नेपालले थाल्यो रातमाटे र नयाँ दमौली सब स्टेशनको काम शीर्षकमा अर्को खबर छ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले बुधबार मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी नेपाल कम्प्याक्टको विद्युत प्रसारण आयोजना अन्तर्गत रातमाटे सब स्टेशन र नयाँ दमौली सब स्टेशन तथा 297 किलोमिटर लामो विद्युत प्रसारण लाइन निर्माण शुरू गरेको छ। नुवाकोटको रातमाटेमा सब स्टेशन निर्माणको शिलान्यास गरिएको उल्लेख गरिएको छ। अर्को खबर अन्नपूर्ण पोस्ट दैनिकमा संकटमा सांस्कृतिक सम्पदा हराउँदै मौलिकता शीर्षकमा सुरेन्द्र काफले र नितु घलेले लेख्नु भएको छ। त्यसै गरी अर्को खबर छ भित्रिँदै मनसून शीर्षकमा नितु घलेले लेख्नु भएको हो। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसून केही दिनमा नेपाल भित्रिने अनुमान गरेको छ। मनसून भित्रिए नभने प्रणाली अलिपछि धकिने विभागको भनाइ छ। नेपालमा सामान्यतः जून 13 मनसून भित्रने गरेको छ। पत्रकार आन्दोलनलाई नागरिक तहमा लैजाने गृह कार्य शीर्षकमा अर्को खबर पनि छापिएको छ। आर्थिक कारोबार दैनिकमा भन्सार दर हेरफेरमा आएका समाचार भ्रामक रहेको बारेमा अर्थमन्त्रीको दावी सम्बन्धी खबर छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको र दस्तावेजबाट पानाहरू गायब पारिएको भन्ने आएका समाचारहरू भ्रामक र अतिरञ्जित रहेको दावी गर्नुभयो। अर्थ समितिको हिजोको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले भन्सार दरमा कुनै नीतिगत चलखेल नभएको र प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवादको विषय बनाइएको उल्लेख गर्नुभयो। गोर्खापत्र दैनिकमा बर्ड फ्लूले पोल्ट्री क्षेत्रमा बढ़्यो जोखिम शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छापिएको छ। नेपालमा पछिल्लो समय तीव्र रूपमा फैलिएको बर्ड फ्लू संक्रमणले पोल्ट्री क्षेत्रमा गम्भीर आर्थिक संकट निम्ताउन सक्ने भन्दै यस क्षेत्रका विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। सरकारी निकायले बर्ड फ्लू नियन्त्रणमा अधिकतम प्रयास गरिरहेको उल्लेख गरे पनि ठूलो फर्ममा बर्ड फ्लूको संक्रमण देखिन थालेपछि यस क्षेत्रमा चिन्ता थपिएको उल्लेख गरिएको छ। झिमरुकमा गरियो हरित हाइड्रोजन उत्पादन शीर्षकमा बिजुवार प्युठानबाट लेखिएको खबर पनि छापिएको छ। प्युठानको झिमरुक जलविद्युत केन्द्र परिसरमा हरित हाइड्रोजन उत्पादन शुरू गरिएको हो। बुटवल पावर कम्पनी लिमिटेडले मान्डवी गाउँपालिका 3 दारिङ चौर स्थित 12 मेगावाट क्षमताको झिमरुक जलविद्युत आयोजनाको परिसरमा 50 किलोवाट क्षमताको हरित हाइड्रोजन प्लान्ट स्थापना गरी उत्पादन थालेको कम्पनीका संचालक सदस्य प्रकाश कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। सरकारी वेबसाइट पहुँच मैत्री शीर्षकमा भित्रीपन्नामा छापिएको खबर छ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँच मैत्री उपकरण समावेश गरिएको सूचना तथा संचार मन्त्रालयले जनाएको छ। सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूचीको बुँदा नम्बर 30 सरकारी एप तथा पोर्टललाई अपाङ्गता भएका व्यक्ति र कम प्राविधिक ज्ञान भएका नागरिकले पनि चलाउन सक्ने गरी सरल बनाउने विषय उल्लेख गरिएको थियो। प्रदेश र पालिकामा उपनिर्वाचन नहुने शीर्षकमा छापिएको खबर नागरिक दैनिकमा रहेको छ भने अर्को खबर पनि छापिएको छ। कूटनीतिबाटै सीमा विवाद समाधान शीर्षकमा बागमती प्रदेशका 5, मधेशका 4, लुम्बिनीका 3 र सुदूरपश्चिमका प्रदेशमा 1 थिए। सोही निर्वाचनमा उम्मेद्वार बन्न जनप्रतिनिधिहरूले राजीनामा दिँदा देशभरका 14 स्थानीय तह नेतृत्वविहीन अवस्थामा रहेको पनि उल्लेख गरिएको छ। हिमालको काखमा राष्ट्रिय समृद्धितर्फ शीर्षकमा नवीन लामिछानेले मनाङबाट लेख्नु भएको खबर पनि छापिएको छ। लघु जलविद्युतबाट उत्पादित विद्युतमा मात्रै निर्भर रहँदै आएको मनाङमा पहिलो पटक 135 मेगावाट क्षमताको मनाङ मर्स्याङदी जलविद्युत आयोजना निर्माणसँगै राष्ट्रिय प्रसारण लाइनसँग जोडिने भएको खबरमा उल्लेख गरिएको छ। अर्को खबर कर्णाली करिडोर पहिरोले अवरूद्ध भएको बारेमा पनि नागरिक दैनिकै भित्री पन्नामा खबर छापिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण शुरू गरेको छ, जसले गर्दा मध्य पूर्वमा पुनः थप तनाव बढ़ेको छ। हर्मुज नाकामा रहेका जहाजहरूलाई निशाना बनाएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्ध अन्त्य गर्न आवश्यक सम्झौतामा ढिलाई गरेको भन्दै उसलाई कड़ा कार्यवाही गर्ने चेतावनी समेत दिनुभएको थियो। अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले आत्मरक्षाका लागि इरान विरूद्ध नयाँ हवाई आक्रमण शुरू गरेको समेत बताएको छ। युक्रेन युद्धमा रूसलाई सहयोग गरेको आरोपमा चिनिया कम्पनीहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धको तयारी गरिएको युरोपेली संघलाई चीनले कड़ा चेतावनी दिएको छ। बेजिङले आफ्ना कम्पनीमाथि प्रतिबन्ध लगाई आवश्यक कदम चालेर राष्ट्रिय हित र अधिकारको रक्षा गर्ने समेत उल्लेख गरेको हो। र आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आईओएमका अनुसार मे 24 जून 6 समय अवधिमा छिमेकी देश इरान र पाकिस्तानबाट 85,420 जना अफगानी स्वदेश फर्किएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। रिपोर्टका अनुसार यस अवधिमा करिब 44,596 जना इरानबाट अफगानिस्तान प्रवेश गरेका थिए भने अन्य 40,824 जना अफगान पाकिस्तानबाट फर्किएको बताइएको छ।
3: साझा खबरमा अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरी आईसीसी टी20 आई अलराउण्डर वरियतामा चौथो स्थानमा उग्लिनु भएको छ। आईसीसीले अपडेट राखी अध्यावधि गरेको नयाँ वरियता अनुसार दिपेन्द्र पाँचौंबाट चौथो स्थानमा उग्लिनु भएको हो। रेटिङ अंक पनि हालसम्म उत्कृष्ट 256 पुगेको छ। नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी20 आई वरियतामा एक स्थान खस्किएको छ। महिला टोली एक स्थान तल झरेर 23 स्थानमा पुगेको हो। नेपाली महिला क्रिकेट टोली पछिल्लो समय राम्रो लयमा देखिएको छैन। गत साता एसियन गेम्समा छनौट हुन असफल भएको महिला टोली एसिया कपमा पनि छनौट हुन सकेन। डीएभी स्कूलले लगातार दोस्रो पटक एसियन ई लर्निङ जय कुमार नाथ शाह स्मृति इन्टर स्कूल 16 वर्ष मुनिको क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ। मुल्तानी क्रिकेट मैदानमा सम्पन्न वर्षाले प्रभावित फाइनल खेलमा डीएभीले नेपाल पुलिस स्कूललाई डीएलएस पद्धतिमा 7 विकेटले पराजित गर्दै उपाधिको रक्षा गरेको हो। र फुटबलको इतिहासमा पहिलो पटक तीन देश अमेरिका मेक्सिको र क्यानाडा आयोजक रहेको फिफा विश्वकप 2026 आजबाट शुरू हुँदैछ। 48 राष्ट्रको सहभागिता 104 खेल 16 शहरका मैदान र तीन देशमा हुने भव्य उद्घाटन समारोहसँगै यो संस्करण अहिलेसम्मकै सबैभन्दा ठूलो र भव्य विश्वकप बन्दैछ। साथै मेस्सी रोनाल्डो एम्बापे र नयाँ पुस्ताका स्टारहरूबीचको प्रतिस्पर्धाले यो विश्वकप ऐतिहासिक बनाउने अपेक्षा पनि गरिएको छ। 19 जुलाईमा न्यूयोर्कमा समापन हुने विश्वकपको शुरूआत तीनवटै आयोजक राष्ट्रमा विशेष उद्घाटन समारोहसहित हुँदैछ। मेक्सिकोले घरेलु मैदानमा दक्षिण अफ्रिकासँग उद्घाटन खेल खेल्दै प्रतियोगिताको शुरूआत गर्दैछ। 23 संस्करणको यो उद्घाटन खेल नेपाली समयअनुसार मध्यराति हुनेछ। विश्वकपमा पहिलो पटक 48 राष्ट्रले सहभागिता जनाउँदैछन्।
2: महिनावारी सुक्ने लक्षण र अप्नाउनु पर्ने सावधानी, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: टेसो कृषिको कनेक्सन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
3: साझा खबरमा अब महिनावारी सुक्ने अवस्था र ध्यान दिनुपर्ने कुरा. महिनावारी रोकिने अवस्था आउँदा महिलाहरूमा मानसिक तथा शारीरिक समस्या वा अप्ठ्यारो अवस्था आउन सक्छ. यस्तो अवस्थामा के कुरामा ध्यान दिने प्रसूति रोग विशेषज्ञ डाक्टर निवा लाकोल ओझासँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ.
4: महिनावारी सुक्ने उमेर सबैको एउटै हुँदैन होइन. जेनेटिकली पनि अब जस्तो आफ्नो दिदी बहिनीहरू आमाको महिनावारी चाँडै सुकेको छ, हेरिटरी पनि उसको पनि चाँडै सुक्नु हुन्छ. त्यही कारणले गर्दाखेरि अवेरनेसको कुरा गरेको कारण त्यही नै हो कि अब सामाजिक सञ्जालमा पनि अब यसको हामीले अहिले नै जुन कुरा गरिराखेको छौँ नि,
5: भनेपछि आमाको कुन बेलामा चाहिँ महिनावारी लागेको थियो भन्ने कुरा ख्याल गर्नुपर्छ.
4: त्यसले पनि निराकरण गर्छ कि कसैको अब 4500 वर्षमा सुक्ने हो, 50 वर्षमा कसैको 52-53 वर्षसम्म पनि भइराख्छ भने त्यसले पनि एउटा चाहिँ यति बेला हुन सक्छ. र सबैलाई चाहिँ यो जुन समस्या यही उमेरमा यति नै अगाडि हुन्छ भन्ने ठ्याक्कै हुँदैन. कसैले बढी कसैले कम सिभियरिटी माथि तल त्यो चाहिँ हुन सक्छ.
5: यसको उपचार नै गर्नुपर्ने स्थिति आउँछ अथवा होइन, हामीले सामान्य आफ्नै व्यवहारमा चाहिँ सुधार गरेर मात्रै हुने हो कि उपचारै गर्नुपर्ने स्थिति पनि आउँछ यसमा.
4: यो समस्यालाई मात्रै होइन कि जुनसुकै समस्यामा पनि यो उसको चाहिँ इम्पोर्टेन्स हुन्छ. तर कुनै महिलाहरूलाई यसले गर्दाखेरि साँच्चै धेरै नै समस्या भइरहेको छ भने उसलाई कहिले कहिले चाहिँ हामीले उपचारहरू पनि गर्नुपर्ने हुन्छ.
5: अस्पताल आउनु पर्छ,
4: अस्पतालमा अथवा डाक्टर कहाँ भेटेर साधारण ठिकको मात्रै उपचारले पनि धेरै नै फाइदाहरू हुने हुन्छ. अब जस्तो भनौँ, कसैलाई यो पसिना आउने समस्या छ, एकदमै गाह्रो छ, खालि उसलाई खानपिनले मात्रै ठिक त हुँदैन नि, सबैलाई पर्ने छैन भने यसको उपचारको लागि औषधिहरू छ, जसलाई चाहिँ हामी हर्मोन, किनभने हर्मोनको गडबडीले भइरहेको छ नि त होइन, त्यसै कारणले गर्दा हर्मोन रिप्लेसमेन्ट थेरापी भनेर खाने औषधिहरू हुन्छ. त्यसले दिँदाखेरि पनि धेरै नै राम्रो गरिरहेको हुन्छ. खालि उसलाई पसिनाको लागि मात्रै होइन कि उसको मुटुहरूलाई बलियो बनाउने, उसको हड्डीहरूलाई बलियो बनाउने त्योहरू हुन्छ. अब जस्तो उसलाई यौनको जुन अघि हामीले कुरा गर्यौँ, सम्बन्ध गर्दाखेरि दुख्ने, अप्ठ्यारो हुने अथवा पिसाब फेर्दाखेरि गाह्रो हुनेछ भने त्यस्तै हर्मोनहरू भएको क्रिमहरू पाइन्छ. कोही कोही महिलाहरूले त अब त्यो ट्रिटमेन्ट दिएपछि ओहो यसको उपचार त यस्तो रहेछ, मैले त यो पहिले थाहा पाएको भए मैले त यति
5: साह्रै पर्दैन पर्छ भन्ने
4: पर्ने होइन भनेर कतिजना महिलाहरू त छक्कै पर्छन् कि उहाँहरूले अब त्यो उपचारको छ, उपचारको पहुँचमा बस्नुपर्छ भन्ने थाहा नभएर होला नि त होइन.
5: यो चाहिँ समस्या हो भनेर थाहा नभएर पनि
4: कसैलाई एउटै चिजले केही समस्या भएको छैन होइन, उहाँलाई साँच्चीकै यसले समस्या दिइरहेको छ भने त्यो समस्याको पनि हलको चाहिँ धेरै नै उपचारहरूको विधिहरू छ. अब कुनलाई कुन लेभलसम्मको उपचार गर्नुपर्ने हुन्छ त्यो इन्डिभिजुअली फरक हुन्छ र त्यही अनुसारले. र यसमा पार्टनरको जुन अघि हामीले कुरा गर्यौँ नि, उहाँसँग मात्रै कुरा गर्यौँ भने पार्टनरसँग पनि इन्भल्भमेन्टमा बसेर हामीले चाहिँ गर्न सक्यौँ भने चाहिँ यसले धेरै राम्रो गर्छ.
3: प्रसूति रोग विशेषज्ञ डाक्टर निभा लाकोल ओझासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक. 10 दिनपछि हट्यो सदनको अवरोध. लुम्बिनीमा 3.5 वर्षमा 4 मुख्यमन्त्री सहित 50 मन्त्री नियुक्त. अझै हेरफेरको तयारी. नक्कली भूटानी शरणार्थी प्रकरणमा 3 वर्षपछि अघि बढ़्यो सुनाई.
6: एमसीसी नेपालले थाल्यो रातमाटे र नयाँ दमौली सब स्टेशनको काम. दुबईबाट श्रीलंका पुर्याइएका 34 नेपाली हिरासतमा. सदस्यता अध्यावधिक नगर्नेलाई कांग्रेस महाधिवेशनमा निषेध.
3: प्युठानको झिमरुकमा हरित हाइड्रोजन उत्पादन. फ्लाइ दुबईले असोजबाट पोखरा विमानस्थलमा सीधा उडान भर्ने. सामाजिक सञ्जालमा चिकित्सकको गतिविधि नियमन गर्दै मेडिकल काउन्सिल.
6: अमेरिकाद्वारा इरानमा पुनः हवाई आक्रमण. रूसलाई सहयोग गरेको भन्दै ईयूमाथि चीनको कड़ा चेतावनी. 2 हप्तामा इरान र पाकिस्तानबाट 85,000 भन्दा बढ़ी अफगानी नागरिक स्वदेश फर्किए.
3: र आजबाट विश्वकप शुरू. उद्घाटन खेलमा दक्षिण अफ्रिका र आयोजक मेक्सिको खेल्ने. कप्तान दिपेन्द्र सिंह ऐरी आईसीसी टी20 अलराउण्डर वरियतामा 4th स्थानमा. साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल मार्सापले अनलाइन खबर .com को लागि बनाउनु भएको कार्टुन लिएका छौं। लिने गर्न खोजिएको छ श्रम संस्कृति पार्टीका सांसद विशेषत हर्क साम्पाङ राई लगायतका केही सांसद जसले नियमित रूपमा संसदमा विरोध गरिराखेको जस्तो देखिएको छ। हिजोको बैठकमा त सभामुखसँग तत्तमामा गरेर उत्रिएको भन्दै कतिपयले विरोध पनि गरिराखेका छन्। एउटा बन्द कोठा छ, बन्द कोठाभित्रको सोफा छ, सोफामा हर्क साम्पाङ राई जस्तो देखिने व्यक्ति

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

राज्यमा बारे प्रधानमन्त्री शाहको अभिव्यक्ति बारे परराष्ट्र मन्त्री खनालको स्पष्टीकरणपछि संसदको गतिरोध हट्यो, श्रम संस्कृति पार्टीको विरोध भने यथावत। तीन वर्षपछि नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दाको सुनवाई अघि बढ़्यो, नियमित सुनवाई गरेर मुद्दाको किनारा लगाउने अदालतको तयारी। पश्चिम बंगालमा भाजपाको ऐतिहासिक जीतसँगै दार्जीलिङका नेपाली भाषी क्षेत्रमा गोर्खाल्याण्ड राज्यको आशा बढ़्यो, जटिलता भने कायमै। अमेरिकी सेनाले नयाँ आक्रमण गरेपछि इरानद्वारा हर्मुज जलमार्गमा अवरोध, अमेरिका इरान वार्ता अन्योलमा। र एन्फामाथिको हस्तक्षेप पूर्ण रूपमा बन्द नभए तत्काल निलम्बन गर्ने फिफा र एएफसीको चेतावनी।

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: आजकल AI voice fake video को माध्यम बाट ठगी गर्ने digital lending भन्दै झूठो loan app बनाएर scamming गर्ने crypto र investment trap fake bank सर्वे वा offer को माध्यम बाट ठगी गर्ने ठगर को बिक्री बढेको हुनाले यस्ता ठगर बाट सावधान रहौ कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा ब्याङ्कद्वारा जारी
1: नमस्कार गान्धीपुर डायरीका साथमा सुनिता र तारा समाचार अब विस्तारमा
2: सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका कारण उत्पन्न संसदीय गतिरोध दलहरू बीचको सहमतिपछि हटेको छ दलहरूको सहमति अनुसार प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे परराष्ट्र मन्त्री शिशिर खनालले प्रष्टीकरण दिएपछि संसद नियमित काममा फर्किएको हो प्रतिनिधि सभा बैठकमा बोल्दै परराष्ट्र मन्त्री खनालले सीमा क्षेत्रको प्राविधिक यथार्थमा आधारित भएर प्रधानमन्त्रीको अभिव्यक्ति आएको बताए
3: प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ आफ्नो उपभोगमा रहेको जग्गाको दावी दुवै पक्षले गर्ने गरेका छन् सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा राख्नु भएको भनाईको सन्दर्भ यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेशनसँग जोड़िएको छ
2: यसअघि विपक्षी दलहरूले नेपालको तर्फबाट समेत भारतीय भूमि मिचिएको अभिव्यक्ति प्रधानमन्त्री शाहले दिएको भन्दै विरोध जनाउँदै आएका थिए यसैबीच परराष्ट्र मन्त्री खनालले सीमा विवाद मिलाउन अन्य देशको मध्यस्थता नखोजिएको प्रष्टीकरण समेत दिएका छन् उनले भने
3: सम्माननीय प्रधानमन्त्रीज्यूले 2083 जेठ 17 गते संघीय संसदमा नेपालको सीमा सम्बन्धी विषयमा जवाफ दिने क्रममा नेपालको सीमांकन सन् 1816 को सुगौली सन्धिसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएकोले मित्र राष्ट्र संयुक्त अधिराज्यको नाम उल्लेख गर्नुभएको हो यसमा तेस्रो पक्षको मध्यस्थता हामीले खोजेका होइनौ खालि तत्कालीन अवस्थाको थप सन्दर्भ सामग्री रेफरेन्स मटेरियल्सहरू केही भए ती स्वाभाविक रूपमा समस्या समाधानमा सहयोगी हुन सक्ने हुनाले आवश्यक परेमा त्यसको उपयोग गर्ने विषयलाई सम्माननीयज्यूले इंगित गर्नुभएको हो
2: संसदमा बोल्दै परराष्ट्र मन्त्री खनालले हालै सम्पन्न भारत भ्रमण लगायत विषयबारे जानकारी गराएका थिए राष्ट्रिय हितलाई ध्यानमा राखेर मित्र राष्ट्रसँग संवाद भइरहेको उनको भनाई थियो
3: सरकार गठन भए पश्चात हामीले राष्ट्रिय हित केन्द्रित परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं उच्च स्तरीय भ्रमणहरूका माध्यमबाट द्विपक्षीय सम्बन्धहरू प्रगाढ बनाउँदै जाने र मित्र राष्ट्रहरूसँग हाम्रा द्विपक्षीय संयन्त्रहरूलाई क्रियाशील बनाउँदै राष्ट्रिय हित र आर्थिक कूटनीतिलाई प्रवर्धन गर्ने दिशामा सरकार गठन भएको यो छोटो समयमा महत्वपूर्ण कदमहरू लिएको छ
2: यसैबीच प्रमुख विपक्षी दल कंग्रेसका संसदीय दलका नेता विष्णुराज आङ देम्बेले प्रधानमन्त्रीको अभिव्यक्तिमा सत्तारूढ़ रासपाका सांसद मौन बसेको आरोप लगाएका छन् उनले भने
4: किनकि सत्ताको टेपले टालिएका ओठहरू 181 मनहरू सत्यको पक्षमा बोल्न सक्ने स्थितिमा थिएन सभा किन थिएन थाहा छैन केले रोकिरहेको त्यो थाहा छैन सत्ताको टेपले टालिएको त्यो ओठहरू सत्यको पक्षमा बोल्न सकेन उठेन ती विदेशी पर्यवेक्षकहरूले लेख्नेछन् नेपालको संसदको बहुमत सांसदले स्वीकारेका छन् नेपालको भारत नेपालले भारतको सीमा मिचेकै हो किनभने 181 हातहरूले गडगडाहट तारी बजाएर समर्थन जनाएर राति निन्द्र लाग्यो कि लागेन
2: विपक्षी कंग्रेस एमाले नेकपा र राप्रपाले प्रधानमन्त्रीको अभिव्यक्तिबारे सरकारको तर्फबाट परराष्ट्र मन्त्रीले जवाब दिएपछि सदन सञ्चालनका लागि सहमति जनाएका थिए तर श्रम संस्कृति पार्टीले पनि आफ्नो अभिव्यक्तिबारे प्रधानमन्त्रीले नै जवाब दिनुपर्ने माग राख्दै विरोध जनाएको थियो संसदमा अवरोध हटेपछि बजेटमाथिको छलफल प्रारम्भ भएको छ
5: नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दाको सुनवाई अब निरन्तर हुने भएको छ नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको अभियोगको मुद्दा 3 वर्षदेखि काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले हिजो मुद्दालाई निरन्तर सुनवाईमा लगेको हो बुधबारको इजलासमा केही प्रतिवादीका तर्फबाट बहस शुरू भएको अदालतले जनाएको छ यी 3 मुद्दालाई सँगै राखेर न्यायाधीश खड्काको इजलासले हिजो निरन्तर सुनवाई थालेको हो जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी शिव खतिवड़ाले तीन वर्ष अघि दायर शरणार्थी प्रकरणको मुद्दा निरन्तर सुनवाईमा प्रवेश गरेको र हिजोको इजलासले हेर्दा हेर्दैमा राखेको बताए। नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउन नेपाली युवाबाट ठूलो रकम असूल गरेको अभियोगमा पूर्व उप प्रधानमन्त्री टोप बहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँड, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई सहित 30 जना विरूद्ध 10 जेठ 2080 कृत्य, ठगी, संगठित अपराध र राज्य विरूद्धको अपराध गरी चार कसूरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो। सोही प्रकरणमा अरू दुईवटा पूरक मुद्दा पनि अदालतमा दायर गरिएको थियो। मुद्दा दायरपछि थुन्सेक बहस र आदेशसहित हालसम्म यो मुद्दामा 74 पटक पेशी चढ़ेकोमा 3 वर्षपछि सुनवाई शुरू भएको हो। नेपालको अन्तर्राष्ट्रिय छवि नै बदनाम गराउने गरी संगठित गिरोहले राज्य संयन्त्रमा बसेका उच्च पदस्थ अधिकारीहरूलाई हातमा लिई नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रपञ्च रचेका थिए। त्यसका लागि झापादेखि कञ्चनपुरसम्मका युवाबाट मोटो रकम असुलिएको थियो। त्यसको पोल खुलेपछि अघि बढ़ेको अनुसन्धानमा उप प्रधानमन्त्रीदेखि बिचौलियासम्मका व्यक्तिहरू त्यसमा जोड़िएको खुलेको थियो। पक्राउ परेका अभियुक्त र प्रहरी अनुसन्धानबाट फेला परेका प्रमाणका आधारमा मुद्दा दायर भएकामा अब नियमित सुनवाई गरेर किनारा लगाउनेतर्फ अदालतले मुद्दा हेर्दा हेर्दैमा राखेको हो।
2: अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएका संशोधन कुनै बदनियतले नभई प्राविधिक त्रुटि सच्याउन र जनहितका लागि गरिएको स्पष्ट पारेका छन्। सिंहदरबारमा हिजो बसेको अर्थ समितिको बैठकमा उनले केही त्रुटिलाई लिएर अनावश्यक भ्रम सृजना गरिएको बताए।
6: एउटा मात्रै स्पेसिफिक भन्सार दर रगत वा भ्याक्सिन बोक्ने क्यारियरको मात्रै हो भन्सार दर चेन्ज भएको, अर्को शुल्क चेन्ज भएको छ, अरू भाषागत स्पष्टता केही छुटेको कुराहरू त्यति मात्रै छ। त्यसपछि चाहिँ हप्ताभरि पत्रिकाहरूले चाहिँ यसलाई उछालेर के के न भए जस्तो स्वर्णिम वाग्ले अर्थमन्त्री त्यहाँ अर्थ मन्त्रालयमा बसिया छ, कुटु कुटु दरहरू चलाछ भन्ने जस्तो भ्रम सिर्जना गरे हुनाले यहाँहरूलाई पनि भ्रम पर्यो जस्तो मलाई लाग्छ। त्यसैले यो अतिरञ्जनाबाट हजुरहरू जोगिनुपर्छ।
2: अर्थमन्त्री वाग्लेले सांसदलाई दिएको आर्थिक विधेयकमा कुनै परिवर्तन नगरिएको दावी समेत गरे। उनले भने
6: कन्टेन्टमा एउटा थोप्लो, एउटा पूर्णविराम, एउटा कमा पनि चेन्ज भएको छैन, पहिलेदेखि चेन्ज भएको छैन। सार्वभौम सांसदहरूलाई बुझायौं, तपाईँहरूलाई बुझाएपछि यो हामीले छोएको छैन। त्रुटि सहित यहाँहरूको हातमा परेपछि एउटा थोप्लो पनि चेन्ज भएको छैन, 16 पाना गायब भनेर हिजोसम्म लेखिरहेछ। आम जनतालाई केही समयलाई, छोटो समयलाई भ्रमित पार्न सकिएला होइन। स्वर्णिम वाग्ले साक्षी नै गरे है, क्या हो गायब गरेछ, दरहरू चाहिँ कुटु कुटु लुकी लुकी चेन्ज गरेछ भन्ने भ्रम छर्नलाई केही समय सकिएला। चियाको कपमा तुफान ल्याउन खोजिएको हो, त्यो सरासर गलत छ।
2: संसदमा प्रस्तुत आर्थिक विधेयकमा सामान्यतया संशोधन गर्ने परम्परा नभए पनि आवश्यकता र औचित्यका आधारमा महत्वपूर्ण विषय सच्याउन सकिने उनले बताए।
5: संस्थापन र इतर पक्ष बीच आरोप प्रत्यारोपका कारण कंग्रेसमा एकता प्रयास संकटतर्फ धकेलिएको छ। जेठ मसान्तभित्र एकता गराउन इतर पक्षले दिएको अल्टिमेटम सकिन्नै लाग्दा सभापति गगन थापा र इतर पक्षका नेता पूर्ण बहादुर खण्डका बीच नै अविश्वास बढ़ेको छ। जेठ मसान्तभित्र एकता नभए वैकल्पिक पार्टी बनाउने योजना इतर पक्षीय नेताहरूले अघि सारेका छन्। चार प्रदेशमा भेला गरिसकेको इतर पक्षले आगामी शनिबार मधेस र आइतबार कोशी प्रदेशमा भेला गर्दैछ। लुम्बिनीमा मिति तय भएको छैन, साथै प्रदेश सकिएपछि राजधानीमा राष्ट्रिय भेला राखेर वैकल्पिक बाटो तय गरिने इतर पक्षीय नेताहरूको भनाइ छ। नेता विमलेन्द्र निधिका अनुसार इतर पक्षमा जेठ मसान्तपछि एकताका लागि प्रतीक्षा नगर्ने समझदारी छ। एकता प्रयासमा सभापति थापा नै गम्भीर नभएको गुनासो पूर्व कार्यवाहक सभापति खण्डकाको रहेको छ। उनले 22 वैशाखपछि सभापति थापासँग कुनै पनि माध्यमबाट आफ्नो सम्पर्क हुन नसकेको बताएका छन्। सामाजिक सञ्जालमा आइतबार लेख्दै खड्काले 31 दिनदेखि सभापति थापासँग सम्पर्क हुन नसकेको र पार्टी एकतामा कुनै प्रगति नभएको उल्लेख गरेका थिए। उपसभापति विश्वप्रकाश शर्माले खड्काको भनाईबाट आफू अचम्मित भएको प्रतिक्रिया दिएका छन्। उनले पार्टी एकताकै लागि आफ्नै मोबाइलबाट 16 जेठमा 7 बुदाको प्रस्ताव खड्कालाई पठाएको पनि जानकारी दिएका छन्। 7 बुदे प्रस्ताव सभापति थापासँगै बसेर तयार पारिएको थियो। 7 बुदे प्रस्तावको जवाफ एक सातासम्म नआएपछि थापासँगको परामर्शमा 22 जेठमा गल्फुटार निवासमै पुगेर आफूले खड्कालाई भेटेको शर्माको भनाई छ। उनका अनुसार 2.5 घण्टा संवाद भएको शर्माले जानकारी दिए। त्यसबीचमा वाट्सएपमा पठाइएको सात बुदा र खड्काले राखेका थप केही विषयमाथि छलफल भएपछि शर्मा निस्किएका थिए। आफ्नो समूहमा थप छलफल गरेर 2 दिनपछि पुनः बस्ने गरी त्यस दिनको बैठक टुंगिएको थियो। खड्काले सहमतिका लागि तयार पारिएको सात बुदा अहिले खुलाउन नमिल्ने बताएका थिए। एक नेताका अनुसार त्यसमा केन्द्रीय कार्य समितिमा मनोनयन संख्या, महाधिवेशन तयारी समिति, क्रियाशील सदस्यता अध्यावधिकदेखि सदस्यता छानबिन, निर्वाचन, अनुशासन समितिमा सहभागिता लगायतका विषय समावेश रहेका छन्।
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
8: खातबारीको लागि पाथिभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथिभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू
7: दाँत नदुखाई खोल्ने,
8: दाँत भर्ने, दाँतको आसुति गर्ने,
7: दाँतको एक्सरे सुविधा,
8: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुलेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथिभरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा,
8: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
9: पाथिभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

0: आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने डिजिटल लेन्डिङ भन्दै झूठो लोन एप बनाएर स्क्यामिङ गर्ने क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिक्री बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी।
1: ब्रेक पछि कान्तिपुर डायरीमा कान्तिपुर सविस्तारको पालो।
2: कान्तिपुर सविस्तार।
1: पश्चिम बंगालमा भारतीय जनता पार्टीको ऐतिहासिक जीतसँगै दार्जीलिङका नेपाली भाषी क्षेत्रमा गोर्खाल्याण्ड राज्यको आशा पुनः बल्झिएको छ। विगतमा जस्तै यसपटक पनि भू राजनीतिक संवेदनशीलता र संवैधानिक जटिलता लगायत कारणले गोर्खाल्याण्डको बाटो सहज देखिँदैन। कान्तिपुर कर्मी पर्वत पूर्तिले तयार पारेको सामग्री अबको क्रममा प्रस्तुत गर्दैछौं।
3: सन् 2026 मे 9 मा पश्चिम बंगालमा भारतीय जनता पार्टी भाजपा पहिलो पटक स्पष्ट बहुमत सहित सत्तामा उक्लियो। 15 वर्ष बंगाल चलाएकी ममता बनर्जी सत्ता च्युत भइन्। यो राजनैतिक परिवर्तनसँगै दार्जीलिङ, कालिम्पोङ, खरसाङ र डुवर्सका नेपाली भाषी बहुल क्षेत्रमा यसलाई चुनावी जित मात्र नभई गोर्खाल्याण्ड प्राप्तिको अवसरका रूपमा समेत बुझ्न थालेका छन्। भाजपाले विगतका हरेक चुनावमा गोर्खाहरूको हक र अधिकारको विषय उठाए पनि हरेक पटक सत्तामा पुगेपछि त्यो पक्ष ओझेलमा परेको छ। तर यसपटक फरक के छ भने पहिलो पटक केन्द्र र राज्य दुवैमा एउटै दल छ र गोर्खाल्याण्ड समर्थकहरूका अनुसार अब बहाना छैन। तैपनि भू राजनैतिक संवेदनशीलता र दशकौंदेखि अनुत्तरित संवैधानिक प्रश्न यथावत छन्। सन् 1907 दार्जीलिङले इस्ट इण्डिया कम्पनीबाट छुट्टिन चाह्यो। भारतमा ब्रिटिस राजको अन्त्यपछि कहिले प्रान्तीय परिषद त कहिले गोर्खा भूमिका नाममा अलग राज्यको माग हुँदै आए। सन् 1971 अप्रेल 22 अलग राज्यको मागलाई गोर्खाल्याण्डका रूपमा शुरूआत गर्ने व्यक्ति सुभाष घिसिङ थिए। घिसिङको नेतृत्वमा सन् 1986 88 करिब 2 वर्ष चलेको हिंसात्मक आन्दोलन बढी चर्चित मानिन्छ। गोर्खाल्याण्ड आन्दोलनको इतिहास 4 दशक भन्दा पुरानो हो। आन्दोलनका क्रममा पटक पटक गरी 1300 हाराहारी आन्दोलनकारी मारिएका छन्। पटक पटक बन्द र हिंसा भएका छन्। सम्झौता भएका छन्। नयाँ स्वायत्त संरचना बनेका छन्। तर अलग राज्य भने अझै बनिसकेको छैन। 5 अप्रेल 1986 सुभाष घिसिङले हाँकेको गोर्खाल्याण्ड आन्दोलनमा करिब 1200 जना सर्वसाधारणले ज्यान गुमाउनु पर्यो। त्यो हिंसात्मक आन्दोलन गन्तव्यमा पुग्न नपाउँदै 12 अगस्त 1988 11 विभागको स्वायत्तसित दार्जीलिङ गोर्खा पार्वत्य परिषद गठन भएर रोकियो। गोर्खाल्याण्डको बदलामा प्राप्त यो संरचनामा घिसिङ र दार्जीलिङवासी लामै समय रमाइरहे। तर करिब 2 दशकपछि यो व्यवस्थामाथि प्रश्न उठ्न शुरू मात्र भएन, अलग राज्यको माग पुनः सतहमा आउन थाल्यो। सन् 2004 राज्य सरकारले चुनाव स्थगित गरेर 6 अनुसूची परिषद गठन नभएसम्म घिसिङलाई पार्वत्य परिषदको केयरटेकर बनायो। उनले यो समय 6 अनुसूचीको समर्थनमा खर्चिए। तर दार्जीलिङका अन्य दलहरूले घिसिङको कदमको कडा आलोचना गरे। 6 अनुसूचीले गोर्खाको समग्र हित नहुने र गोर्खाल्याण्डको विकल्प खोज्ने काम मात्र हुने थियो। यद्यपि घिसिङले संसदबाट त्यो विधेयक पारित गराएर छाडे। अन्तत त्यही कदमले घिसिङको ओह्रालो यात्रा शुरू भयो। त्यही विवाद बीच उनका दाहिने हात मानिने विमल गुरुङ पार्टीबाट अलग भए। सन् 2007 इण्डियन आइडलमा दार्जीलिङका युवा प्रशान्त तामाङको जितका लागि सिङ्गो दार्जीलिङ जुटिरहेका बेला घिसिङ मौन बसिदिएको र त्यहीबाट उनको राजनैतिक पतन शुरू भएको टिप्पणी भइरहेका छन्। घिसिङको पतनपछि उदायका गुरूङले 7 अक्टोबर 2007 गोर्खा जनमुक्ति मोर्चा नामक दल दर्ता गरेरै घिसिङले बीचमा छाडेको गोर्खाल्याण्डको आन्दोलनलाई पुनरुत्थान गरे। 3 नोभेम्बर 2007 गोर्खाल्याण्ड आन्दोलन सर्किन थाल्यो। 10 मार्च 2008 दार्जीलिङ गोर्खा पार्वत्य परिषदका सुप्रिमो घिसिङले पद मात्रै त्यागेनन्, दार्जीलिङबाट निर्वाचित भई जलपाईगुड़ीमा बसे। गुरूङ नेतृत्वमा आन्दोलन चर्किएपछि सन् 2008 केन्द्र, राज्य र गोर्खाल्याण्ड पक्षधारहरू बीच पटक पटक त्रिपक्षीय वार्ता भए। तर हरेक पटक परिणाम उस्तै रह्यो। पूर्ण राज्यको साटो कुनै न कुनै अन्तरिम व्यवस्थाको प्रस्ताव आयो र त्यो प्रस्तावले आन्दोलनलाई शान्त पार्न खोज्यो। बिमला राई र विक्की लामा जस्ता आन्दोलनकारीहरूले ज्यान गुमाए। आन्दोलन भड्किन्छ र निप्छ, आन्दोलन भड्किन्छ र नेप्छ, तर गन्तव्य भने टाढै रह्यो। अन्तत 18 जुलाई 2011 त्रिपक्षीय सम्झौतापछि गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन गठनको सहमति भयो। गोर्खाल्याण्ड आन्दोलनको विकल्पका रूपमा अहिले पहाड़मा गोर्खाल्याण्ड टेरिटोरियल

0: शासन जीटीए अस्तित्वमा छ। यसले दार्जीलिङ पहाड़का केही प्रशासनिक र विकास सम्बन्धी अधिकार पाएको छ। शिक्षा, कृषि, ग्रामीण सड़क, संस्कृति, स्थानीय विकास जस्ता केही क्षेत्र जीटीए अन्तर्गत छन्। तर शुरूदेखि नै विपक्षी दलहरूले जीटीएलाई अधुरो स्वायत्तता भन्दै आएका छन्। राजस्व, सुरक्षा, भूमि, कानून निर्माण जस्ता मुख्य अधिकार भने अझै राज्य सरकारका नियन्त्रणमा छ। मुख्यमन्त्री कुकुरसीमा 15 वर्ष बिताएर बनर्जी भर्खरै बाहिरिएसँगै दार्जीलिङमा गोर्खाल्याण्ड माग फेरि बल दिन थालेको छ। भारतीय जनता पार्टी दार्जीलिङ उक्लिएपछि अहिले यो जीटीए व्यवस्था खारेज गरी अर्कै व्यवस्थाको माग उठ्न थालेको छ। त्यसमा गोर्खाल्याण्डको उच्चारण कुनै गोर्खे नेताको मुखबाट सुन्न पाइएको छैन। कुनै बेला गोर्खाल्याण्डका लागि ज्यान दिन तयार रहेको विमल गुरूङ पनि 6 औं अनुसूचीको माग अघि सार्न तमतयार देखिएका छन्। गोर्खाल्याण्ड समर्थकहरूका अनुसार अहिलेको परिस्थिति फेरिएको छ। केन्द्र, राज्य, पश्चिम बंगाल दुवै सरकार भाजपा नेतृत्वको छ। विगतमा केन्द्र र राज्य सरकार बीच राजनैतिक मतभेद हुँदा दार्जीलिङको मुख्य एकअर्कालाई दोष दिने खेलमा सीमित हुन्थ्यो। तर अहिले त्यो अवस्था नरहेको गुरूङको दल मोर्चा समर्थित दार्जीलिङका स्थानीय ज्ञानेन्द्र अडियाल बताउँछन्। भाजपाले विगतका चुनावी घोषणा पत्रहरूमा गोर्खाहरूको संवैधानिक, राजनैतिक र भाषिक अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै आएको छ। 15 अप्रेलमा दक्षिण दिनाजपुरको गंगारामपुरको चुनावी सभामा गृहमन्त्री अमित शाहले गोर्खा समस्याको समाधान संवैधानिक ढंगबाट गरिने तर त्यसका लागि बंगाललाई विभाजन नगरिने बताएका थिए। त्यसअघि 12 अप्रेलमा चुनावी सभालाई सम्बोधन गर्न पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गोर्खा समुदायको हक र अधिकारका लागि पहल गर्ने जनाएका थिए। दार्जीलिङका लोकसभा सांसद राजु विष्टले बंगालमा भाजपाको ऐतिहासिक जितलाई जनताको जीतको संज्ञा दिए। उनले भने चुनाव अघि भाजपाले गरेका प्रतिबद्धता अब पूरा हुनेछ। जीटीए खारेजीका लागि जनताले स्पष्ट मत दिएको भन्दै विष्टले थपे, अब दार्जीलिङमा नयाँ व्यवस्था आउनेछ। भारतीय नेपाली भाषीको छाता संगठन भारतीय गोर्खा परिसंघका पूर्व अध्यक्ष सीके श्रेष्ठका अनुसार जुनसुकै पार्टी सत्तामा आए पनि बंगाल विभाजनको प्रश्नमा बंगाली राजनैतिक धार लगभग एउटै छ। गोर्खाल्याण्ड राज्य निर्माणको प्रश्न पहिचान वा क्षेत्रीय राजनीतिसँग मात्र होइन, राष्ट्रिय सुरक्षा र भू राजनीतिसँग पनि उत्तिकै जोडिएको छ। दार्जीलिङ डुवर्स क्षेत्र नेपाल, भूटान, बंगलादेश र चीन नजिक पर्दछ। यही क्षेत्रमा पर्ने सिलीगुड़ी करिडोरलाई भारतको रणनीतिक जीवनरेखा मानिन्छ। गोर्खाल्याण्डको माग केवल प्रशासनिक सीमारेखाको प्रश्न होइन, यो पहिचानको प्रश्न पनि हो। दशकौंदेखि नेपाली भाषी भारतीय नागरिकलाई आफ्नै देशमा विदेशीको दृष्टिले हेरिँदै आएको छ। आसामका पत्रकार रोहित गौतमका अनुसार अलग राज्यको माग आंशिक रूपमा यही असुरक्षा बोधसँग पनि जोड़िएको छ। गोर्खाल्याण्डको इतिहास हेर्दा एउटा ढाँचा स्पष्ट देखिन्छ। चुनाव अघि बाचा, चुनावपछि मौनता र बीचमा कुनै अन्तरिम व्यवस्थाले आन्दोलनको आगो निभाउने काम गर्दछ। सन् 1988 दागोपाप, सन् 2011 जीटीए दुवै त्यसका उदाहरण हुन्। अहिले केन्द्र र राज्य दुवैमा भाजपा छ र त्यो संयोगले गोर्खाल्याण्ड समर्थकहरूलाई नयाँ आशा दिएको छ।
1: साइबर अपराध र अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा 34 नेपाली नागरिक थुनामा परेका छन्। उनीहरूलाई गलबुस र माताडा स्थित जेलमा राखिएको छ। जेलमा राखिएका मध्ये 30 जनालाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ, तर प्रक्रियामा पूरा नभएका कारण उनीहरू जेलमै छन्। अन्तर्राष्ट्रिय समाचार संस्थाहरू कान्सार, कम्बोडिया, म्यानमार जस्ता देशमा कडाई र धरपकड बढ़ेसँगै स्क्याम सेन्टर चलाएर संगठित डिजिटल ठगी गर्नेहरूको आधार क्षेत्र अहिले श्रीलंकातिर सरेको छ। कोलम्बो स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विजय कुमार राउतका अनुसार मे महिनामा मात्रै साइबर अपराध र अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा 34 नेपाली नागरिक पक्राउ परेका थिए। कति संख्यामा नेपाली श्रीलंका त्यस्ता सेन्टरमा पुगिरहेका छन् भन्ने बारे पनि थप अध्ययन गर्न बाँकी रहेको दूतावासले जनाएको छ।
2: टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
2: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860946000
4: र 9192376375।

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग।
2: आर्थिक समाचारको साथमा
3: गर्मीमा नयाँ फ्रेस रिफ्रेशमेन्टमा न्यूट्रिशन चिसो हरेस।
1: मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले हिजो मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी नेपाल कम्प्याक्टको विद्युत प्रसारण आयोजना अन्तर्गत रातमाटे सबस्टेशन र नयाँ दमौली सबस्टेशन तथा 297 किलोमिटर लामो विद्युत प्रसारण लाइन निर्माण थालेको छ। नुवाकोटको रातमाटेमा सबस्टेशन निर्माणको शिलान्यास गरिएको, अमेरिकाबाट 55 करोड़ अमेरिकी डलर अनुदान र नेपाल सरकारको 19 करोड़ 70 लाख अमेरिकी डलर लगानी रहने समझदारीले अन्तर्राष्ट्रिय स्तरको विद्युत प्रसारण पूर्वाधार निर्माण र महत्वपूर्ण सड़क सञ्जालको स्तरोन्नति गरिरहेको एनसीएको दावी छ।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी सेनाले इरानमाथि नयाँ आक्रमण शुरू गरेपछि हर्मुज जलमार्गमा रहेको अमेरिकी जहाजमाथि आक्रमण गरेको इरानको इस्लामिक रिभोल्युसनरी गार्डस कर्प्स आरआरजीसीले बताएको छ। इरानी सरकारी मीडियाका अनुसार आरआरजीसीले हर्मुजको जलमार्गमा दुईवटा जहाजमा आक्रमण गरेको हो। वार्ता छोडेर आक्रमण र प्रत्याक्रमणमा उत्रिएका अमेरिका इरान बीचको वार्ता भने पुनः अनियलमा रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
3: कान्तिपुर डायरीमा अब खेल समाचार।
4: खेलकुद समाचारको साथमा
5: हेल्दी लाइफ्स गुड।
3: अखिल नेपाल फुटबल संघ इन्फामाथिको हस्तक्षेप पूर्ण रूपमा बन्द नभए नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल निलम्बन गर्ने फिफा र एसियाली फुटबल महासंघ एएफसीले चेतावनी दिएका छन्। इन्फाले यही जेठ 22 प्राप्त गरी हालै सार्वजनिक गरेको संयुक्त पत्र अनुसार राष्ट्रिय खेलकुद परिषद राखेपाले गत जेठ 2 गते इन्फामाथिको निलम्बन फुकुरा गरे पनि चैत 12 गते चालेका अन्य कदमहरू अझै फिर्ता लिएको छैन। राखेपाले इन्फालाई निर्वाचन रोक्न, विधान संशोधन गर्न र जिल्ला संघहरूको निर्वाचन गराउन दिएको सो निर्देशनलाई फिफा र एएफसीले तेस्रो पक्षको अनुचित हस्तक्षेप ठहर गरेका छन्।
2: नेपाली समय अनुसार आज मध्यरात 12:45 मेक्सिको सिटीको एजेडका रंगशालामा 2026 फिफा विश्वकपको पहिलो खेलसंघीय प्रतियोगिताको औपचारिक शुरूआत हुँदैछ। यसले मैदानमा मात्र नभई आर्थिक क्षेत्रमा पनि ठूलो तरंग ल्याउँदैछ। यसपटक अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा प्रतियोगिता आयोजना गरेका छन्। 48 टोली सहभागी हुने यस संस्करणको विश्वकप फुटबल इतिहासकै ठूलो प्रतियोगिता मानिएको रहेको छ।
3: अब मौसम सम्बन्धी जानकारी। आज देशभर साधारणतया बादल लाग्ने जल तथा मौसम पूर्वानुमानले जनाएको छ। केही बेर अघिको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम 27 डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। सूर्योदय आज बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:06 हुनेछ।
2: हवस्त कान्तिपुर डायरी अहिलेलाई यति नै। बिहान 9 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई सुनिता र तारा विदा हुन्छौ। नमस्कार।
6: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
7: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
7: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9825160580 र 9841080181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, सङ्खुवा सभा।
8: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र

गुड मर्निङ अनि नमस्कार कार्यक्रम गुड मर्निङ सङ्घको सभा लिएर यति बेला स्टुडियोमा म रञ्जना मगर उपस्थित एटेन्ट भइसकेको छ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्घको सभा 95.5 MHz तरङ्गबाट। प्रत्यक्ष रूपमा हाम्रो फ्रिक्वेन्सी रेन्जले जहाँ जहाँ सम्मबाट ग्यास पिकअप गर्छ त्यहाँबाट तपाईँले हामीलाई रेडियोको तरङ्गबाट सुन्न सक्नुहुनेछ भने हाम्रो अनलाइनबाट www.radiosanghasabha.com.in अनि हाम्रो पत्र डिजिटल नेपाल एप्सबाट पनि तपाईँले संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ। कार्यक्रम गुड मर्निङ सङ्घको सभा यो दशैंमा तपाईँको आजको दिन कस्तो रहन्छ अनि के रहन्छ तपाईँको राशिफलको बारेमा जानकारी गराइनेछ। तर त्योभन्दा अगाडि कार्यक्रमको शुरूआतमा एउटा देशभक्ति आवाजबाट कार्यक्रमको स्टार्ट गर्नुपर्ने हुन्छ। त्यसैले तपाईँको लागि यो देशभक्ति आवाज राख्छु। त्यस पछाडि पुनः तपाईँको राशिफलको बारेमा जानकारी लिएर आउनेछु। कार्यक्रम गुड मर्निङ सङ्घको सभा सुन्दै रहनुहोला।

कार्यक्रमको शुरूआतमा देशभक्ति आवाजमा लिएर तपाईँको लागि राखिसकेको छ। अनि विक्रम सम्मत 2083 साल जेठ महिनाको 28 गते बिहिबार कृष्ण पक्षको एकादशी तिथि तदनुसार यसले सम्मत 2026 जुन 11 तारीक। अब तपाईँको आजको राशिफल

पहिलो राशि रहेको छ मेष राशि। परिस्थिति अनुकूल बन्नाले छोटो समयमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा पछिको लागि जग बसाउने समय छ। शुभचिन्तकहरूले हौसला जगाउनेछन् भने नयाँ कामको प्रस्ताव आउनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। बेचुलीका आफन्तसँग भेटघाट हुने समय छ। पहिलेको कमजोरी सुधार्दै फाइदा उठाउने समय रहेको छ र छोटो समयमा पनि प्रतिफल भने पाइनेछ। आजको दिनमा मेष राशि हुने श्रोताहरूलाई

मेष राशिपछि दोस्रो राशि रहेको छ वृष राशि। फजल खर्च बढ्नेछ भने बिलायमा होस् नपुग्नाले अर्थ अभाव देख पर्न सक्छ। समय दिन नसक्दा काम रोकिनेछ भने लगानी बढाउनु पर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन्। सहयोग गर्नेहरू कमै भेटिनेछन्। अर्को कर्कापमा परि आफ्नो मान्यता विपरीतको काम गर्नुपर्ने अवस्था आउन सक्छ र आफन्तबाट पनि टाढिनु पर्ने परिस्थिति देखिन्छ आजको दिनमा वृष राशि हुने श्रोताहरूलाई।

ब्लुज राशिपछि तेस्रो राशि रहेको छ मिथुन राशि। मेहनतले राम्रो परिणाम दिलाइरहेछ। पारिश्रमिक काम गर्दै उनागी धन आर्जन गर्न सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दीर्घ फाइदा हुने। काम प्रारम्भ गर्ने समय छ। कृषि पशुपालनमा फाइदा देखिन्छ। आमदानीका नयाँ स्रोत फेला पर्नुका साथै पहिले गरेका कामबाट पनि प्रशस्त लाभ उठाउन सकिनेछ। आय आर्जन बढ्ने र उठ्नु पर्ने रकम हात लागि सीमित हुने समय छ। आजको दिनमा मिथुन राशि हुने श्रोताहरू।

म ठूलो छिपछि चौथो राशि रहेको छ कर्कट राशि। मेहनतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कृतिमा नै दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हात लागि हुने सम्भावना देखिन्छ। व्यापारमा पनि राम्रो फाइदा हुनेछ। प्रतिष्ठित काम गर्न अवसर मिल्नेछ भने विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम इनाम र प्रतिष्ठा कमाउने बेला समेत देखिन्छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। आजको दिनमा कर्कट राशि हुने श्रोता।

कर्क पसेपछि पाँचौं राशि रहेको छ सिंह राशि। परिस्थिति बस फाइदा नहुने काममा अल्मलिनु पर्ला। श्रम परे तापनि सोचेको मूल्य भने प्राप्त नहुन सक्छ। अरूको मुख ताकी बानीले पछि परिनेछ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउलान्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ। अस्वस्थताका बीच कामको बोझ बढ्नेछ र आफ्नो क्षेत्रमा समय कमजोर साबित भइनेछ। आजको दिनमा सिंह राशि हुने श्रोताहरूलाई

समरसपछि छैटौं राशि रहेको छ कन्या राशि। सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्ने देखिन्छ। तत्काल फाइदा नहुने काममा जोत्नु पर्ला। प्रबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भएको आशा राख्दा भएको वस्तु समेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थमा झमेला बेहोर्नु पर्ला। स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनु पर्नेछ। केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ। आजको दिनमा कन्या राशि हुने श्रोता।

समिरहेपछि सातौं राशि रहेको छ तुल राशि। गम्भीर तथा मनोरञ्जनमा समय बित्नेछ, रमाइलो जमघटमा सहभागी बन्ने वर्ष आउला। आफन्तसँग भेटघाट हुनका साथै स्वादिष्ट भोजनको आनन्द समेत प्राप्त हुनेछ। पहिलेको सफलताले पनि नयाँ काममा हौसला जगाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखरता आउनेछ भने उपहारले काममा उत्साह जगाउनेछ र अतिथिको रूपमा सत्कार समेत प्राप्त हुनेछ। आजको दिनमा तुल राशि हुने श्रोताहरूलाई

पुनरावृत्ति 8 औं राशि रहेको छ वृश्चिक राशि। रकम तथा भौतिक साधन जित्नाले दिन उत्साहजनक रहनेछ। दीर्घकालीन हुने काम प्रारम्भ हुनेछ। परिस्थितिसँग सम्झौता गर्नु परे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको डर जिताउन सक्छ। बल तथा बुद्धिको प्रयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ र नयाँ आशा देखाउनेहरू समयमा जुट्नेछन्। फजिल खर्च लागे पनि खर्च भने कम नै देखिन्छ। आजको दिनमा वृश्चिक राशि हुने श्रोताहरूलाई

लक्ष्यपछि नयाँ राशि रहेको छ धनु राशि। अस्वस्थताले लक्ष्य अनुसार काम नजिक्न नसकिएला अप्ठ्यारो परिस्थिति सुल्झाउनमै समय बित्नेछ। सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ। व्यावहारिक अलमलले आँटेको काममा बाधा पुर्याउनेछ। अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ र गुरुजनसँग मध्यपनाले अध्ययनमा पनि बाधा पोख्न सक्छ। समयको सदुपयोग गर्न नसकिएला आजको दिनमा धनुराशि हुने श्रोताहरूलाई।

धनु राशि पछि दशौ राशि रहेको छ मकर राशि। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। आफ्नो काम रोकेर अरूका लागि बुद्धि खर्चनु पर्ने हुन सक्छ। दशहरूमा दिएको वचनले पनि समस्या निम्त्याउनेछ। साइनो गाँस्नेहरूको भर पर्दा लक्ष्य प्राप्ति नहुन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन् र अप्ठ्यारो पर्दा सत दिनेहरू कमै भेटिनेछन्। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनु पर्ने हुन सक्छ। आजको दिनमा मकर राशि हुने श्रोताहरूलाई

मकर राशिपछि यिनीहरू राशि रहेको छ कमजोर राशि। पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जब बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न वर्ष प्राप्त हुनेछन् र मनैकी फाइदा उठाउन सकिनेछ। परिश्रम पर पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनुका साथै रोगबाट पनि मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहने देखिन्छ। प्रतिस्पर्धालाई समेत पछि पार्न सकिनेछ। आजको दिनमा कुम्भ राशि हुने श्रोता।

कुम्भ राशिपछि अन्तिम अथवा बाह्रौं राशि रहेको छ मीन राशि। अवश्य प्राप्त भए पनि नियम पालना गर्न नसक्दा पछि परिनेछ। दिनमा धेरै समय दिन नसकिएला अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहने देखिन्छ। शोकले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखा पर्न सक्छ। आफ्नो कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली व्यवहारमा अलिक सजग रहनु पर्ला। व्यवहारमा शुभचिन्तकहरूको भावना बस्ने चेष्टा गर्नुहोला। आजको दिनमा मीन राशि हुने श्रोताहरूलाई

श्रोता मलाई तपाईँको बारीवटा राशिफलको बारेमा जानकारी गराइसकेको छु। तपाईँको आजको राशिफलले राम्रो वा नराम्रो जे जस्तो बताए पनि तपाईँ आफ्नो काम कर्तव्य जिम्मेवारीमा वफादारका साथ लागि रहनुहोस्। तपाईँ आज मात्र होइन सधैँ अनि सबै दिन सफल बन्नुहुनेछ भन्दै कार्यक्रमको अन्तिममा छ जाँदै तपाईँको लागि यो सुमधुर गीत छोडेर जाँदैछ। आज तपाईँ कहीँ कतै टाढाको यात्रामा हुनुहुन्छ, यात्रा सफलताको शुभकामना। नयाँ कार्यको थालनी गर्दै हुनुहुन्छ, नयाँ कार्य थालनीको पनि शुभकामना छ। अस्वस्थ हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना। र आज जसको जन्मदिन परेको छ जन्मदिनको पनि धेरै धेरै शुभकामना छ भन्दै कार्यक्रम गुड मर्निङ संघको सबैबाट म रञ्जना पनि बिदा हुन्छु। तपाईँको बाँकी भर शुभ रहोस्, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् अनि सजग पनि रहनुहोस् भन्दै आग्रह हुन्छु। नमस्कार।

0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका एक प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खाँदारीमा डाक्टर उमर बिन नायकद्वारा नियमित 2083 जेठ 30 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जुन्डेस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2083 जेठ 30 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदबारी एक प्रगति टोलो खाँदबारी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425705740 र 98007001555। यहाँ डिएक्सनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका एक प्रगति टोल,
3: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कान पलौदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
4: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
6: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुकमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
11: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
10: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
11: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
10: प्रोप्राइटर लक्ष्मी काफ्ले।
11: सम्पर्क 98433-47262,
10: 98-10-55-55-85
11: र वाट्सएप नम्बर 98-5-20-28-646।
12: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खाँदबारी, सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1,350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1,975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खाँदबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
13: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।

0: तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्खुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958,
3: जनक पौडेली, 98520558344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
5: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
6: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
8: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
10: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
13: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
12: हाम्रो सेवाहरू
13: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँचबारी एक, सङ्खुवा सभा।
14: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
15: आयो सबको घर घरमा।
16: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
17: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
16: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
18: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज
1: एमसीएसए कम्प्युटर सेन्टर खाँदै शंकर सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू: प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967। र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
3: लो, किन नि, के भयो, सन्चो भएन?
2: होइन, यतिकै जाने मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
3: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति कामले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
5: हस् म्याडम।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
5: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो संघ सभा 95.5 MHz।
10: आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फल ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेषवादी बारुराशिफल र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू पनि दिने प्रयासमा लागिरहेका छौँ। हरेक दिन आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि हामी तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौँ। आज पनि कार्यक्रमको शुरूवाती चरणमा छौँ। खानपानीमा हिजोको उपस्थिति सामान्य रह्यो, आज पनि आउनेको संख्या अलिकति कमै हुन सक्छ। तपाईँहरू छिटो गरेर अब आउन सक्नुहुन्छ। हामी आज भोलि र पर्सिको बसाई खानपानीमा रहनेछ। तपाईँहरूको उपस्थिति अनुसार हामीले बीचमा धेरैको फोन हिजो कस्तो आयो भने मलाई गुरुदेवले हिजो पहिले चाहिँ मान्छे धेरै हुनुहुन्छ नआउनु नआउनु भन्नुभयो, फेरि हिँडिहाल्छु भन्नुभयो, हामीलाई दुःख लाग्यो है, एक दुई दिन बस्नुपर्छ भन्नुभएको छ। अब आजदेखि उपस्थिति राम्रो हुन्छ जस्तो लाग्छ मलाई। त्यसो भएको हुँदा हामीसँग तपाईँ प्रत्यक्ष रूपमा कुराकानी गर्न र हामीसँग प्रत्यक्ष भेटघाट गर्नको लागि खानपानीमा आउन सक्नुहुन्छ। हामीले हिजोको दिनमा जिम्मा दिएका थियौं दिङ्लालाई, दिङ्लाको जम्मा तीनटा फोन आयो, सम्भवतः त्यहाँबाट एउटा अब नाम मैले लिन, तीनजनाको फोन आएको छ। तीनजनाको फोनले हामी तिङ्ला आउन गाह्रो हुन्छ, त्यसो भएको हुँदा अझ छलफलमा जुट्न बाँकी छ। आज पनि कति फोन आउँछ तिङ्लाको लागि, अनि धेरै फोन आयो भने हामी आउँछौँ, फोन आएन भने फेरि भोलिबाट जानकारी गराउँछु। हिजो र आजको टाइम दिएको थिएँ मैले तिङ्लामा भेट्नको लागि, नाम टिपाउनको लागि। अब धेरैजना हुनु भएन भने फेरि सबैलाई यतै खानपानतिर बोलाएर तपाईँहरूसँग बसेर चिनाहरू हेर्ने कामहरू गर्छौ। कार्यक्रमको शुरूवाती चरणमा छु, कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि ग्रह नक्षत्रबाट आज मिति 2083 साल जेठ महिनाको आज 28 गति हो, आज बिहिबार। तदनुसार स्टेसन 2026 रहेको छ। आज जुन 11 तारिक नेपाल सम्मत 1146 रहेको छ। आज अनलागा रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु आज अधिक ज्येष्ठ कृष्ण पक्ष परम पवित्र पावन दिन छ। आज धेरै नै मंगलकारक दिनहरू छन्। आजको दिन विशेष गरी मंगलकारक यस मानेमा छन्, आज अधिक ज्येष्ठ कृष्ण पक्षको विशेष गरी हेर्दा आजको दिन सूर्योदयमा एकादशी छ। 32:46 वाला दिनको 6:16 अश्विनी नक्षत्र 55:11 पला रात्रिको 27:14 शोभने 42:37 पला भवकरण 4:58 पला आज आनन्द युगमा मानस युग रहेको छ। आजको दिनको समय 34:31 पला बिहान सूर्योदय 5:09 जाँदा भयो, सन्ध सूर्यास्त 6:58 रहनेछ। आज लगभग 3 वर्षमा आउने एकादशी परमा एकादशी व्रत रहेको छ। अरू एकादशी हरेक सालमा आउँछन् भने परमा एकादशी व्रत र पद्मिनी एकादशी व्रत होइन, दुईटा एकादशीको व्रत भने ती 3 वर्षमा मात्र आउनुहुन्छ। यो आज यति धेरै मंगल दिन छ। आज सबैले शुद्ध भोजन, शुद्ध आहारको नियम र भगवत पुरूषोत्तम भगवानको चिन्तन आज हरे राम हरे कृष्ण घरमा जल्दै गरो, त्यो घरमा उन्नति भयो, सबैले गरौं है। अब जानकारी गराउँछु ग्रह गोचर। सूर्य यतिखेर वृष राशिमा रहेका छन् भने चन्द्रमाको अवस्था यतिखेर ग्रहमा हेर्दा मेष राशिमा छन्। आजको दिनमा मंगल पनि मेष राशिमा रहेका छन्। मंगल र चन्द्रमा मेष राशिमा बस्दा महालक्ष्मी योग बनेको छ। मेष राशिको लागि दिन असत्य राम्रो छ। बुध यतिखेर मिथुन राशिमा रहेका छन् भने बृहस्पति कर्कट राशिमा रहेका छन्। शुक्र कर्कट राशिमा रहेका छन् भने शनि मीन राशिमा रहेका छन्। राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। आजको यो जानकारी सहित अब कार्यक्रममा ढिलो नगरिकन तपाईँहरूलाई जानकारी गराउँ राशिफल। तपाईँको राशि कसरी व्यथित हुन्छ। तर त्योभन्दा पहिले फेरि पनि भने कार्यक्रम भर्खरै मात्र रेडियोमा सुनिरहनु भएको छ भने हामी खानपानीमा छौं। खानपानीमा मैले अस्तिको दिन अलिकति धेरै मान्छे आउनु भएन भने हामीले नै रोकेर रहेछ। हिजो धेरैको फोन आएको छ, एक दुईजना भक्तहरूले गुनासो पनि गर्नुभयो, तर त्यसरी होइन, गुनासो मान्नु पर्दैन। अब एक दुई दिन फेरि रहन्छौं। अब चाहिँ मैले रोकिन है सबैजना आउनुको लागि अनुरोध गरे, आज आउनु, भोलि आउनु र पर्सि आउनु। त्यति आउँदा पनि सकिनु भएन, आइरहने क्रम जारी भयो भने फेरि हामी दिन थपौँला। आजको लागि चाहिँ यति जानकारी गराए। हामी खादबारीको चाँदनी चोकमा बाट फुलपाती चोक जाने बाटोमा रहेका छौं, होटल होराइजनमा। धेरै आमाहरूले नाम थाहा छैन मलाई होटलको, होबाट आउँछ है, होबाट आउँछ होटलको भन्नुहुन्छ अरे। आफ्नो छोराछोरीलाई धेरै त्यसरी पनि भन्नुहुन्छ, आमा बाबाहरू आउनु भएको छ। एउटा खुसीको कुरा चाहिँ हामी 77 सालमा आउँदा जति व्यक्तिको चिना हेर्यौं, ती व्यक्तिहरू मध्येमा आधीभन्दा बढी व्यक्तिहरूको चिना यसपालि पनि हेरियो। यसपालि पनि फेरि गुरुदेव आएको बेला चिना हराउने भनेर धेरै आउनु भएको छ। पहिले हामीले भनेर धेरै मान्छेहरू परिवर्तन हुनु भएको छ। त्यसो भएको हुँदा तपाईँहरू पनि आउनको लागि अनुरोध गर्छु। हामी चाँदनी चोकबाट अलिकति अगाडि फुलपाती चोक जाने बाटोमा होटल होराइजनमा हामीसँग तपाईँ प्रत्यक्ष रूपमा भेटघाट गर्न सक्नुहुन्छ। अबको क्रममा यिनै जानकारी छ, फोन नगरिकन आउनु फेरि। अनि अर्को कुरा, फेरि हामी दिङ्लामा जाने कि भनेको, दिङ्लामा जब 3 फोन आयो, दिङ्लामा आउन अलिक टाढाबाट पनि त्यहाँ आउन सजिलो हुन्छ भन्ने भएको थियो। अब हेरौँ आज कति फोन आउँछ र हामी आज अथवा भोलि दिङ्लाका ती व्यक्तित्वहरूसँग हामी कुराकानी गर्छौँ। मलाई अलिकति समय मिलेन हिजो, अलिक हिजो दिन जे उपस्थिति राम्रै थियो, त्यस कारणले गर्दा तपाईँको नाम र नम्बर हामीले राखेका छौँ। कतिले फोन गर्नु भएको छ तपाईँलाई फोन गरेर जानकारी गराउँछौ त्यहाँको सम्बन्धमा। भोलि अथवा पर्सि विशेष कार्यक्रमबाटै तपाईँलाई जानकारी गराउने नै छु। अबको क्रममा भने तपाईँको राशिले के भन्छन्, तपाईँको मेष आदि राशिफल यस प्रकार छ। सबैभन्दा पहिलो राशि मेष। मेषलाई लग्नमा चन्द्रमा, लग्नमा मंगल, सुगृही अनि मित्र गृही हुँदा राम्रो छ। महालक्ष्मी परेको छ। आमदमीको स्रोत वृद्धि, शेयर बजारमा मनक्य धनार्जन गर्न सकिन्छ। वैदेशिक यात्राहरूको लागि पनि दिन शुभ छ। लामो दूरीको यात्राहरूबाट सहज हुन्छ। आज वृष राशिको लागि गर्दै आएका हरेक काममा सफलता मिल्छ भने मान सम्मानमा पनि वृद्धि आजको राशिबाट संकेत छ। तपाईँको लागि कार्य क्षमता राम्रो छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज छ भने तपाईँको कार्यशैलीमा अलिकति केही परिवर्तन भने आउन सक्छ। बोली मिठो रहनेछ आज, बोल्दाखेरि मान्छे मोहित हुन्छन् र काम बोलीले र बोलीको प्रभावले सम्पन्न रहन्छ। लग्नमा उच्च चन्द्रमा यतिखेर छन्, भाग्य बलवान छ। धर्म कर्ममा सधैँ मन जान सक्छ। गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ भने लामो दूरीको यात्राहरूबाट पनि सहज हुनेछ। सिंह राशि हुनेको लागि उन्नति र प्रगतिको लागि वातावरण राम्रो छ। मान सम्मानमा पनि वृद्धि रहनेछ भने आँटी कताकेका कामबाट सफलता हात पर्ने योग रहेको छ। कन्या राशि हुनेको लागि आज गर्दै आएका हरेक काममा सफलता मिल्नेछ। तपाईँको लागि दिन सकारात्मक बन्दै जाने योग छ भने मान सम्मानमा पनि वृद्धि आजको राशिबाट संकेत छ। तुला राशि हुनेको लागि अलिकति काममा केही कमी कमजोरीको आभास रहन सक्छ, तर सातौं महालक्ष्मी युगले आर्थिक क्षेत्रमा थोरै प्रसन्न भए पनि अन्य काममा, स्वास्थ्यमा भने गडबडी रहन सक्छ। आज विशेष तपाईँले ध्यान दिनुहोला, काममा अलिकति असहज वातावरण हुने युगहरू देखिन्छ भने तुला राशिले बोल्दा र व्यवहार गर्दा विशेष ध्यान दिनुपर्ने युग छ। पराक्रमिक युग छ, उन्नति र प्रगतिको लागि राम्रो छ। मान सम्मानमा पनि वृद्धि राशिमा संकेत छ। उन्नति र प्रगति सँगसँगै तपाईँको इज्जतमा पनि सफलता प्राप्तिको युग छ। यतिखेर हेर्दा पञ्चम स्थानको चन्द्रमा सन्तानबाट खुशी र नयाँका समाचारहरू सुन्न पाइन्छ। यात्रा सुखमय बन्न सक्छ, तर तपाईँको अलिकति काममा र पठन पाठनमा भने केही कमी कमजोरी पनि देखा पर्न सक्छ। सावधानीका साथ अगाडि बढ्नु राम्रो हुन्छ। पराक्रमिक योग छ, मन बिग्रिन सक्छ, अलि असहज वातावरणको योग छ। घरमै परिवारमै झै झगडा मन असन्तुष्ट रहँदा काममा विरोध पनि हुन सक्ने योग छ।
1: कुम्भ राशि,
10: तपाईँले सोचेका कामहरूबाट सकारात्मक ऊर्जा प्राप्ति रहन्छ। कुम्भ राशिको लागि पराक्रमिक युग हुँदाहुँदै अलिकति एकोहोरोपन पनि बढी हुन सक्छ। त्यसो भएको हुँदा विशेष सावधानीका साथ अगाडि बढ्नु राम्रो हुन्छ। र अन्त्यमा मीन राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुन्छ। आँटेका ताकेका कामबाट पनि सफलता मिल्ने योगहरू देख्न सकियो भने गर्दै आएका हरेक कामबाट पनि सफलता मिल्नेछ। तपाईँको कामले अरूलाई पनि सहज हुने योग देखिन्छ।
11: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुटाउनुहोला।
12: के तपाईँ भोलि वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
13: ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
12: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
13: सम्पर्क
12: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73761।
13: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
14: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
15: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
14: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
15: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाई सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँलाई पुनः स्वागत गर्दै उपस्थित भइसकेको छु। म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी तपाईँको साथमा र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयास गर्छौं। लामो समयदेखि हामी तपाईसँग भएका विभिन्न जानकारी अनि तपाईँको बारेमा साल महिना गति र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको चाहिँ जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। हामीसँग प्रत्यक्ष कुराकानी गर्न दुईटा नम्बर छन् र हामीसँग प्रत्यक्ष रूपमा भेटघाट गर्नको लागि पनि 98453 97658 र 98142376 तपाईँ र मेरो कुराकानी हुन्छ। है हामीलाई प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लाग्नुपर्ने हुन्छ। हामी हरेक दिन हामी 8 बजेदेखि 9 बजेसम्म तपाईँहरूसँग रहन्छौ र तपाईँसँग भएका विशेष गरी भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी गर्ने प्रयासमा लागिरहेका छौं। फोन गर्दाखेरि दुईटा नम्बरबाट हामीसँग जोडिन सक्नुहुन्छ। यो कार्यक्रमको बेला अथवा कार्यक्रमभन्दा अरू बेला पनि हामीसँग तपाईँहरू जोडिन सक्नुहुन्छ। 98453 97658 र 98142376 हामीलाई फोन गर्न सक्नुहुन्छ। 98453976585 तपाई सम्झिन सक्नुहुन्छ। कोही जिज्ञासु यतिखेर आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ? राधेश्याम हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? प्युठानबाट। के नाम भन्नुभयो?
1: सानु मगर।
0: सानु मगर कुन ठाउँमा, प्युठानको कुन गाउँमा हुनुहुन्छ सानुजी?
1: फुलबुट भन्ने ठाउँमा।
0: अनि कुन रेडियोबाट कार्यक्रम सुन्नुहुन्छ?
1: सिद्धगङ्गाबाट
0: सुन्दै हुनुहुन्छ। अनि अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ? छोराको साल महिना गते छन् भनिदिनु त।
1: 2082 साल
0: बुधबार कति बजे?
1: 3:37
0: बिहान कि बेलुका?
1: बेलुका
0: भनेको दिउँसो होइन, घाम हुँदाखेरि कि राति? दिउँसो। कुन जिल्लामा भयो तपाईँको बाबुको जन्म? बाबु होइन। योबाट चिना हेर्दाखेरि के देखिन्छ भने 82 सालको चैतको 11:37 मृगशिरा नक्षत्रको चौथो पावबाट नाम जोड्छ। राशिको नाम किबाट किरण कुमार नाम आउँछ, मिथुन राशि हुन्छ। के नाम राख्नु भएको छ पण्डितजीले? नरन गर्नुहुन्न? प्युठानतिर बच्चा जन्मेपछि नामकरण गर्ने अनि नरण गर्ने कर्म छैन? यो यता र उता भन्ने हुनु, यो सबैको कर्म होला। यो एकदम वैज्ञानिक छ, सबैले गर्दा राम्रो हुन्छ। तपाईँको छोराको राशिको नाम अथवा चिनाको नाम चाहिँ किरण कुमार नाम आउँछ, मिथुन राशि हुन्छ। अलिकति बच्चालाई 8 वर्षसम्म यो सङ्कटा भन्ने ग्रहले अलिकति सताइरहन्छ र पछि 1 वर्षदेखि राहु पनि चल्नेछ। अलिकति स्वास्थ्यमा समस्या आयो भने राहु र सङ्कटाको पूजा पाठहरू गर्नु राम्रो हुन्छ। है बुझ्नु भयो कि भएन? बाउ आमासँगको सम्बन्ध राम्रै छ नराम्रो छैन? ग्रहहरू ठिकै छन्। ग्रहहरूको बुवा आमासँग सम्बन्ध, दाजुभाइसँग राम्रै हुन्छ। अलिकति अङ्गारो गीत पनि पर्यो। घरमा सकिन्छ भने मंगलबार सधैँभरि लसुन प्याज माछा मासु नखानु। सङ्कटाको अहिलेचोटि यसो शान्ति गरिदिनु। अझ 1 वर्ष 6 महिनापछि चाहिँ राहु पनि चल्छ। है अरू केही छ? छुट्टिन्छु राधेश्याम। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा यतिखेर प्युठानबाट हामीलाई फोन गर्नुभयो। रेडियो सेत गंगाको ध्वनि तरंगबाट कार्यक्रम सुन्नुहुन्छ। यो अर्घाखाँचीमा रहेको रेडियोबाट प्युठानबाट पनि आवाज आइरहेको जानकारी गराउनु भएको छ। तपाईँहरू कहाँदेखि सुन्दै हुनुहुन्छ, हामीलाई प्रत्यक्ष रूपमा भेटेर हामीसँग भएका विभिन्न जानकारी अनि तपाईँसँग भएका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहन्छौं। 98-4-53-97-58 र 98-1-42-73-601 मा हामीसँग प्रत्यक्ष रूपमा भेटघाट हुन सक्छ। यतिखेर कोही जिज्ञासु फेरि पनि लाइनमा आउनु भएको मलाई इशारा प्राप्त भएको छ, तर उहाँसँग सम्पर्क हुन सकेन। यतिखेर कोही आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधेश्याम हजुर,
2: हेलो। राधे गुरुदेव,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म यता कालीकोटको शुभकालिका चारबाट लक्ष्मण प्रसाद चौलागाई।
0: लक्ष्मणजी, पाँचचोटि जय श्रीराम भन्नुहुन्छ?
2: जय श्रीराम, जय श्रीराम, जय श्रीराम, जय श्रीराम।
0: चारचोटि भयो, अब एकचोटि
2: जय श्रीराम।
0: अनि कालीकोटको मान्छेहरू त अनि राधे राधे भन्नुहुन्छ त, फेरि तपाईँ त हलो भन्नु भन्ने आउनुभयो त? गल्ती होइन, त्यहाँका मान्छे धेरै ज्ञानी हुनुहुन्छ कालीकोटका। तपाईँ चाहिँ अलिकति जान्नु भएन, रेडियो सुन्नुहुन्न हो? कहिले काहीँ मात्रै सुन्नुहुन्छ हो?
2: होइन गुरु, डेली सुन्छु।
0: अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: अहिले म आफ्नै बारेमा हेर्न।
0: हामी अहिले कहाँ छौँ थाहा छ? कसरी कार्यक्रम डेली सुन्नुहुन्छ त? कार्यक्रम सुन्नु भएको रहेछ दैनिक रूपमा। ल ठिक छ, अहिले आफ्नै बारेमा हेर्नुहुन्छ? मलाई साल महिना गते समय भन्नु त।
2: 2068 साल पुष महिनाको 20 गते बुधबार राति 1:05
0: 1:05 के बारको राति, के बारको बिहान?
2: बुधबारको राति, बिहिबारको बिहान।
0: कुन जिल्लामा?
2: यता कालीकोट जिल्लामा।
0: कति गते राति, कति गते बिहान?
2: 20 गतेको राति, 21 गतेको बिहान।
0: यहाँबाट हेर्दाखेरि तपाईँको के देखिन्छ भने कृतिका नक्षत्रको पहिलो पाउबाट नाम जुर्छ, अबाट नाम आउँछ। मेष राशि हुन्छ, एकादशीको दिनमा जन्म, बाह्र माङ्गलिक परेको छ, प्रेम पर्न सक्ने सम्भावना बढी छ, पढाइमा कमजोरी भइसक्यो है। यो पोहोरदेखि यसपालि तपाईँलाई संकटा गरेर चलिसकेको छ, संकटाले पढाइमा असाध्य कमजोरी पार्छ। पढाइ छोड्नुभयो कि पढ्दै हुनुहुन्छ? पोहोर भन्दा यसपालि कमजोरी भयो कि भएन? यो किन भयो थाहा छ? तपाईँ केटीसँग प्रेममा हुनुहुन्छ, सुरु भयो, फेरि त्यसमा संकटा भन्ने कुरा चलेको छ। तपाईँको चन्द्रमा आठौं छ, पूर्णिमाको व्रत बस्नुपर्छ होइन, हनुमान कवचहरू धारण गर्नुपर्छ, हनुमान चालिसा दैनिक रूपमा पाठ गर्नुपर्छ, राम्रो हुन्छ है त। उहाँसँग हाम्रो सम्पर्क भने विच्छेदन भइसकेको छ। हामीसँग धेरैभन्दा धेरै कुराहरूको जानकारी र तपाईँसँगका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधानको लागि हामी तपाईँसँग जोडिन्छौ। हामी 98-4-53-97-658 र 98-1-42-73-601 सिधा सम्पर्कमा रहन्छौं। अब भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधानको लागि हामीसँग तपाईँ जोडिन सक्नुहुन्छ। कोही जिज्ञासु यतिखेर हुनुहुन्छ, स्वागत उहाँलाई गरिहाल्छु। जय श्री राधेश्याम। राधेश्याम कहाँदेखि को बोल्दै हुनुहुन्छ? प्रभु कहाँदेखि भन्नु, आवाज अलिक बुझिएन। सिन्धुलीबाट भन्नुभयो?
3: हजुर।
0: अहिले कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ? विजय किल्लाबाट है। दैनिक रूपमा सुन्नुहुन्छ कि कहिलेका मात्रै सुन्ने गर्नु भएको छ?
3: दैनिकै सुन्छु गुरु।
0: दैनिक सुन्नुहुन्छ, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
3: म मेरो छोराको बारेमा हेर्न चाहन्छु गुरु।
0: अहिले तपाईँ छोराको बारेमा, साल महिना गते समय भन्नु त?
3: 2059 फागुन 18 गते बिहान 9 बजेको टाइम हो।
0: के भएको ठ्याक्कै 9 बजी हो?
3: आइतबार। हजुर, आइतबार।
0: कुन जिल्लामा भयो तपाईँको बाबुको जन्म?
3: जिल्ला सिन्धुलिनी हो।
0: सिन्धुलिनी हो, यो तपाईँको छोरा है?
3: हजुर हो।
0: यहाँबाट हेर्दाखेरि के देखिन्छ भने राशिको नाम चाहिँ कुम्भ राशि, गेहेन्द्र कुमार औँसीको दिनमा जन्म भएर रहेछ हो।
3: भोलिपल्ट चाहिँ यो शिवरात्रि थियो गुरु,
0: भोलिपल्ट शिवरात्रि,
3: हजुर
0: कुरो मिलेन नि हजुर। 2059 सालको फागुन
3: अघिल्लो दिन चाहिँ हो के अरे गुरु, बिहान फागुन 18 गते बिहान 9 बजे आइतबार।
0: यो चाहिँ पक्का हो?
3: पक्का नै हो।
0: औँसी तिथिमा जन्म भयो, औँसीको शान्ति गर्नु, गेहेन्द्र कुमार कुम्भ राशि हुन्छ। यतिखेर छोरालाई ग्रहमा चौथो बृहस्पति उच्च छ, मान्छे भाग्यमानी राजीव पनि परेको, सरकारी जागिरमा असाध्य राम्रो छ, तर बीचमा पढाइमा 16 वर्षमा पढाइ चिप्लिसकेछ। के भयो पढाइ?
3: पढाइ त अहिले ब्याचलर जोइन गरिरहेको छ।
0: 16 वर्षमा के भयो? अब अहिले त तपाईँको 24-25 वर्ष हुनुभयो छोरा, होइन? अनि अहिले बल्ल
3: 24 लाग्यो।
0: अनि अहिले 24 वर्षमा बल्ल ब्याचलर पढ्ने बेला आयो नि त, पहिले पढाइ बिग्रिया थियो?
3: पढाइ त राम्रै थियो गुरु, यो कोर्स अर्को पढेर फेरि कोर्स चेन्ज गरेर अर्को पढ्न थाल्यो।
0: जे भए पनि पढाइ बिग्रिएको हुन्छ क्या मान्छेलाई, होइन? जिगज्याग भयो नि त पढाइमा, होइन? यो अलिकति ग्रह लागेको छ तपाईँलाई, यो ग्रह तपाईँको अब फेरि 27 वर्षदेखि तपाईँलाई शनि सङ्कटा सँगसँगै चल्नेछन्, त्यसको लागि विशेष ध्यान दिएर अहिलेदेखि सल्लाह गर्दै अब यो 27 वर्षपछि शनि सङ्कटाको शान्ति गर्ने तयारी गर्नु। अहिले 16 वर्ष ग्रह छैन, 20 वर्षदेखि ग्रह सकिया छ, उल्का थियो। अब तपाईँको लागि के हुन्छ भने ग्रहको शान्तिहरू गर्दै पूजापाठहरू गर्दै अगाडि बढ्नु भयो भने राज्य परेको छ, सरकारी जागिरमा बृहस्पति उच्च भएको मान्छेले खान्छन्, उन्नति प्रगति घरै बसेर गर्छन्, भनेको नेपालमै बसेर केही गर्न सक्ने सम्भावना धेरै राम्रो देखिन्छ। धनस्थानमा राहु शनिको योग छ, कहिलेकाहीँ घाँटीहरूमा समस्या, कहिलेकाहीँ बोलीहरूमा समस्या आउन सक्छ, अनि अरू कुराको ठिक छ। आमाको असाध्यै प्यारो छोरो, बाबासँग अलिकति कुरो कम मिल्छ आमा भन्दा, है कुरो चाहिँ आमा बुवासँग मिल्छ, राम्रै छ जिना। के छ विशेष जिज्ञासा?
3: यो बाहिरको लागि नै मन गरिरहेको छ।
0: अब यो अहिले तपाईँको चाहिँ नेपालमै हो, सरकारी जारी खाना कति राम्रो ग्रह थियो, विदेश जाने हो भने ग्रहका कवचहरू लगाएर अगाडि बढ्नु होला, है त?
3: हुन्छ गुरु। अनि जस्तो बाहिरको लागि के राम्रो केही त्यस्तो?
0: बाहिरको लागि भन्दा मैले भने नेपालमै राम्रो छ। अब आजभोलि मान्छेलाई के छ भने सबैलाई रहर लाग्नेछ क्या बाहिरको, तर पनि बाहिरभन्दा यहीँ राम्रो देख्छु मैले। तर पनि बाहिर जाने हो भने ग्रहका कवचहरू लगाएर ग्रहको विशेष गरी आराधनाहरू गरेर अगाडि बढ्दा राम्रो हुन्छ है। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ, हामी प्रत्यक्ष रूपमा कुराकानी र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। हामी 98453 97658 र 98142 73601 तपाईँसँग हामी प्रत्यक्ष रूपमा कुराकानी हुँदै तपाईँसँग जोडिन्छौं र हामी विशेष गरी भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जानकारी दिने प्रयास गर्छौं। यतिखेर कार्यक्रममा छोटो पालो भएको छ विश्रामको, विश्राम पछि उपस्थित हुन्छु, हामी सँगै रहनुहोला।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण, भूत वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण, भूत वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
5: वर्तमान र भविष्य जान्न चाहनुहुन्छ
6: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
5: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्ग्रहालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शांति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा कराइन
6: संपर्क
5: ज्योतिषी पंडित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 158 93 142 76 1
0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं। हामी हरेक दिन तपाईहरूसँग भएका विशेष कुराहरूको चर्चा र परिचर्चाहरू गर्ने एउटा प्रयासमा लागिरहेका छौं। आज विशेष गरी एकादशी हो, परम एकादशी व्रत। आज मलाई यतिखेर भोजपुरबाट दुर्गा राणा पहिलेजीले पनि आजको एकादशीको बारेमा महिमा थोरै भनिदिनु पर्यो भन्नुभएको छ। अन्य म्यासेजहरू धेरै आएका छन्। वास्तव यो तीन वर्षमा आउने एकादशी हो, हरेक वर्ष आउँदैन। परमा एकादशी र पद्मिनी एकादशी यसै पनि यो एकदम श्रेष्ठ छ। त्यसमाथि पनि पुरूषोत्तम महिनामा पर्ने एकादशी, यो पुरूषोत्तम महिनै परम पवित्र छ, त्यसमा पर्ने एकादशी झन् परम पवित्र माथिको उत्कृष्ट छ। यसको नामै के हो? परमा हो। परमा परमा भनेको यसको सबैभन्दा सर्वश्रेष्ठ फल दिने भएको छ। यसको एकादशीको बारेमा स्कन्द पुराणहरूमा पद्म पुराणहरूमा ठूलो व्याख्या गरेको पाइन्छ। स्कन्द पुराणमा लेखिएको छ, यो स्कन्द पुराणको श्लोक बताउँछु। परमा एकादशी समाख्याता सर्वकामा फल प्रदा याम पोष्य नरो भक्त्या विष्णु लोकम स गच्छति। अथवा परमा एकादशीको व्रत सबैले गर्छन् भने सबै मान्छेहरू के हुन्छन्? विष्णु लोकमा जानेछन् है। अधिक मासस्य या कृष्ण एकादशी सा परमा स्मृता। अधिक मासको कृष्ण पक्षमा पर्ने एकादशी सधैँभरि परमा हुन्छन्। अब यसमा एउटा अर्थ लगाइदिन्छु, यसपालि जेठमा पर्यो भने आगम असारमा पर्ला होइन, असारमा परे पनि अधिक मासको कृष्णको चाहिँ फेरि परमा हुन्छ है। हजुर बुझ्नुहोस् यसलाई फेरि कुरा चाहिँ है। परमाम सर्वकामानाम दात्रीम पापनाशिनीम। यो परमा नाम गरेको एकादशीले सबै पापहरूलाई नाश गर्छन्। अनि के हुन्छ? परमा नाम गरेको एकादशीको व्रत बस्नाले भगवान स्वयं पुरूषोत्तम प्रसन्न भएर गरिबीकरणलाई हटाइदिन्छन्, घरमा लक्ष्मीको आगमन हुन्छ। अब मलमासे कृतम पुण्यम कोटि कोटि गुणम भवे। आमा कति हेर्नु त यहाँ करणो पो भन्नु त्यसले त श्लोकले के भन्यो? मलमासे कृतम पुण्यम कोटि कोटि गुणम भवे। मलमास परेको बेलामा गरेको पुण्य करोडौं फलदायक हुन्छन् है। त्यसमा पनि विशेष गरी मलमास भित्रको एकादशीमा पनि परमा एकादशी पर्यो भने त्यसको हजारौं गुणा बढी फल मिल्छ अरे। अब एउटा कुरा भन्न मन लाग्यो, हिजो एकजनाले मलाई खास बिहानमा के भन्नुभयो भने, ए गुरु अनि अहिले नारायण पूजा लाउनुहुन्छ भन्नुभयो। ओहो, मैले भने अहिले त हो त नारायण पूजा लाउने हो, पुरूषोत्तम कथा सुन्ने हो, भगवानलाई दान गर्ने हो, भगवानको नाममा कीर्तन गर्ने। अनि मैले त्यसो भनेको, अनि अहिले त हाम्रोतिर त उस्तै पारे घरमा पनि नित्य पूजा गर्न छोडे भन्नुभयो। किन भनेको? अनि मलमासमा गरेको त फल मिल्दैन अरे त भन्नुभयो। मैले भने कामिष्टिक यज्ञले गर्न हुँदैन, कुनै पनि ग्रह शान्ति गर्न, पितृ उद्धार गर्न, यस्ता कामहरू गर्न हुँदैन, तर भगवानको निमित्त सबै काम गर्न हुन्छ। आफूलाई पुण्य प्राप्ति भगवानलाई सेवा गरेपछि स्वाभाविक रूपमा हुन्छ। त्यसो भएको हुँदा तपाईँहरूलाई विशेष गरी चाहिँ जानकारी दिनु, यो जानकारी दिनु भएको कुरालाई मान्नु होला। घरमा सबैले दैनिक पूजा गर्नु, मलमासबाट रोक्नु हुँदैन। अनि घरमा मैले अस्तिदेखि भनेछु त, भगवानको चिन्तन, भगवानको मनन, भगवानको कीर्तन गरेको गरे गरेको गरे गर्नुपर्छ है। यो महिनामा चाहिँ के भन्नु शास्त्रले यहाँ, मलमास कृतम पुण्यम कोटि कोटि गुणम भवेत, करोडौं करोडौं गुणा चाहिँ फल मिल्छ अरे यो मलमासमा भएको एकादशीको व्रत बस्दा। अब मलाई फेरि कसैले प्रश्न गर्छन्, के एकादशीमा व्रत बसेन भने पाप लाग्छ? एकादशीम परित्यज्यम यो भुङ्ते द्वादशीम विना सयाति नरकम घोरे यवदा हो त सम्प्लवम। जसले जसले मलमासको एकादशीको यो परम एकादशीको व्रत बस्दैन, त्यो मान्छे के हुन्छ? घोर नरकमा जा

अब यसको कथा के छ भन्दा, कथामा जाम, थोरै कथामा एक दुई मिनट है। हरेक एकादशी चाहिँ भगवान श्रीकृष्ण र अर्जुनको वार्तालापमा सीमित छ, सुन्नुभएको छ होइन। भगवान श्रीकृष्णले चाहिँ कथा बताउँदै जाँदाखेरि अर्जुनलाई भन्नुभयो, अर्जुन एकादशीको महिमामा विशेष गरी म मलमासमा परेको एकादशीको धेरै महिमा छ है भनिदिनु भएको थियो। अर्जुनले एकदम जरकजुरक उठेर भन्नुभयो, लो प्रभु यस्तो उत्तम महिना पुरुषोत्तममा पर्ने एकादशीको नाम के हुन्छ भन्नुभयो। कुन पक्षको भन्नु अर्जुन भन्नुभयो, कृष्ण पक्षको। कृष्ण पक्षको एकादशीको नाम परमा एकादशी हुन्छ। यो परमा एकादशीको नाम किन राखियो भने यो सबैभन्दा उत्कृष्ट भएको परमा, परम उत्कृष्ट, यो परम उत्कृष्ट भएकोलाई यसको नामै परमा एकादशी हो। यो एकादशीको व्रतमा विशेष गरी भगवान नारायणको पुरुषोत्तमको पूजा गर्नु, विष्णुको शालग्रामको रुद्राक्षको सेवा गर्नु, यो एकादशी बस्ने बेला मान्छेले सात्विक भएर बस्नु भन्छ हो। अब भगवानले भन्नुभयो, सुन एउटा कहानी भन्छु है भन्नुभयो, ठिक छ भन्नु भगवान भन्नुभयो। अनि काम्पिल्य नगरमा एउटा ऋषिहरूसँग एउटा यस्तो घटना घट्यो। एउटा ऋषि थिए, सुमेधा नाम गरेका एक त अत्यन्त धार्मिक ब्राह्मण ऋषि बन्दथे। उनको पत्नी पनि असाध्य पतिव्रतामा असाध्य समर्पित थिइन्। अनि एक दिन हरेक ठाउँमा भिक्षा माग्न जान्छन् ती ब्राह्मण, एकदम गरीब थिए, कसैले व्यवस्था गरेनन्, दान दक्षिणा कसैले दिएनन्। एक दिन घरमा आएर पत्नीको शरीरमा हेरेको वस्त्र चारतिरबाट फाटेका, धेरै गरीब, भित्र भान्सामा हेर्यो भने केही पकाउने योग्य वस्तुहरू केही थिएनन्। अब ती ऋषिले कल्पना गरे है, ती धर्मात्मा सुमेधा नाम गरेका ब्राह्मणले आज कल्पना गरे, अब म यहाँ बसेर भएन, हे प्रिय सबै मान्छे धन कमाउन विदेश गए, अब म पनि विदेश जानु पर्यो भने। पत्नीले भने, छोटोमा भने है मैले आज, पत्नीले भने नि हेर्नुहोस्, पति विदेश गइसकेपछि मलाई अरूले हेर्ने नजर फरक हुन्छ, मेरै घरमा परिवारले पनि मलाई हेर्छन्, शङ्का गर्छन्, कुरा काट्छन्। पतिदेव म जतिसुकै गरिब भए पनि म आज एउटा कुराको विनती गर्छु, हेर्नुहोस् श्रीमानको कुरा त काट्न हुँदैन थियो, आज एउटा कुरा आज्ञा लिन्छु हजुरसँग, एउटा कुराको माफी चाहँदै तपाईँलाई एउटा कुराको सल्लाह लिन्छु, म सबै काम गर्नुहोस्, मलाई छोडेर विदेश नजानुहोस्, बरु यही ठिक छ, बरु यही ठिक छ, खाना पाए खाऊला, नखाए भोकै बसौँला, भगवानको चिन्तन गरौँला, एक दिन हाम्रो कस्तो दिन नआउला भनेर हेर्नुहोस् त, ती ब्राह्मणीले भनिन्। यसमा थोरै अर्थ भनिहाल्छु, सकभर विदेश जान हुँदैन क्या हजुर, घरमा कुरा काट्छन्, घरमा पति पत्नीको सबै यो हुँदैनन्, तर यसले अलिकति संकेत गर्न खोजेको छ है, विशेष गरी बुझ्नुभयो। अनि खेर चाहिँ ठिकै छ भनेर चाहिँ पत्नीको आज्ञालाई मानेर सुनेधा नाम गरेका ब्राह्मण घरमा बस्न थाले। एक दिनको कुरा हो, त्यहाँ चाहिँ एउटा ऋषि आउनुभयो, कौडिन्य नाम गरेका ऋषि। सुनेधाले आफ्नो पत्नी सहित कौडिन्य नाम गरेका ऋषिको असत्य आज्ञाले सेवा गर्नुभयो। साधुहरूको, सन्तहरूको, गुरूजनहरूको सेवा गर्दा के फल मिल्छ सुन्नी अब। असाध्य चाहिँ दुर्भाग्यको साथमा चाहिँ सेवा गर्दा कौडिन्य ऋषिलाई दया पलायो, भन्नुभयो ब्राह्मण तिम्रो इच्छा के छ माग, तिमी केहीमा दुखी छौ भने मलाई भन, म तिम्रो इच्छा परिपूर्ति गरिदिन्छु भन्नुभयो। कौडिन्य ऋषिले भनिदिनु भयो, हे प्रभु यति आज्ञा तपाईँले दिनुहुन्छ भने। सुमेधा नाम गरेका ब्राह्मणले सोधे, भगवानसँग आज्ञा लिए, ऋषिसँग आज्ञा लिए, कौडिन्य नाम गरेका ऋषिसँग, अनि भने अरू केही चाहिँदैन प्रभु, मलाई असत्य गरिबी गर्ने छु यो, मैले भगवानको सेवाको लागि र भगवानको लागि न मैले कहिले दुध पाएँ पञ्चामृत बनाउनको लागि, न कहिले मैले थोरै भए पनि भगवानलाई भोग प्रसादी लगाउनको लागि कुनै अन्न जल पाएँ, म साह्रै गरिब भएँ भगवान, मलाई अरू धेरै धन चाहिँदैन, मलाई मात्र भगवानको सेवा गर्ने सामर्थ्य हुने शक्ति प्रदान गर्नुहोस् ऋषिवर भनेर आज्ञा लिइसकेपछि कौडिन्य ऋषिले मनमनबाट आशीर्वाद दिनुभयो। दिनहरू बित्दै गए अनि तिनै ऋषिको वचन सुने, हे सुमेधा नाम गरेका ब्राह्मण म आज जाँदैछु। ऋषिले चाहिँ भित्रबाट आशीर्वाद दिइसके अनि फेरि भनिदिँदैछन्, मलमासको कृष्ण पक्षमा परमा नाम गरेको एकादशीको व्रत आउँछ, त्यो व्रतको प्रभावले मान्छे कोही पनि गरिबी हुँदैन, सबै धनी हुन्छन्, सबै राम्रा हुन्छन्, सबै सत्यवादी नै हुन्छन्। हेर के छ भने, तिमीले त्यही गरेर त्यही चाहिँ के भन्छ त्यसलाई त्यही

एकादशीको चाहिँ व्रत बस्छ तिमीले, सबै सबै कुरामा राम्रो हुन्छ हेर है। किनभने यो एकादशीमा जसले चाहिँ भगवान शंकरले पनि यही व्रत बसेर चाहिँ कुबेरलाई धनको अधिपति बनाउनु भएको थियो, यसै व्रतको स्वरूपले चाहिँ सत्यवादी राजा हरिश्चन्द्रले आफ्नो छोरा पत्नीहरू गुमाएका थिए, राज्य गुमाएका थिए, पछि यही व्रतले छोरा पनि प्राप्त गरे, पत्नी पनि प्राप्त गरे, राज्य पनि प्राप्त गरे। धेरै कहानीहरू भन्दै भन्दै भन्दै जानुभयो। सकिन्छ भने अब एकादशीदेखि पाँच दिनसम्म पूरै निरहार बस्नु, अझ यो मलमासमा धेरै कर्महरू गर्नु तिमीलाई धेरै राम्रो होला भन्दै गए। दिनहरू बित्दै गयो, ऋषिले भने अनुसार मलमास आयो। ती सुमेधा नाम गरेका ऋषिले यो परमा नाम गरेका एकादशीको व्रत बसे। त्यही राज्यमा भएका एउटा राजकुमारले गरीब देखेर ब्राह्मणको सामान्य हाम्रो राज्यको कर्तव्य हो भनेर ब्राह्मणलाई एउटा घर दरबार दिनुभयो, उपहार ल्याएर यहाँ राज्यले सहयोग गर्यो। धनी हुँदै गए, भगवानको नाम संकीर्तन गर्दै गर्दै गर्दै गए। हे अर्जुन, यो यस्तो महिमा छ यो यो परमा एकादशीको, त्यस कारण तिमी पनि सुन्ने गर भनेर त्यस दिनदेखि असाध्यै परम पवित्र र उत्कृष्ट मानिएको एकादशी हो परमा एकादशी। आज मैले यो एकादशीको बारेमा एकदम छोटो भनेको छु, यसको धेरै व्याख्या छ, कार्यक्रम पक्कै पनि सुन्नु भएको छ होला है। अब यो तपाईँहरूले पनि यो एकादशीमा विशेष व्रत बस्नु, आज झन् एकादशीको दिन, परम एकादशीको दिन असाध्य सौभाग्यशाली भनेर व्रत बस्नु। सकिन्छ भने निराहार बस्नु, फलाहार बस्नु, सकिँदैन भने थोरै भए पनि केही अन्य कुराहरू खानु, सकभर चामलको भात नखानु, दाल नखानु, आज लसुन प्याज त परे कहाँ हो कहाँ परेको है। भगवान विष्णुको नाम जप्नु, धेरैको प्रश्न आउँछ, गुरुदेव हाम्रोमा त मन्दिर छैन के गर्ने, मन मन्दिरमा भक्ति श्रमाऊ, होइन मनको मन्दिरलाई भक्ति बनाउनु, मनकै मन्दिरलाई सम्झेर आफ्नै मन्दिरमा आफ्नै शरीरलाई मन्दिर मानेर भगवानको नाम संकीर्तन गर्नु, लाज नमान्नु क्या, साह्रै एउटा कमजोरी के छ भने आमाहरूको। अनि तपाईँले के गर्नुपर्छ भने अरूले के भन्छन् भनेर तपाईँहरू चाहिँ लाज मान्ने काम नगर्नु। यहाँ पनि खानपानीमा पनि एकजना आमा आउनुहुन्थ्यो, मेरो कुरा सबैले काट्छन् क्या, मलाई चाहिँ पढ्ने दिने आमै भन्छन् भन्नुहुन्थ्यो एक दुई दिन अगाडि आएर। अरूले के भन्छन् भन्नेसँग सरोकार भएन, अहिलेसम्म एकादशी व्रत बस्नु भएकै छैन जिन्दगीमा भने आज शुरू गर्नुहोस् एकादशीको व्रत, कति राम्रो हुन्छ। आजको एकादशी अरू कुनै पनि एकादशीको व्रत नलिएकाले आज लिनु, तपाईँ सौभाग्यशाली, तपाईँ प्रभावशाली, तपाईँ ज्ञानी, तपाईँ सद्बुद्धिवाली, तपाईँको सन्तान सबै राम्रा हुनेवाला हुन्छन् है। हजुर, आज फोन एकदम कम लिए, मलाई गाइड नगर्नु होला। आज एकादशीको विशेष महिमाको चर्चा गरे, सबै सबैलाई परमा एकादशीको पनि विशेष मंगलमय शुभकामना है। यसो भएको हुँदा तपाईँहरूले एकादशीको व्रतलाई पालना गर्नु आजको लागि यति भने। आज अब कार्यक्रम ज्योतिष तर्पणको व्यवसायमा छौ, हामी तपाईँहरू सुन्नभएका विशेष कुराहरूको चर्चा र परिचर्चाहरू पनि गर्ने प्रयास गर्छौ। हामी खानपानी आएको आज लगभग 14-15 दिन हुन आँट्यो, अब हामी तपाईँहरूसँग अझै केही दिन रहनेछौ र तपाईँसँग भएका विशेष गरी मलाई हिजो मैले रेडियोमा चाहिँ आत्ती तपाईँलाई अत्याउँदाखेरि धेरै मान्छे चाहिँ गुनासो गर्नु भएको छ, नआत्तिकन आज भोलि पर्सि निको पर्सिसम्म आउनु होला, शनिबार आइतबारसम्म हामी बस्छौँ। तर यसो भन्दा फेरि तपाईँहरू आउनु भएन भने फेरि बिचमा हामी फर्किनु पर्ने हुन्छ, चाँडै गरेर आउनु होला। सबै सबैलाई शुभकामना एकादशीको पनि, र दिङ्ला जाने कुरा चाहिँ एकदमै कम होला जस्तो छ, मान्छे एकदम कमी होला जस्तो, कि अलिक धेरैले फोन गर्नुभयो व्यवस्थापन गर्नुभयो भने सम्भावना होला। व्यवस्थापनको लागि चाहिँ हामीलाई सल्लाह गर्ने मान्छे भेटिनु भएको छ अरे, तर मान्छे आउने हो कि होइन भन्ने कुरामा चाहिँ उहाँसँग कुराकानी गर्छु। आजसम्म भयो भने अथवा भोलिसम्ममा उहाँसँग कुराकानी गरेर पर्सिदेखि हामी दिङ्ला जाने कुरा भयो भने रेडियोमा पर्सिदेखि जानकारी गराउँछु, र कहिले जान्छौँ कहिले आउँछौँ भन्छौँ। आएनौँ भने हामी भोलिदेखि अथवा पर्सिदेखि नै हामी दिङ्ला नआउने भइयो, दिङ्लातिरका साथीहरू आउनु होला भन्छौँ। यहाँबाट फेरि दिङ्ला जान धेरै टाढा रहेन रहेछ, जम्मा 2 घण्टा रहेछ, पिछे पिछ बाटो छ अरे, अलिकति खोलामा पुल भत्किएको छ भन्ने खबर आएको छ। त्यति हो, सबै सबैलाई शुभकामना, हामी खानबारीमा भएको सबैलाई जानकारी प्राप्त भएको छ। अब धेरै दिन छैन, अब छिट्टै गरेर आउनु भएन भने तपाईँ हाम्रो भेटघाट नहुन सक्छ, आउँदाखेरि 1-2 घण्टा चाहिँ समय चाहिँ अवश्य मेरो लिएर आउनु होला है। कार्यक्रम ज्योतिष दर्पणको आजको लागि अन्तिम भागमा छु, तपाईँको ग्रहको हिसाबमा तपाईँको ग्रह हेर्न पाइएन। सबै सबैलाई एकादशीको महिमा सुनाउँदै आजको लागि आज्ञा चाहन्छु, भोलि म उपस्थित हुन्छु।

0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
0: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
0: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
0: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
0: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
2: बाङ्गोटिङको दाँत मिलाइने,
0: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
0: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
3: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले शङ्खुवा सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: होटल टेलरिङ सेन्टर, खादबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 9865349444
5: र 0295901055।
6: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
0: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज।
1: आज भोलि सबैका लागि तानीमा घर कर्जा तानीमा ब्याङ्क सबल अनि विश्वसनीय ब्याङ्क।
2: कमिंग अप नेक्स्ट कान्तिपुर डायरी।

0: आजीवन सर्वाधिक सुरक्षा दिने नेपालकै पहिलो सूर्य ज्योति सही प्लान सही छ, त्यसैले त म सही भन्दैछु।
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान 11 बजे शुरू हुने बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहने संसद सचिवालयले जनाएको छ। बैठकमा आजै अर्थमन्त्री डाक्टर स्वर्णिम वार्लेले छलफलका क्रममा बजेटमाथि उठेका प्रश्नहरूको जवाब दिने सम्भावित कार्यसूची छ। यस्तै अर्थमन्त्री वार्लेले विनियोजन विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने समेत कार्यसूची रहेको छ। नेपाली कंग्रेसको क्रियाशील सदस्यता अध्यावधिकका लागि आज अन्तिम दिन तोकिएको छ। पार्टीका अनुसार आज राति 12 बजेसम्म सदस्यता अध्यावधि गर्न सकिने कंग्रेसले जनाएको हो। महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलका अनुसार मध्यरातीसँगै अध्यावधिको समय सीमा समाप्त हुने भएकाले छुटेका सबै क्रियाशील सदस्यलाई तोकिएको समयभित्रै आफ्नो सदस्यता अध्यावधि गरिसक्न अपील गरेका छन्। कंग्रेसका अनुसार क्रियाशील सदस्यता अध्यावधि गर्न योग्य कुल 7,82,209 सदस्य मध्ये जेठ 27 गते सम्म हिजो साँझसम्म 4,57,366 जनाले एसीआईडी प्राप्त गरिसकेका छन्। त्यसबाहेक थप 1,24,748 जनाले स्वयं अध्यावधिक फारम पेश गरी अध्यावधिक प्रक्रियामा सहभागी भइसकेको कंग्रेसले जनाएको छ। मकवानपुरको भीमफेदी गाउँपालिकामा गए राती पिकअप गाड़ी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा चालक सिन्धुली जिल्लाको कमलामाई नगरपालिका 9 भिमानका 42 वर्षीय बोधराज बुढाथोकी र गाड़ीमा सवार काठमाडौँ तराई मधेस द्रुत मार्ग आयोजनामा कार्यरत 12 जिल्लाको पचरौता नगरपालिका 7 का 21 वर्षीय इन्जिनियर सूर्य यादवको मृत्यु भएको हो। उनीहरूको घटनास्थलमै मृत्यु भएको हाम्रा सहकर्मीले जनाएका छन्। पिकअप चालक बुढाथोकी नेपाली सेनाका भूतपूर्व हवलदार रहेको प्रहरीले जनाएको छ। गैराती भीमफेदी स्थित माण्डु जलविद्युत आयोजनाबाट इपातर्फ जाँदै गरेको योद्धा पिकअप गाड़ी भीमफेदी 8 बैदमारमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो। काठमाडौँ तराई मधेस द्रुत मार्ग आयोजनाको पिकअप गाड़ी सड़कबाट करिब 100 मिटर तल खसेर दुर्घटना भएको थियो। मृतकहरूको शव आज बिहान हेटौडा अस्पताल ल्याइएको छ।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: भाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
4: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलाक जस्ता पार्दाका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
5: त्यसो भए त म हुलाक जस्ता पार्दा नै किन्छु नि काका।
6: हुलाक भए अरू किन खोज्ने?

0: अब चानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा, अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि चानीमा घर कर्जा, चानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 एमबीपीएस को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित। जानकारीका लागि 01597078789 मा सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल, स्पीड पनि सस्तो पनि।
2: रङ्गी चङ्गी जस्ता पाता पर्पदो छ मनमोहक टिकाउ पनि त्यसै।

आजकल AI voice fake video को माध्यमबाट ठगी गर्ने, digital lending भन्दै झुटो loan app बनाएर scamming गर्ने, crypto र investment trap fake bank solve वा offer को माध्यमबाट ठगी गर्ने ठगहरुको बिगबिगी बढेको हुनाले यस्ता ठगहरुबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी

0: रङ 40 वर्षदेखि सबै नेपालीको विश्वास जित्न सफल अन्तर्राष्ट्रिय गुणस्तरको रङ सही तौल र अन्य पाता भन्दा बढी झिन चोटिङ भएकोले चिया नलाग्ने फुलासको गुरा छाप सादा तथा रङ्गीन जस्ता पाता फुलास भए अरू किन खोज्ने।
1: पछिल्लो समय तीव्र रूपमा बर्ड फ्लू संक्रमण फैलिएको छ। हालसम्म बर्ड फ्लू संक्रमण 10 जिल्लामा फैलिएको हो। राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली र ऱ्यापिड रेस्पोन्स टोलीको तथ्याङ्क अनुसार हालसम्म 56 पोल्ट्री फार्ममा बर्ड फ्लू पुष्टि भएको छ। संक्रमण नियन्त्रणका लागि देशभर 553,650 पंक्षी 108,928 अण्डा र 205,975 किलोग्राम दाना नष्ट गरिएको छ। अमेरिकी सेनाले इरानमाथि आक्रमणको नयाँ लहर शुरू गरेपछि हर्मुजको जलघाटीमा रहेका अमेरिकी जहाजमाथि आक्रमण गरेको इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स आईआरजीसीले बताएको छ। इरानी सरकारी मीडियाका अनुसार आईआरजीसीले हर्मुजको जलमार्गमा दुईवटा जहाजमा आक्रमण गरेको हो। वार्ता छोडेर आक्रमण र प्रत्याक्रमणमा उत्रिएका इरान अमेरिका बीचको वार्ता भने अन्यलमा परेको छ। र विश्वकप फुटबलको आयोजक मध्ये एक रहेको मेक्सिकोले आज आफ्नो उद्घाटन खेलमा दक्षिण अफ्रिकाको सामना गर्दैछ। सन् 2010 विश्वकपमा पनि यिनै दुई टीम बीच पहिलो खेल भएको थियो। खेल शुरू हुनुभन्दा ठिक 90 मिनट अघि उद्घाटन समारोह हुनेछ। नेपाली समय अनुसार बिहान पौने 1 बजे हुने खेल स्टाडियो एस्टेका रंगशालामा हुनेछ। यस खेलका लागि 80,000 दर्शकको अपेक्षा गरिएको छ। यसपटक अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा प्रतियोगिताको आयोजना गरेका हुन्। 48 टोली सहभागी हुने यस संस्करणको विश्वकप फुटबल इतिहासकै ठूलो प्रतियोगिता मानिएको छ। हवस् त कान्तिपुर डायरी अहिले यति नै। अहिले मध्याह बजे कान्तिपुर डायरीका साथ पुनः भेट हुने नै छ। सुनिता आज्ञा चाहन्छु। नमस्कार।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 37 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
6: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: चिटिक्क परेर कहाँ जान्ला हो र
1: तलका भोलि बिहा बिहाको तयारी गर्न पर्छ र बुढी माउ
2: त्यही माथि कलाकार पनि आउनुहुन्छ आज
0: राति चाँडै गएर आउनुहुने दाहे बाहेँ होइन है
2: दाहे बाहेँ हुन्न त्यस्तो त
0: मेरो छोरालाई कसैको नजर नलागोस्
2: त्यति नभनु न लागोस् भनौँ न
0: लागोस् लागोस् लागोस्

0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

năm này đấy.

सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर अब तपाईहरुकै सहर खाँदारीमा डाक्टर उमर बिन नयसद्वारा यनित 2083 जेठ 30-30 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ। नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यहीमित 2083 जेठ 30 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खाँदबरी 1 प्रगति टोलो खाँदबरी नगरपालिकाको गेट अगाडि शङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98435 50 770 029 563 040 र 98007001555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSC कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा साबित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankowasava.

0: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी एक संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार।
1: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
2: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: होटल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 98615349444
3: र 0295901055।
4: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
5: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 90 0062।

0: नमस्ते सरले, म यस गीतको गायक सङ्गीतकार
1: नमस्कार, म सुनिता गुरुङ यस गीतको गायिका।
0: हामीले दिदी भाइको बन्डिङमा ठुलो भन्नु तिमीलाई काँडा भन्छ। मेरो युपीको छ महिनाको बसाइमा नेपाल जान एक डेढ महिना छ भन्ने बेलामा चिन्जानु भएको एकदमै राम्रो सिर्जनाहरू सामु पस्किनु पाएको छु। म एकदमै खुसी छु। दिदीलाई चाहिँ कस्तो लागिरहेको छ?
1: हजुरले, म पनि धेरै खुसी छु।
0: अब मेरो नेपाल घर फर्किनको लागि अब लगभग 9 बजी बाँकी छ। अब भोलि पर्सिमा बिदाइ छ, र पनि हामी यो भिडियोको काममा सकिएको कारणले गर्दाखेरि अहिलेसम्म स्टिलहरू छ। अब कतिपयले त आफ्नो बिदाइको काम छोडेर यताउता हिँड्यो भन्ने पनि होला, तर म चाहिँ जस आफ्नो पछिसम्मको लागि चाहिँ सोचेर यतातिर हामीले चाहिँ दिदी भाइको सहकार्यमा नयाँ आज चाहिँ हाम्रो जस 3 वटा सिटी गऱ्यौँ। अब जस अब चाहिँ यसलाई राम्रो मानिदिने नमानिदिने सबैहरू हातमा छ। हाम्रो क्यामराम्यान खगेन्द्रजी अनि हाम्रो सुनिल जीको साथलाई अनि हाम्रो त्यसपछि मन्जिल दाईलाई धेरै धन्यवाद
1: दिन्छ।
0: अनि हाम्रो प्रकाश दाई अभियसली, अनि हाम्रो उदयराज दाई लगायत इस्टर्न भ्याली स्टुडियो सम्पूर्णलाई धन्यवाद दिँदै हामी विदा हुन चाहन्छौँ। धन्यवाद।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: शंकर सभामे पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्न्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङको दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनोकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906 67।

0: र 98 4 20 22 6 67।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
4: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98 60 96 40 00
5: र 98 19 32 76 75।
6: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhwasabha, 95.5 MHz.

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाऊ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429801,
3: जनक पौडेली, 98520-58344 र 029560248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
4: नमस्कार है वडा अध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्र विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
1: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
0: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
7: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
8: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल,
0: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420-82776।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।

0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल,
1: सम्पर्क नम्बर 98163555553
0: र 98423180।
2: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
3: किन र काका?
2: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
3: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
2: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
3: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
2: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
3: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
2: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
3: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
2: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
3: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
2: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
3: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली,
2: सम्पर्क 0294400084 र 98040454827।

राष्ट्रिय सवारी साधनमा लाग्ने करको सूचना चुहाएर राज्यलाई अरबौं रूपियाँको नोक्सानी गरेको सांसदहरूको जिकिर आरोप प्रमाणित गर्न अर्थमन्त्री वागलेको चुनौती। अमेरिकी सेनाले नयाँ आक्रमण गरेपछि इरानद्वारा हर्मुज जलमार्गमा अवरोध, अमेरिका र इरान बीचको वार्ता अन्यलमा। फिफा विश्वकप 2026 आज मध्यरातबाट शुरू हुँदै उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्नेछ।

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधनमा लगाइएको करको सूचना चुहाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। आज बिहान सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूलाई आरोप प्रमाणित गर्न चुनौती दिएका हुन्। उनले आरोप प्रमाणित भए सार्वजनिक जीवन त्याग गर्न तयार रहेको समेत बताएका छन्। समितिको बैठकमा उनले ट्याक्स बढ़दैछ भनेर सूचना दियो भन्ने आरोपलाई ननसेन्सका रूपमा टिप्पणी गरेका हुन्। उनले बैठकमा प्रमाण ल्याएर आउन समेत सांसदलाई चुनौती दिएका छन्। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुशबू ओलीले भने आयातित सवारीहरूमा 20% राजस्व हिनामिना भएको जिकिर गरेकी छन्। आर्थिक विधेयकमा करको दर हेरफेर भएको र करका दर हेरफेरको सूचना चुहावट गरेको विषयमा जवाफ माग गर्दै ओलीले आयातित सवारीहरूमा 20% राजस्व हिनामिना भएको दावी गरेकी हुन्। हिनामिना भएको राजस्वको विषयमा सम्बन्धित निकाय मौन रहेको र मन्त्री र सचिवलाई यसबारे सोद्धा जानकारी प्राप्त गर्न नसकेको पनि उनले बताएकी छन्। 7-8 सीटको गाड़ीलाई 11 सीटको कायम गरी 7-8 सीटको लागि लाग्ने 30% भन्सारको सट्टा 11 सीटका लागि लाग्ने 10% भन्सार कायम गरी 20% भन्सार हिनामिना गरेको उनको दावी छ। 2080 साल यता यस्तो कार्यबाट 5 अर्ब भन्दा बढ़ी राजस्व हिनामिना भएको भन्दै उनले सरकारको ध्यान आकर्षण समेत गराएकी छन्। राप्रपा र श्रम संस्कृति पार्टीले छुट्टै छानबिन समिति गठन गर्न माग गरेको छ। श्रम संस्कृति पार्टीका आरएन राईले छानबिन समिति मन्त्रालय अन्तर्गत भन्दा पनि सार्वजनिक लेखा समिति मार्फत गठन गर्नुपर्ने बताएका छन्। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले भने अर्थमन्त्री वागले ब्राण्डमाथि अट्याक भएको बताएका छन्। बैठकमा अर्थमन्त्री वागले सचिव घनश्याम उपाध्याय सहित मन्त्रालय वनसार विभागका कर्मचारीहरू समेत सहभागी थिए।
2: प्रतिनिधि सभाको आजको बैठक पनि श्रम संस्कृति पार्टीले अवरोध गरेको छ। बैठक शुरू हुने बित्तिकै सो पार्टीका सांसदहरूले उठेर बैठक अवरोध गरेका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल हुने कार्यसूची राखिएको छ। प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिका विषयमा हिजो परराष्ट्रमन्त्री सुशील खनालले स्पष्टीकरण दिएपछि सदनको अवरोध खुलेको थियो। यद्यपि श्रम संस्कृति पार्टीले भने आफ्नो विरोध जारी रहने बताएको छ।
1: सर्वोच्च अदालतले परीक्षा हलमा भेटिएका मोबाइल फोन र ती उपकरणमा रहेका डेटा नष्ट नगर्न अन्तरिम आदेश जारी गरेको छ। अधिवक्ता अनिल कुमार शाहले दायर गरेको रिट निवेदनमाथि सुनवाई गर्दै न्यायाधीश श्रीकान्त पौडेलका एकल इजलासले सो आदेश जारी गरेको हो। अदालतले निवेदकको माग बमोजिम आदेश किन जारी हुन नपर्ने भन्ने आधार र कारणसहित 15 दिनभित्र लिखित जवाब पेश गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। आदेशमा निवेदनको अन्तिम टुंगो नलागेसम्म जिल्ला प्रशासन कार्यालय सिराहाले 2082 जेठ 13 गते जारी गरेको सूचनामा उल्लेख गरिएका परीक्षा हलभित्र फेला परेका मोबाइल फोन तथा त्यसमा रहेका डेटा जफत गरी नष्ट गर्ने कार्य नगर्न भनिएको छ।
2: नेपाली कंग्रेसको क्रियाशील सदस्यता अध्यावधिका लागि आज अन्तिम दिन तोकिएको छ। पार्टीका अनुसार आज राति 12 बजेसम्म सदस्यता अध्यावधि गर्न सकिने कंग्रेसले जनाएको छ। महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलका अनुसार मध्यरातीसँगै अध्यावधिको समय सीमा समाप्त हुने भएकाले छुटेका सबै क्रियाशील सदस्यलाई तोकिएको समयभित्र आफ्नो सदस्यता अध्यावधि गरिसक्न अपील गरेका छन्। कंग्रेसका अनुसार क्रियाशील सदस्यता अध्यावधि गर्न योग्य कुल 7,82,209 सदस्य मध्ये जेठ 27 गते हिजो बेलुका सम्म 4,57,366 जनाले एससीआईडी प्राप्त गरिसकेका छन्। त्यसबाहेक थप 1,24,748 जनाले स्वयं अध्यावधिक फारम पेश गरी अध्यावधिक प्रक्रियामा सहभागी भइसकेको कंग्रेसले जनाएको छ।
1: मकवानपुरको भीमसेदी गाउँपालिकामा गैराती पिकअप गाड़ी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा चालक सिन्धुली जिल्लाको कमलामाई नगरपालिका 9 भीमानका 42 वर्षीय बोधराज बुढाथोकी र गाड़ीमा सवार काठमाडौँ तराई मधेस द्रुत मार्ग आयोजनामा कार्यरत 12 जिल्लाको पचरौता नगरपालिका 7 का 21 वर्षीय इन्जिनियर सूर्य यादवको मृत्यु भएको हो। उनीहरूको घटनास्थलमै मृत्यु भएको हाम्रा सहकर्मीले जनाएका छनृ
2: इलामको सूर्योदय नगरपालिकाले नेपाली चिया निर्यातमा देखिएको अवरोध तत्काल हटाउन भारत सरकारसँग उच्चस्तरीय कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको छ। नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गा कुमार बरालले परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै भारतीय चिया बोर्डले लागू गरेको प्रक्रियाका कारण नेपाली चिया निर्यात पुनः प्रभावित भएको उल्लेख गरेका छन्। पत्रमा नेपालकै प्रमुख नगद देवाली तथा विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोतका रूपमा रहेको चिया निर्यातमा भारतीय पक्षबाट सृजना गरिएको अवरोधप्रति गम्भीर ध्यानकर्षण भएको जनाइएको छ। हाल पुनः भारतीय चिया बोर्डले कोलकाता स्थित आयातकर्ताको गोदाममै पुगेर नेपाली चियाका प्रत्येक बोराबाट नमूना संकलन गरी परीक्षण गर्न थालेको नगरपालिकाले जनाएको छ। नमूना संकलन गरिएको एक साता भन्दा बढ़ी समय बितिसक्दा पनि प्रयोगशालाको प्रतिवेदन प्राप्त नभएको र प्रतिवेदन नआएसम्म बिक्री वितरणमा रोक लगाइएको पत्रमा उल्लेख छ।
1: खोटाङको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका 8 बुवालुङ स्थित पंखु खोला भनिने लप्से खोलामा आएको बाढ़ीले सड़क बगाउँदा मध्य पहाड़ी लोकमार्ग अवरूद्ध भएको छ। गैराती आएको बाढ़ीले सड़क बगाउँदा यातायात अवरूद्ध भएको हो। सड़कभन्दा माथिबाट झरेको पहिरो सहितको बाढ़ीले करिब 50 मिटर सड़क बगाएको छ। अहिले सो स्थानमा वारी पारी गर्न सक्ने अवस्थासम्म नभएको स्थानीय शिक्षक दिलीप रोदुङले बताए। बाढ़ीले सड़क बन्नु अघिको अवस्थामा पुगेकाले सड़क सञ्चालन गर्न समय लाग्ने रोदुङको भनाई छ। सड़क अवरूद्ध भएपछि पूर्वका जिल्लाहरूबाट मध्य पहाड़ी हुँदै काठमाडौँ आउनेहरू अलपत्र परेका छन् भने पूर्व जानेहरू पनि बाटोमै रोकिएको प्रहरीले जनाएको छ। सो स्थानमा निर्माणाधीन पुल अलपत्र परेपछि सड़क अवरूद्ध हुँदै आएको छ।
2: नेपाली बजारमा आज पनि सुन चाँदीको मूल्य घटेको छ। सुन तोलामा 5,100 रूपियाँ र 90 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको भाव 2,86,700 रूपियाँ कायम भएको छ। एक तोला चाँदीको मूल्य 4,650 निर्धारण भएको छ। हिजो एक तोला सुन 2,91,800 र त्यति नै परिमाणको चाँदी 4,740 कारोबार भएको थियो।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाइ खोल्ने,
4: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
5: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाट लाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
6: केही कसैको अब हुनेछ आफै खै।
0: हजुर, अब चानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। चानीमा घर कर्जा, चानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
7: वाइफा नेपालको स्टुडेन्ट अफर 70 MBPS को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित। जानकारीका लागि 0159707789 सम्पर्क गर्नुहोस्। वाइफा नेपाल, स्पिड पनि सस्तो पनि।

0: आजकल AI voice फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिक्री बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय ब्याङ्कद्वारा जारी।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी सेनाले इरानमाथि आक्रमणको नयाँ लहर शुरू गरेपछि हर्मुजको जलघाटीमा रहेका अमेरिकी जहाजमाथि आक्रमण गरेको इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स आईआरजीसीले बताएको छ। इरानी सरकारी मीडियाका अनुसार आईआरजीसीले हर्मुजको जलमार्गमा दुईवटा जहाजमा आक्रमण गरेको हो। वार्ता छोडेर आक्रमण र प्रत्याक्रमणमा उत्रेका अमेरिका र इरान बीचको वार्ता भने अन्यलमा परेको छ। यसले अमेरिका पछिल्लो आक्रमणमा राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कड़ा प्रहार गरिने र तेहरानले युद्ध अन्त्य गर्न सम्झौता गर्न धेरै समय लिएको आरोप लगाएपछि गरेको पनि बताएको छ। यसअघि अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले इरानको अनुचित र निरन्तर आक्रमणको प्रतिक्रियामा आत्मरक्षा आक्रमण शुरू गरेको जनाएको थियो। इरान र अमेरिकाले हालैका दिनहरूमा सैन्य र निगरानी स्थललाई लक्षित गरेका छन्।
2: डायरीमा अब खेल प्रसंग। विश्वकप फुटबलको आयोजक मध्ये एक रहेको मेक्सिकोले आज आफ्नो उद्घाटन खेलमा दक्षिण अफ्रिकाको सामना गर्दैछ। सन् 2010 विश्वकपमा पनि यिनै दुवै टीम बीच पहिलो खेल भएको थियो। खेल शुरू हुनुभन्दा ठिक 90 मिनट अघि उद्घाटन समारोह हुने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। नेपाली समयअनुसार बिहान पाउने 1 बजे हुने खेल मेक्सिकोको स्टाडियो एजेटिका रंगशालामा हुनेछ। यस खेलका लागि 80,000 दर्शकको अपेक्षा गरिएको छ। यसपटक अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्दैछन्। 48 टोली सहभागी हुने यस संस्करणको विश्वकप फुटबल इतिहासकै ठूलो प्रतियोगिता मानिएको छ। हवस् कान्तिपुर डायरी अहिलेलाई यति नै। साँझ 6:30 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुनेछौ। अहिलेलाई सुनिता र तारा विदा हुन्छौ। नमस्कार।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9919326775। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
3: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1, प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खाँदबारीमा डाक्टर उमर बिन नायकद्वारा यैनिक 2063 जेठ 30 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यैनिक 2063 जेठ 30 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदबारी 1 प्रगति टोलो खाँदबारी नगरपालिकाको गेट अगाडि संखुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 9845705070 र 9807001555। यहाँ डिएसकेनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
5: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
6: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: हो, अरू भन त।
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
9: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: च्याब्बास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
11: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
5: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
14: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843218049।
12: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।

0: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
1: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्थ्यो अरे नि।
2: हो र? होइन होला त्यस्तो त।
3: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: खुशीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-267, मोबाइल 97438-46084।
8: नमस्कार वडाध्यक्षज्यू।
9: नमस्ते नमस्ते, के भन्नु भयो त?
8: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
9: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो? कुन्नी,
8: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई
9: यो मेरो सुट त। हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाट नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
8: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
10: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
11: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
12: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू: स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
13: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
12: सम्पर्क नम्बर 0295-65-679 र मोबाइल नम्बर 98-420-82-776।
14: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
15: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
16: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्रै स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
15: हाम्रो सेवाहरू
16: टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादारी एक सम्खुवा सभा।
4: आयो सबको घर घरमा।
17: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
18: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
17: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-6666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
19: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433 40262,
2: 98 10 55 55 85
3: र व्हाट्सएप नम्बर 98 5 20 28 646।
1: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर। अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
4: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: NCSA कम्प्युटर सेन्टर, खादबारी 1, सङ्खुवा सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर।

What is this, man?

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429-8801, जनक पौडेली 98525-58344 र 0295-60248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो? हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि। त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
7: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले सङ्ख्या सभाको खाँचबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
7: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
7: होटल टेलरिङ सेन्टर, खाँचबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल 98615-39444
7: र 0295-90-155।
8: More style, more design. Total Tellers.

0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
0: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
0: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
0: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
0: सम्पर्क 029141084 र 9804045827।
3: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
5: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429901,
3: जनक पौडेली, 98520558344 र 029560248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
4: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1, प्रगति टोल।
5: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुफोक मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180.

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843447262।

0: अन्ठानब्बे दस पचपन्न पचपन्न पचासी
1: र वाट्सएप नम्बर अन्ठानब्बे पाँच बिस अठाइस छ सय छयालिस।
2: यस्तो घर घरको आँगन पुग्छ फेरो फेरो।
3: Celebrating the history and future of Sankhu Aspa, Radio Sankhu Aspa 95.5 MHz.

0: यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
1: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 2 बज्यो।

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खाँदारीमा डाक्टर उमर बिन नयसद्वारा नियमित 2,300 30-30 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ। नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जुन्डेस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2,300 30 शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खाँदरी 1 प्रगति टोला खाँदरी नगरपालिकाको गेट अगाडि शङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98 4 50 50 770 029 5 63 0 40 र 98 07 00 1 555। यहाँ डिएक्सनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
3: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
4: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
3: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
4: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
3: ए हो र बाबु?
4: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
3: ए
4: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
3: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार विज्ञापन हो।
6: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
7: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
7: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 09 560 580, 99 520 160 580 र 99 421 08 181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 शङ्खुवा सभा।
8: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझा भएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर यकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
9: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
10: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
9: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
9: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
10: दाँत खोल्ने, दाँत सफा गर्न,
9: दाँतको एक्सरे गर्ने,
10: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
9: झिक्न मिल्ने आरपीडी लगाइने,
10: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
9: बाङ्गोटिङको दाँत मिलाइने,
10: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
9: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
10: सम्पर्क नम्बर 0295906667 र 98420226667।

सबैजना एउटै मान्छेसँग एकैचोटि जान त मिलेन, म पनि त रेडी नै। अब तिमीहरूको माया नै यस्तै छ, अँध्यारोमा मसराम, उज्यालोमा सीताराम।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-9640-00
4: र 9819-32-77-75।
5: किन आँखा मिसेको मिसै गरेको?
6: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाएपछि क्या हो?
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझे।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
10: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
10: हाम्रा सेवाहरू,
9: दाँत नदुखाई खोल्ने,
10: दाँत भर्ने, दाँतको आकृति गर्ने,
9: दाँतको एक्सप्रेस सुविधा,
10: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
10: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा,
10: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेलछेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 9840-50-541।
11: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296562201 र 97499225200।
12: सबको घर घर
11: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
13: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
11: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
14: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज on air, online.

0: खुसीको खबर खुसीको खबर खुसीको खबर तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
4: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
3: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
4: खै के गर्ने गर्ने दिदी।
5: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता

आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यूबेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967। र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।

छोरीको ए छोराको तलब सोध्नु नै एक किसिमले गलत पाल्न सक्छु किन टेन्सन फगत हिलोमै फुल्छ नि हैन कमल आखिरीमा तिमी मेरै रोज्दै हुने हो पचास वर्ष जति तिमीले छोड्दै हुने हो धनीसँग धन छैन मनकारीलाई धन धनी धनले हुँदैन धनी सोचले हुने हो

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज
1: म भोजेन्द्र बस्नेत उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। प्रतिनिधि सभामा बजेटमाथि छलफल शुरू, करका दर हेरफेरमा अर्थमन्त्रीद्वारा कर्मचारीलाई दोष, विपन्न असहाय र विवाहित नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू, 10% निशुल्क शैयाका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने, अन्तर्राष्ट्रिय बजारमा सुनको भावमा तीव्र गिरावट, नेपाली बजारमा पनि 2 दिनमै 15,000 रूपियाँ भन्दा धेरैले घट्यो, ओमानको खाड़ीमा अमेरिकाले आक्रमण गर्दा 3 जना भारतीयको ज्यान गयो, भारतको कड़ा आपत्ति, र यस वर्षको विश्वकप फुटबलमा अत्यधिक गर्मीको चिन्ता। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभामा आउँदो आर्थिक वर्ष 2083-84 को बजेटमाथि छलफल शुरू भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गते प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएका कारण अवरूद्ध भएको सदन हिजोदेखि खुलेको थियो। हिजो परराष्ट्र मन्त्रीले सीमाबारे प्रधानमन्त्रीको भनाईमा स्पष्ट पारेपछि सदन खुलेकोमा आज पनि केही बेर प्रतिपक्षी दलहरूले अवरोध गरेका थिए। अवरोधपछि प्रतिपक्षी दलहरूलाई समय दिएको थियो, त्यसपछि दलीय आधारमा बजेटमाथि छलफल शुरू भएको हो। बजेटमाथिको छलफलमा बोल्दै सत्तारूढ़ दल राष्ट्रपाका सांसद डाक्टर अमरेश कुमार सिंहले सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेट कार्यान्वयन हुने विश्वास नभएको बताउनुभयो। कुल गृहस्थ उत्पादन जीडीपी को 32-33% कहीं पनि बजेट नबनाउने दावी गर्दै उहाँले बजेटलाई फुकिएको दोलनको संज्ञा दिनुभयो। सांसद सिंहले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएको भन्दै आपत्ति प्रकट गर्नुभयो। संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारको सूचीमा राखेको कारण यसमा राज्यले कर लगाउन नमिल्ने उहाँको तर्क छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले करका दर हेरफेर विवादमा कर्मचारीहरूलाई दोषी देखाउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले जेठ 15 गते संसदमा पेश गरेको आर्थिक विधेयकका करका दर र शुल्कमा हेरफेर भएको स्वीकार गर्नुभयो। उहाँका अनुसार त्यो अर्थमन्त्रीको नभई कर्मचारीहरूको त्रुटि थियो। कर्मचारीहरूले बिहान 4 बजे टाइप गर्दा केही कुराहरू छुटेका कारण आफू अर्थ मन्त्रालयको अभिभावक भएकोले यो त्रुटिको जिम्मेवारी आफूले लिएको वाग्लेको भनाइ छ। उहाँले जेठ 17 गते नै त्रुटि सुधारका लागि संसद सचिवालयमा निवेदन पठाइसकेको पनि जानकारी दिनुभयो। तर विपक्षी दलहरूले दलका सांसदहरूले संशोधन प्रस्ताव दर्ता गर्ने अवसर पाउनु अघि नै 5 बुँदे त्रुटि सुधारको पत्र कुन कानूनी आधारमा पठाइयो भनेर प्रश्न गरेका छन्। अर्थमन्त्रीले यो प्रश्नको स्पष्ट जवाब दिनुभएन। अर्थमन्त्री वाग्लेले यो विवादलाई राष्ट्रिय स्वतन्त्र पार्टीको जनादेश पचाउन नसकेका पक्षहरूले प्रधानमन्त्री र आफूलाई लाञ्छित गर्ने प्रयास भएको राजनीतिक आरोप भने लगाउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पतालमा विपन्न असहाय र विवाहित नागरिकहरूलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू गरेको छ। लक्षित वर्ग निशुल्क उपचार पोर्टल कार्यविधि 2083 अनुसार सरकारी, निजी र सामुदायिक सबै अस्पतालले आफ्नो कुल स्वीकृत शैयाको कम्तीमा 10% शैया विपन्न वर्गका बिरामीका लागि अनिवार्य रूपमा छुट्याउनु पर्नेछ। यो कार्यविधि स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्री स्तरीय निर्णय मार्फत स्वीकृत गर्नुभएको हो। निशुल्क शैयामा भर्ना भएका बिरामीले शैया, चिकित्सक परामर्श, शल्यक्रिया प्रयोगशाला परीक्षण र उपचारका लागि आवश्यक औषधि सहित अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवा निशुल्क पाउनेछन्। यी बिरामीलाई शुल्क तिरेर उपचार लिने बिरामीसँग कुनै पनि भेदभाव गर्न पाइने छैन। यो सुविधा पाउन इच्छुक बिरामीले विपन्न परिचय पत्र, स्थानीय तहको सिफारिश र प्रहरीको मुचुल्का पेश गर्नुपर्नेछ। आकस्मिक अवस्थामा स्व घोषणा फारम भरेरै सेवा लिन सकिनेछ, तर डिस्चार्ज हुनु अघि आवश्यक कागजात बुझाउनु पर्नेछ। मन्त्रालयले सञ्चालनमा ल्याएको फ्री हेल्थ पोर्टल मार्फत कुन अस्पतालमा कति निशुल्क शैया खाली छन् भन्ने जानकारी सर्वसाधारणले सहजै हेर्न पाउनेछन्। निशुल्क शैयामा रहेका बिरामीबाट कुनै पनि प्रकारको शुल्क लिएमा वा पोर्टलमा गलत जानकारी दिएमा सम्बन्धित अस्पतालको सञ्चालन अनुमति रोक्का वा खारेजीसम्मको कार्यवाही हुने कार्यविधिमा उल्लेख छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाव 4.5 महिना अघिको तुलनामा 27% घटेको छ। यसअघि 2026 जनवरी 28 तारीकमा विश्व बजारमा सुनको भाव अहिलेसम्मकै उच्च, प्रति अंश $5,599 पुगेको थियो। आज प्रति अंश $4,082 कारोबार भइरहेको छ। बितेको एक महिनामा मात्रै सुनको भाव झण्डै 13.5% घटेको छ, तर एक वर्ष अघिको तुलनामा भने अहिले सुनको मूल्य 20% बढ़ी हो। सुनको भाव सन् 2025 मात्रै 60% भन्दा धेरै बढ़ेको थियो। सन् 2026 शुरूमा पनि अत्यधिक बढ़ेको सुनको भाव पछिल्लो महिना लगातार घटिरहेको छ। अमेरिकामा बढ़दो मुद्रास्फीतिको कारण त्यहाँको केन्द्रीय बैंक फेडले ब्याज दर उच्च राख्न सक्ने अनुमानका कारण सुनको भाव घटेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्। सामान्यतया सुनलाई सुरक्षित लगानी मानिए पनि उच्च ब्याज दर हुँदा सुनमा आकर्षण घट्ने गर्दछ, तर मध्य पूर्वको भू राजनीतिक तनाव, ऊर्जा मूल्यमा वृद्धि, विश्वव्यापी ऋणको उच्च स्तर तथा दीर्घकालीन मुद्रास्फीति जोखिमले तत्कालै धेरै घट्ने सम्भावना भने कम रहेको विश्लेषकहरू बताउँछन्। नेपाली बजारमा आज सुन प्रति तोला 2,86,700 रूपियाँमा किनबेच भइरहेको छ। नेपाली बजारमा गएको माघ 15 गते सुनको भाव 3,39,300 रूपियाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
4: दाँत भर्ने, दाँतको आसुति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
3: ध्यान दिनै पर्ने कुरा।
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
5: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
6: तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556-94-33-493-555।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्ने समयसीमा आज मध्यराति सकिने भएको छ। पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले आज राति 12 बजेभित्र सदस्यता अध्यावधि गरिसक्न सबै क्रियाशील सदस्यहरूलाई आग्रह गर्नुभएको छ। पार्टीका अनुसार अध्यावधि गर्न योग्य कुल 7,82,209 सदस्य मध्ये अहिलेसम्म 4,57,000 भन्दा बढ़ीले एनसीआईडी प्राप्त गरिसकेका छन्। 1,24,000 भन्दा बढ़ीले अत्यावधिक फारम पेश गरिसकेका छन्। तोकेको समय सीमाभित्र सदस्यता अध्यावधि गर्नेहरू मात्र नेपाली कांग्रेसको आउँदो 15 महाधिवेशनमा सहभागी हुन पाउने कांग्रेसले जनाएको छ। अब विदेशको खबर। हर्मुज जलमार्ग नजिकै रहेको ओमानको खाड़ीमा अमेरिकी सैन्य आक्रमणमा परेर 3 भारतीय नागरिकको ज्यान गएको छ। तेल ट्याङ्करमा भएको आक्रमणमा परेर हराएका 3 शव फेला परेको भारतका बन्दरगाह तथा ढुवानी मन्त्री सर्वानन्द सोनोवालले जानकारी दिनुभयो। अमेरिकी आक्रमणमा परेका भारतीयहरूलाई ओमानी सेनाले उद्धार गरेको थियो। यस घटनापछि भारत सरकारले नयाँ दिल्लीमा रहेको अमेरिकी दूतावासका कार्यवाहक प्रमुखलाई बोलाएर कड़ा आपत्ति जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार पलाउको झण्डा बोकेको ट्याङ्करले इरानबाट तेल ढुवानी गरेर नाकाबन्दी उल्लंघन गरेकाले पटक पटक चेतावनी दिएर पनि चालक दलले व्यवस्था गरेपछि आक्रमण गरिएको हो। फारस खाड़ी र ओमानको खाड़ीले जोड्ने एउटा साँगुरो पानीको बाटो नै हर्मुज जलमार्ग हो। यो संसारको सबैभन्दा महत्वपूर्ण तेल आपूर्ति मार्ग मध्येको एक हो। गएको फेब्रुअरी 28 तारीकमा अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि हर्मुज जलमार्गमा तनाव उत्पन्न भएको छ। अप्रेलमा दुवै पक्षीय युद्ध विराममा सहमत भए पनि पुनः सैन्य तनाव बढ़दो क्रममा रहेको छ। अमेरिकाले अप्रेल 13 ईरानी बन्दरगाहको नाकाबन्दी शुरू गरेकामा अहिले थप आक्रमण जारी रहेको छ। अब खेल खबर। आज मध्यरातीदेखि शुरू हुने फिफा विश्वकप फुटबल 2026 जलवायु परिवर्तनले गम्भीर असर पार्ने देखिएको छ। संयुक्त राष्ट्रसंघले यस वर्षको प्रतियोगितामा अत्यधिक गर्मी एक प्रमुख र निर्णायक कारण हुने चेतावनी दिएको छ। जर्मनीको बोनमा जारी 10 जलवायु सम्मेलनका क्रममा राष्ट्रसंघले बढ़दो विश्वव्यापी तापक्रमको प्रत्यक्ष प्रभाव मैदान स्ट्याण्ड र सबै आयोजक शहरहरूमा देखिने बताएको छ। प्रतिवेदन अनुसार यस विश्वकपमा झण्डै 25% अर्थात 4 मध्ये 1 खेल अत्यधिक गर्मीमा हुन सक्छ। खेलका क्रममा मैदानमा रहने खेलाड़ीहरूले तत्काल चिकित्सा सुविधा पाउनेछन्, तर रंगशालामा आउने दर्शकहरूका लागि कुनै विशेष व्यवस्था गरेको छैन। संयुक्त राष्ट्रसंघीय जलवायु एजेन्सीले रंगशाला बाहिरको वातावरणप्रति सबैभन्दा ठूलो चिन्ता व्यक्त गरेको छ। फ्यान जोन, टिकट लाइन, यातायात मार्ग र खेल अघि पछिका बाहिरी कार्यक्रमहरूले मानिसहरूलाई खतरनाक गर्मीको लहरमा पार्न सक्ने जनाइएको छ। 23 संस्करणको यस विश्वकपको उद्घाटन खेलमा आज राति 1:15 मेक्सिको र दक्षिण अफ्रिका खेल्दैछन्। पहिलो पटक अमेरिका, क्यानाडा र मेक्सिको तीन देशले संयुक्त रूपमा आयोजना गरेको यस प्रतियोगितामा पहिलो पटक 48 टोली सहभागी छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा बजेटमाथि छलफल शुरू, करका दर हेरफेरमा अर्थमन्त्रीद्वारा कर्मचारीलाई दोष, विपन्न असहाय र निवारित नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू, 10% निशुल्क शैयाका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने, अन्तर्राष्ट्रिय बजारमा सुनको भावमा तीव्र गिरावट, नेपाली बजारमा पनि 2 दिनमै 15,000 रूपियाँ भन्दा धेरैले घट्यो, ओमानको खाड़ीमा अमेरिकाले आक्रमण गर्दा 3 भारतीयको ज्यान गयो, भारतको कडा आपत्ति र यस वर्षको विश्वकप फुटबलमा अत्यधिक गर्मीको चिन्ता।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946400
3: र 9919327375।
2: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
4: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9952029047, 9900902062।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका एक प्रहरी गेट सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
4: किन र काका?
3: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
4: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
3: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
4: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
3: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शंखुवा सभा।
4: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
3: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
4: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
3: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
4: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
3: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शंखुवा सभा।
4: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
3: सम्पर्क 0294400084 र 98040485827।
5: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो शंखुवा सभा 95.5 मेगाहर्ज।

0: नमस्कार वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादरी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
8: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खाँदारीमा डाक्टर उमर बिन नायकद्वारा युनिट 2300 जेट 30/30 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराइ स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जुन्डेस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यैनिक 2300 जेठ 30/30 शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खाँदबारी 1 प्रगति टोलो खाँदबारी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 9845705740 र 9807001555। यहाँ डिएक्सनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
10: डर लाग्नु, निद्रा नलाग्नु,
9: अनौठा विचार आउनु,
10: निराशा बढ्नु, खुसी नहुनु,
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
10: छटपटी हुनु, चिटचिट पसिना आउनु,
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
9: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
11: यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
11: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु ल, हेर त यो कस्तो छ।
11: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
12: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खासबारी एक बुद्ध टोल, सम्कुवा सभा।
12: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842059801, जनक पौडेली 9852058344 र 029562048।
4: दुर्गा ज्वेलरी उद्योग, खासबारी एक बुद्ध टोल, सम्कुवा सभा।
6: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 9843447262,
0: 9010555580
1: र वाट्सएप नम्बर 9852028646।
0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका एक, प्रगति टोल।
2: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9813655553 र 9843218049।
3: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो सङ्खुवा सभा समय सूचक अहिले अपराह्नको 4 बज्यो।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ओहो लु नमस्कार है सर।
5: ओहो लु नमस्कार है सर। नमस्कार।
4: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
5: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: छटाल टेलरिङ सेन्टर, खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल 98615-39444
6: र 0295-90-155।
7: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
8: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका भित्रैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
9: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, घिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99525-160-580 र 99421-08-181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सम्खुवा सभा।

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
1: के भयो? के को हल्ला खल्ला भयो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धार पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरि आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
6: अब तपाईँहरूकै सहर खाँदारीमा डाक्टर उमर बिन नायकद्वारा नियमित 2063 Z33 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जुन्डेस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2083 Z33 शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खाँदबारी 1 प्रगति टोलो खाँदबारी नगरपालिकाको गेट अगाडि संखुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425770 29530 0040 र 98007001555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967। र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन

राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित

0: एउटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
3: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
2: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
3: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याऊ।
2: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
3: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
2: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजू, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

0: ठुले यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
1: किन र काका?
0: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
1: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
0: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
0: सम्पर्क 0294040084 र 9804045827।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
0: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
0: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
0: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
0: रबिन टेलर्स, खापबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
0: सम्पर्क नम्बर 9860964000
1: र 9919372375।
3: ओहो लु नमस्कार है सर।
4: ओहो लु नमस्कार है सर। नमस्कार।
3: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
3: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 9615349444
5: र 0295901055।
6: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
7: नमस्कार सेन सेविका दिदी।
8: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
9: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
8: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
7: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
8: हो त,
9: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
8: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800906062।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 9842226667।
2: पहिले यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त?
1: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक, प्रगति टोल।
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ।

0: ल ल यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
1: 3 दिन भयो।
0: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
5: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
6: सम्पर्क नम्बर 0295906667 र 98422267।
7: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 MHz।
1: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रतिनिधि सभामा बजेटमाथि छलफल शुरू, गरीबलाई बिर्सिएको सांसदहरूको आरोप, समतालाई नै केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दावी।
0: विपन्न असहाय र विवारिसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू, 10% निशुल्क शैयाका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने।
1: पानी परिसँगै देशभर गर्मी घट्यो, अझै केही दिन वर्षाको सम्भावना, मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आइपुग्यो।
0: ओमानको खाड़ीमा अमेरिकाले आक्रमण गर्दा 3 भारतीयको ज्यान गयो, भारतको कड़ा आपत्ति, इरानले आक्रमण गरेपछि हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द।
1: र फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातीदेखि शुरू हुँदै नेपाली फुटबल राजनैतिक हस्तक्षेपका कारण संकटमा, सरकारको लगानी र इन्फाको नेतृत्व सुधार बिना फुटबलको विकास कठिन।
2: हाम्रो फुटबलिङ फेडरेसनको टपमा हुने मान्छेहरूले स्पोर्ट्सलाई भन्दा पनि आफ्नो गोजी भर्ने काम गरिरहेको छन्, फुटबल खेलेरै म कमाउँछु वा खेलेरै आफ्नो नाम बनाउँछु भन्ने विश्वास जगाइदिनुपर्छ।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण। प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर। घाटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर।

0: काठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556-94-3-4-95-555।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभामा आउँदो आर्थिक वर्ष 2083-84 को बजेटमाथि छलफल शुरू भएको छ। संसदको लामो अवरोध हटेसँगै यो छलफल शुरू भएको हो। छलफलमा बोल्दै सत्तारूढ़ राष्ट्रपतिका सांसद डाक्टर अमरेश कुमार सिंहले बजेट कार्यान्वयन हुने विश्वास नभएको बताउँदै यसलाई फुकेको बेलनको संज्ञा दिनुभयो। शिक्षा र स्वास्थ्यमा कर लगाइएकोमा आपत्ति जनाउँदै उहाँले यी क्षेत्र संविधानले मौलिक अधिकारमा राखेकाले कर लगाउन नमिल्ने बताउनुभयो। नेपाली कांग्रेसका सांसद सन्दीप राणाले बजेट अव्यवहारिक, असमावेशी र दुर्गम ग्रामीण जनजीवनप्रति संवेदनशील रहेको आरोप लगाउनुभयो। एमाले संसदीय दलकी उपनेता पदमा अर्यालले बजेटले गरीबलाई झनै गरीब र धनीलाई झनै धनी बनाउने नीति लिएको भन्दै आपत्ति जनाउनुभयो। निमुखा वर्गको उत्थानका ठोस कार्यक्रमको अभाव खड्किएको उहाँको भनाइ छ। नेकपाका प्रमुख सचेतक युवराज दुलालले बजेटले किसान, मजदूर, बेरोजगार युवा र गरीब नागरिकको अपेक्षा सम्बोधन गर्न नसकेको बताउनुभयो। रापरपा संसदीय दलका नेता ज्ञान बहादुर शाहीले बिरामीको उपचार खर्चमा समेत कर लगाउने सरकारको नीतिलाई निर्दयी भन्दै आक्रोश व्यक्त गर्नुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारको बजेट देशको समस्या समाधान गर्नुको साटो खुट्टाको घाउ निको नबनाई नयाँ जुत्ता किन्ने खालको आएको टिप्पणी गर्नुभयो। यसैबीच अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले समतालाई केन्द्रमा राखेर आउँदो आर्थिक वर्षको बजेट ल्याएको दावी गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री वाग्लेले समता र सामाजिक न्यायलाई बजेटको केन्द्रबिन्दु बनाएको दावी गर्नुभयो। ठ्याक्कै समाजवाद भन्ने शब्द नपरे पनि समताको एजेण्डालाई अगाडि सारेको उहाँको भनाइ छ। विपक्षी दलहरूलाई आफ्नो पार्टीको एजेण्डा जस्तो बजेट आएन भनेर गुनासो गर्न छूट रहेको अर्थमन्त्री वाग्लेको भनाइ छ।
6: कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालू आर्थिक वर्षको अहिलेसम्म 5,58,000 मेट्रिक टन भन्दा धेरै रासायनिक मल आपूर्ति भइसकेको दावी गरेको छ। राष्ट्रिय सभाको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसदले सोधेका प्रश्नको जवाब दिँदै कृषि मन्त्री गीता चौधरीले यस्तो दावी गर्नुभएको हो। उहाँका अनुसार 5,58,522 मेट्रिक टन मल आपूर्ति भएकोमा त्यसमध्ये 4,68,016 मेट्रिक टन मल किसानलाई वितरण समेत भइसकेको छ। 1,38,802 मेट्रिक टन मल मौजदात रहेको र चालू आर्थिक वर्षको असार मसान्तसम्म झण्डै 6,00,000 मेट्रिक टन मल कृषकलाई अनुदानमा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको उहाँको भनाइ छ। उहाँले आउँदो धान बालीको सिजनलाई लक्षित गर्दै मल अभाव हुन नदिन मल आपूर्तिकर्तासँग भएका सम्झौता कार्यान्वयनका लागि नियमित ताकेता भइरहेको बताउनुभयो। साउनसम्म झण्डै 90,000 मेट्रिक टन मल भित्रने सरकारको अनुमान रहेको पनि कृषि मन्त्री गीता चौधरीले बताउनु भएको छ।
5: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पतालमा विपन्न असहाय र व्यवहारिसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू गरेको छ। लक्षित वर्ग निशुल्क उपचार पोर्टल कार्यविधि 2083 अनुसार सरकारी, निजी र सामुदायिक सबै अस्पतालले आफ्नो कुल स्वीकृत शैयाको कम्तीमा 10% शैया विपन्न वर्गका बिरामीका लागि अनिवार्य रूपमा छुटाउनु पर्नेछ। यो कार्यविधि स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्री स्तरीय निर्णय मार्फत स्वीकृत गर्नुभएको छ। निशुल्क शैयामा भर्ना भएका बिरामीले शैया, चिकित्सकीय परामर्श, शल्यक्रिया, प्रयोगशाला परीक्षण र उपचारका लागि आवश्यक औषधि सहित अस्पतालमा उपलब्ध सम्पूर्ण सेवा स्वास्थ्य सेवा निशुल्क पाउनेछन्। यी बिरामीलाई शुल्क तिरेर उपचार लिने बिरामीसँग कुनै पनि भेदभाव गर्न पाइने छैन। यो सुविधा पाउन इच्छुक बिरामीले विपन्न परिचय पत्र, स्थानीय तहको सिफारिश र प्रहरीको मुजुल्का पेश गर्नुपर्नेछ। आकस्मिक अवस्थामा स्व घोषणा फारम भरेरै सेवा लिन सकिन्छ, तर डिस्चार्ज हुनु अघि आवश्यक कागजात बुझाउनु पर्नेछ। मन्त्रालयले सञ्चालनमा ल्याएको फ्री हेल्थ पोर्टल मार्फत कुन अस्पतालमा कति निशुल्क शैया खाली छन् भन्ने जानकारी सर्वसाधारणले सहजै पाउन सक्नेछन्। निशुल्क शैयामा रहेका बिरामीबाट कुनै पनि प्रकारको शुल्क लिएमा वा पोर्टलमा गलत जानकारी दिएमा सम्बन्धित अस्पतालको सञ्चालन अनुमति रोक्का वा खारेजीसम्म कार्यवाही हुने कार्यविधिमा भनिएको छ।
6: देशका 13,708,941 संस्थागत अर्थात निजी विद्यालय रहेका छन्। सबै विद्यालयमा गरेर कुल 70,40,000 भन्दा बढ़ी विद्यार्थी अध्ययनरत छन्। विद्यार्थी संख्या कम भएका विद्यालयलाई एकीकरण गर्न सरकारले विद्यालय समायोजन अभियान जारी राखेको छ। अहिलेसम्म 662 सामुदायिक विद्यालय मर्ज भइसकेका छन्। चालू आर्थिक वर्षमा समायोजनका लागि 45 करोड़ रूपियाँ प्रोत्साहन रकम विनियोजन गरिएको छ भने आउँदो वर्ष सामुदायिक विद्यालयको पूर्वाधार निर्माणका लागि 1 अर्ब रूपियाँ छुट्याइएको छ। शिक्षा मन्त्रालयका प्रवक्ता महेन्द्र पराजुलीका अनुसार विद्यालय व्यवस्थापन संविधान त पालिकाको जिम्मेवारी भएकोले त्यहाँबाट समायोजनको विवरण माग गरिएको छ। प्रधानाध्यापक संघका अध्यक्ष सुदाम गौतमले राष्ट्रिय नीति बनाएर शिक्षाको रूपान्तरणमा लाग्नुपर्ने र विद्यालयको स्पष्ट मापदण्ड तोक्नुपर्ने सुझाव दिनुभएको छ।
5: गर्मी निकै घटेको छ। पछिल्लो 24 घण्टामा सबैसो तराई र मध्य पहाड़ क्षेत्रमा पानी परेसँगै गर्मी घटेको हो। आज पश्चिम तराईका जिल्लामा पनि अधिकतम तापक्रम 31-32 डिग्री सेल्सियस आसपासमा रहेको छ। लामो समयदेखि गर्मीको मार खेप्दै आएका पश्चिम तराईका बासिन्दाले आज धेरै सहज भएको बताएका छन्। आज राति सहित भोलि र पछि पनि देशका विभिन्न भागमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पानी परेसँगै चर्को गर्मी घट्ने अनुमान छ। अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी र हिमाली क्षेत्रका 1-2 ठाउँमा पानी परिरहेको यसैबीच यस वर्षको मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको छ। तर जल तथा मौसम विज्ञान विभागले यसको पुष्टि गरेको छैन। मनसुनी वायुको गतिविधि देखिए पनि परिपक्व भइ नसकेको विभागको भनाई छ। भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिणी बंगालको खाड़ी हुँदै विस्तार भएको मनसुनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ। नेपालमा सरदर जून 13 तारीकमा मनसुन भित्रिने गर्छ। आज जून 11 तारीक हो। यसपालि औसत मिति आसपासमै मनसुन भित्रिने मौसमविदको अनुमान छ। गएको वर्ष सरदर भन्दा 15 दिन अगाडि नै मनसुन नेपाल भित्रिएको थियो, तर चाँडै नेपाल भित्रिए पनि लामो समय पूर्वी भेगमै बसेको थियो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा नेपालको फुटबल विकासका लागि गर्नुपर्ने कामबारे नागरिक सुझावसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
7: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
7: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला।
8: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको पानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको पानी लाग्छ।
3: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हरजना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।
5: उज्याला रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिनिधि सभामा बजेटमाथि छलफल शुरू, गरीबलाई बिर्सिएको सांसदहरूको आरोप, समतालाई नै केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दावी, विपन्न असहाय र दुधारिसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू, 10% निशुल्क सयका बिरामीबाट शुल्क लिए अस्पताल खारेजसम्म हुने, पानी परेसँगै देशभर गर्मी घट्यो, अझै केही दिन वर्षाको सम्भावना, मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आइपुग्यो लगायतका खबर प्रस्तुत गर्यो।
6: अब बाँकी प्रसंग। आज रातिदेखि शुरू हुन लागेको विश्वकप फुटबलको रौनकले सबै जसोको ध्यान तानेको छ, तर यही बेला नेपाली फुटबल भने संकट र अन्यलमा छ। कहिले राजनैतिक हस्तक्षेपका कारण, कहिले एन्फाको नेतृत्व र निर्वाचन विवाद, अनि कहिले खेलाड़ीको आन्दोलनका कारण नेपाली फुटबल निरन्तर विवादमा पर्दै आएको छ। हिजो मात्र अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीले अखिल नेपाल फुटबल संघ एन्फामा बाह्य हस्तक्षेप नरोकिए नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाट निलम्बन गर्न सकिने चेतावनी समेत दिएका छन्। कुनै समय नेपालमा सबैभन्दा लोकप्रिय खेल मानिने फुटबल अहिले आफ्नो साख जोगाउन संघर्ष गरिरहेको छ। यसै विषयमा साथी महेश गेवालीले नेपाली फुटबलको विकासका लागि अब के गर्नुपर्छ भनेर ललितपुरमा भेटिएका केही युवालाई सोध्नु भएको छ।
9: नितेश अर्याल दक्षिणकाली, अहिलेको समयमा त्यो हस्तक्षेप कम गराउने, चुनाव गराउने त्यो गर्नु पर्यो। एएफसीको मापदण्ड अनुसारको हाम्रो देशमा रंगशाला नै छैन, भएको एउटा 10-7 रंगशाला नै जीर्ण अवस्थामा छ। मापदण्ड नभएर, पर्याप्त नभएर उनीहरू पनि आफ्नो होम गेम समेत बाहिर अर्काको देशमा गएर खेल्नुपर्ने अवस्था, यस्तो विडम्बना छ। म आन्दोलन गर्दै बसिरहनु पर्दैन, म तालचाल खोल्ने लाउने गरिरहनु पर्दैन, म फुटबल खेलेरै म कमाउँछु, खेलेरै म परिवार पाल्छु, खेलेरै आफ्नो नाम बनाउँछु भन्ने विश्वास जगाइदिनुपर्छ।
10: भरतपुर त्यो हाइप पाकै छैन कि नेपाली फुटबलले, जति वर्ल्ड कपहरू त अब त्यो छुट्टै लेभलको हुन त भयो, अब एनपिएलको लागि भनेर जति हुन्छ नि त्यस्तो गरी नै अब फुटबल टिमको लागि पनि त्यस्तो होस्, प्लेयरहरूलाई चिन्न सकौँ त्यही नै हो।
11: मिस्टर केसी मकनपुर, अरू प्रोफेसनल स्पोर्ट्सहरू हेरे नि युरोपतिर, अब त्यहाँको क्वालिटी नै एकदमै फरक छ, त्यो हेरेपछि नेपाली फुटबल हेर्न थाल्यो भने आई क्यान डु बेटर जस्तो फिलिङ आउँछ कि, एकदम बोरिङ लाग्छ कि, ट्याक्टिक्स बिना खेले जस्तो, त्यतिकै बल यता कुदाइदेखा, मान्छे त्यही पछाडि कुदेखा, त्यस्तो लाग्छ भने एकदमै मनै पर्दैन कि। हाम्रो फुटबलिङ फेडरेसनको टपमा हुने मान्छेहरूले स्पोर्ट्सलाई भन्दा पनि आफ्नो गोजी भर्ने काम गरिरहेको छन् कि। अब तपाईँहरूको स्पेनिस फुटबलिङ फेडरेसनलाई कन्सिडर गर्नु हो भने त्यसको डिरेक्टरको स्यालेरी र त्यसको प्लेयरको स्यालेरी हेर्नु भने प्लेयरले बढी कमाउँछन्, तर नेपालमा फुटबल नखेल्ने मान्छेले फुटबलमा बढी कमाएर हुन्छन्, अनि फुटबल खेल्ने 15,000 मात्रै कमाएर हुन्छ, अनि यो इकोनोमीमा 15,000 कमाउनु भनेको त गाह्रै पर्छ नि त।
12: सदिना उप्रेती चितवन बस्छु। एन्फाभित्र नै एकदमै करप्सन भएको कारणले चाहिँ जो राम्रो खेल्ने खालको जुन खेलाडीहरू हुन्छ उहाँले चाहिँ स्यालेरी, इन्जुरी पछिको ट्रिटमेन्ट, यताउति यसै कारणले गर्दा नै गभर्मेन्टको सपोर्ट नभएर नै अगाडि बढ्न नसकेको जस्तो लाग्छ। अब गभर्मेन्टले राम्रो काम गर्ला अनि पक्कै अब नेपाललाई पनि वर्ल्ड कपमा देख्न सकिएला।
13: दिपेन्द्र पराजुली साहुनौ भक्तपुर। आफ्नो प्यारेन्ट्सलाई म चाहिँ फुटबल खेलेर मेरो जीवनयापन गर्छु भनेर तपाईँले कन्भिन्स गर्न सक्नुहुन्न, उहाँहरूको चाहिँ एउटा बच्चाले चाहिँ खेलकुदबाट आफ्नो जीवन बढाउन सक्ला, केही राम्रो गर्न सक्ला, भविष्य उसले धान्न सक्दैन भन्ने छ। बाहिर विदेशमा उनीहरूले एउटा गेम खेलेको बदलामा उनीहरूले धेरै कमाइन्छ नि, हाम्रो नेपालमा त्यही एउटा गेम खेल्यो भने 2,000 रुपियाँ, त्यस्तोमा जीवनयापन गर्न उहाँहरूलाई गाह्रो हुन्छ।
14: योजना थापा सिन्धुली रातमाता। गभर्मेन्टले पनि प्लेयर्सहरूलाई एउटा राम्रो अपर्च्युनिटी देखाइदिनु पर्यो, एउटा पाटो पनि देखाइदिनु पर्यो, होइन, ट्रेनिङ सेन्टर्सहरू पनि खोलेर त्यस्तो राम्रो प्लेयरहरूलाई अपर्च्युनिटी दिनु पर्यो, अनि त्यसपछि कोहीसँग फाइनेन्सियली पनि एबल हुँदैन तिनीहरूको लागि पनि यस्तो जो स्कलरसिप टाइप अफ केही दिनु पर्यो। प्रमोसन चाहिँ अलिक पुगेको छैन भन्छु, प्रमोसन चाहिँ एकदमै गर्नुपर्ने जरुरत छ अहिले।
15: सुमिन गिरी घर चाहिँ झापामा भनौँ, नेपालमा मेसी रोनाल्डो भन्दा राम्रो खेल्ने पनि छन् होला, तर उहाँहरूले अवसर नपाएर चाहिँ त्यो किसिमको इक्विपमेन्ट नपाएर, त्यो किसिमको ग्राउन्ड नपाएर चाहिँ उहाँहरूले अलिकति पछाडि परेको पनि हुनसक्छ।
16: प्रियन्सु भगत भैँसपाटी। नेपाली फुटबल भने चाहिँ सबै
15: पोलिटिक्स सकाइसक्यो, गभर्मेन्टले कहिले नै फन्ड गरेन उनीहरूलाई, काम गर्ने लेबर भन्दा कम स्यालेरी आयो भने त बस्दैन नि त, उनीहरूले अपर्च्युनिटी हेर्ने हो, उनीहरू राष्ट्रलाई देखाउँदा नै उनीहरूको त पैसा आएन, त्यत्रो मेहनत गरे देशको लागि खेल्यो, अब त्यो फेलियर बोर्ड भएपछि त अब बोर्डहरू सबै चेन्ज गरेर प्लेयरहरूले विश्वास दिएरै अगाडि बढ्नुपर्छ।
16: क्रिकेटपछि यता बरु बिस्तारै गएपछि सिलेक्सन भयो, यता गइरहेको छ, दुई वर्ष लगाएर गयो, त्यही भएर पनि अझै क्रिकेटमा हाइप बढिरहेको छ होइन, तर नेपालमा यता प्लेयरहरूमा फेसिलिटी दिइरहेको छ हाम्रो उसले पोलिटिकल उसले गर्दा पनि अब जानुपर्ने खेलाइएको छ त, अब यसको भान्जो यसको नाति यो गा भनेर त्यो पोलिटिकल हस्तक्षेप बढिसक्यो, तर त्यसले गर्दा पनि अब टिमको पर्फर्म गर्न नसकेको हो कि बाहिर उहरूलाई मिनी प्लान बनाएर त्यो उनीहरूको ट्रेनिङ प्लान जम्मै बनाएर त्यो उनीहरूलाई राम्रोसँग टेक केयर गर्छ, हाम्रो यहाँ छैन नि त त्यस्तो, बन्दै गएपछि अनि बल्ल नै राम्रो खेल्न थाल्छ, नेपालीहरूले पनि मन पराउन थाल्छ, अनि ठुलो ठुलो स्टेजमा जान अपर्च्युनिटी पाइरहेको छ, अब उनीहरूले बेसी प्रेसिडेन्ट पाउँदैन, उनीहरूलाई खेल्न पनि ऊ होला त डिमोटिभेसन होला नि त, अलिअलि त्यो हुन्छ नि, अब केही नै देखाइनन् किन खेल्नु जस्तरी।
17: अन्तर्राष्ट्रिय बजारमा सुनको भाव साढे चार महिना अघिको तुलनामा 27% घटेको छ। यसअघि सन् 2026 जनवरी 28 तारीकमा विश्व बजारमा सुनको भाव अहिलेसम्मकै उच्च, प्रति अंश 5,589 डलर पुगेको थियो, आज प्रति अंश 4,082 डलरमा कारोबार भइरहेको छ। बितेको एक महिनामा मात्रै सुनको भाव झण्डै 13.5% घटेको छ, तर एक वर्ष अघिको तुलनामा भने अहिलेको मूल्य 20.5% बढ़ी हो। सुनको भाव सन् 2025 मात्रै 60% धेरैले बढ़ेको थियो, सन् 2026 शुरूमा अत्यधिक बढ़ेको सुनको भाव पछिल्लो महिना लगातार घटिरहेको छ। अमेरिकामा बढ़दो मुद्रा स्फूर्तिको कारण त्यहाँको केन्द्रीय बैंक फेडले ब्याजदर उच्च राख्न सक्ने अनुमानका कारण सुनको भाव घटेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्। सामान्यतया सुनलाई सुरक्षित लगानी मानिए पनि उच्च ब्याजदर हुँदा सुनमा आकर्षण घट्ने गर्दछ, तर मध्य पूर्वको भू राजनीतिक तनाव, ऊर्जा मूल्यमा वृद्धि, विश्वव्यापी ऋणको उच्च स्तर तथा दीर्घकालीन मुद्रा स्फूर्ति जोखिमले तत्कालै धेरै घट्ने सम्भावना भने कम रहेको विश्लेषकहरू बताउँछन्। नेपाली बजारमा आज सुन प्रतितोला 2,86,700 रूपियाँमा किनबेच भइरहेको छ। नेपाली बजारमा गएको माघ 15 गते सुनको भाव 3,39,300 रूपियाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य हो।
6: सुनपछि शेयरको खबर, चार कारोबार दिनपछि हिजो बढ़ेको शेयर बजार आज फेरि घटेको छ। शेयर बजार परिसूचक निप्सी आज 8.14 अंकले घटेर 2,728.03 बिन्दुमा झरेको छ। आज होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटेकोमा फाइनान्स समूहको सूचक झण्डै 1.5% ओह्रालो लागेको छ। आज निप्सीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.29 अर्ब करोड़को कारोबार भएकोमा आज 350 कम्पनीका 92,31,000 किता शेयर 3.90 अर्ब करोड़ रूपैयाँमा किनबेच भएको छ।
17: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
18: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायस, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
19: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
20: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
21: हर घर हुने छ अयोध्या, हर घर में प्रकट हुने छन् राम, बन्नु साक्षी गाथा रामायण को नेपाली भाषा में हरेक बिहीबार र शुक्रवार राति 8 बजे मात्र विश्व को रमाइलो टीवी में।
22: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
23: सेवाहरू, बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-53।
24: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। नेपालको सरकारी अस्पतालमा पहिलो पटक रोबोटिक शल्यक्रिया सेवा शुरू हुन लागेको छ। बागमती प्रदेश सरकारले भक्तपुर अस्पतालमा यो अत्याधुनिक प्रविधि भित्र्याउने निर्णय गरी बोलपत्र आह्वान गरिसकेको हो। रोबोटिक शल्यक्रिया भनेको रोबोट आफैले गर्ने नभई चिकित्सकले रोबोटलाई नियन्त्रणमा राखी गर्ने उन्नत प्रविधि हो। यो प्रविधि मार्फत विश्वको जुनसुकै ठाउँमा बसेका विशेषज्ञ चिकित्सकले नेपालका बिरामीको शल्यक्रिया गर्न सक्नेछन्। भक्तपुर अस्पतालमा यस प्रविधिबाट हर्निया, पेट र आन्द्राको ट्यूमर, पत्थरी, पाठेघरको ट्यूमर, मृगौला, प्रोस्टेट तथा बाल चिकित्सा सम्बन्धी जटिल शल्यक्रिया सेवा सञ्चालन हुनेछ। यस प्रविधिको मुख्य फाइदामा पेटमा ठूलो चिरफार नगरी साना प्वाल मात्र पारिने हुँदा बिरामीलाई दुखाई कम हुन्छ भने अस्पताल बस्ने समय र खर्च दुवै घट्छ।
5: प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले लागू औषध नियन्त्रणका लागि प्रयोगकर्ता मात्र नभई मुख्य स्रोत र आपूर्ति सञ्जालमाथि अनुसन्धान केन्द्रित गर्नुपर्ने माग गरेका छन्। सांसद कविन्द्र बोर्लाकोटीले मुख्य आयात केन्द्रमा राज्यको पहुँच नपुगेसम्म समस्या हल नहुने बताउँदै बाल बालिकामा समयमै चेतनामूलक शिक्षा दिनुपर्ने सुझाव दिनुभयो। सांसद अमरेश कुमार सिंहले राजनीतिक हस्तक्षेप मुक्त प्रहरी कार्यान्वयन र एकीकृत इन्टेलिजेन्स संयन्त्र निर्माणको माग गर्नुभयो। पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक तथा सांसद विश्वराज पोखरेलले पाँच दशकका प्रयास असफल रहेको भन्दै पुरानो कानून र बजेटले काम नगर्ने बताउनुभयो।
6: सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका तत्कालीन कार्यालय प्रमुख सहित चारजना र एउटा कम्पनी विरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। नक्कली सूचना निकालेर भवन निर्माण ठेक्कामा मिलेमतो गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। केन्द्रका कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डाक्टर प्रभात झा, इन्जिनियर अशोक कुमार सिंह, सहायक सब इन्जिनियर प्रमोद कुमार सिंह, राधाकृष्ण निर्माण सेवा र त्यसका प्रबन्धक कौशल्य कुमारी रजक विरूद्ध मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। अख्तियारले प्रतिवादीहरूसँग जम्मै 1,26,96,238 रूपियाँ 71 पैसा बिगो माग दावी गरेको छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। हर्मू जलमार्ग नजिकै ओमानको खाड़ीमा अमेरिकी सैन्य आक्रमणमा परेर तीनजना भारतीय नागरिकको ज्यान गएको छ। तेल ट्याङ्करमा भएको आक्रमणमा परेर हराएका तीनैजनाको शव फेला परेको भारतका बन्दरगाह तथा ढुवानी मन्त्री सर्वानन्द सोनोवालले जानकारी दिनुभयो। यस घटनापछि भारत सरकारले नयाँ दिल्लीमा रहेको अमेरिकी दूतावासका कार्यवाहक प्रमुखलाई बोलाएर कड़ा आपत्ति जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार पलाउको झण्डा बोकेको ट्याङ्करले इरानबाट तेल ढुवानी गरेर नाकाबन्दी उल्लंघन गरेकाले पटक पटक चेतावनी दिएर पनि चालक दलले व्यवस्था गरेपछि आक्रमण गरिएको हो। यसैबीच इरानको सर्वोच्च सैन्य कमाण्डले आज हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गरेको घोषणा गरेको छ। अमेरिकाले इरानका विभिन्न ठाउँमा नयाँ चरणको हवाई आक्रमण गरेपछि हर्मुज जलमार्ग बन्द गरेको इरानको भनाई छ। इरानी सेनाका अनुसार यो प्रतिबन्ध तेल ट्याङ्कर र व्यापारिक जहाज सहित सबै प्रकारका जलयात्रुहरूको लागि लागू हुनेछ। इरानले यस मार्गबाट अघि बढ़न खोज्ने जोसुकी जहाजलाई पनि निशाना बनाएर आक्रमण गर्ने कड़ा चेतावनी दिएको छ। हर्मुज जलमार्ग फारस खाड़ी र ओमानको खाड़ीलाई जोड्ने साँगुरो पानीको बाटो हो। यो संसारको सबभन्दा महत्वपूर्ण तेल आपूर्ति मार्ग मध्येको एक हो। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि हर्मुज जलमार्गमा तनाव उत्पन्न हुँदै आएको छ।
6: विदेशकै अर्को खबरमा क्यानाडा सरकारले 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने डिजिटल सुरक्षा विधेयक पेश गरेको छ। यद्यपि निश्चित सुरक्षा मापदण्ड पूरा गर्ने सामाजिक सञ्जाल प्लेटफर्महरूलाई भने छूट दिइने खबरमा समाचार संस्था रोइटर्सले जनाएको छ। विधेयकले सुरक्षा मापदण्डहरू स्थापित गर्न डिजिटल नियामक स्थापना गरेर कृत्रिम बुद्धिमत्ता अर्थात एआई च्याटबटलाई पनि सुरक्षित बनाउने लक्ष्य राखेको छ। कानूनको पालना नगर्ने सामाजिक सञ्जाल कम्पनीलाई विश्वव्यापी आमदानीको 3% वा अधिकतम झण्डै 72 लाख अमेरिकी डलर मध्ये जुन धेरै हुन्छ त्यति जरिमाना हुने विधेयकमा प्रस्ताव गरिएको छ। प्रस्तावित कानूनले युवाहरूका लागि अझ सुरक्षित डिजिटल वातावरण सुनिश्चित गर्ने लक्ष्य राखेको छ। यो विधेयक पारित हुन झण्डै 1 वर्ष लाग्न सक्ने र डिजिटल नियामक निकाय स्थापना गर्न अर्को 18 महिना लाग्न सक्ने खबरमा उल्लेख छ। यसअघि गएको डिसेम्बरमा अस्ट्रेलियामा 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने अस्ट्रेलिया विश्वकै पहिलो देश बनेको थियो। त्यस्तै मलेसियाले यही जून 1 बाल बालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाएको छ। विश्वका अन्य देशहरूले पनि बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने बारे छलफल गरिरहेका छनृ।
5: नेपाल दर्पणमा अब खेल खबर। फुटबलको इतिहासमै पहिलो पटक तीन देश अमेरिका, मेक्सिको र क्यानाडा आयोजक रहेको फिफा विश्वकप 2026 आज मध्यरातीदेखि शुरू हुँदैछ। विश्व फुटबलको महाकुम्भको पहिलो दिन दुई खेल हुँदैछन्। उद्घाटन खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिका बीच आज राति 1:15 खेल हुनेछ। यस्तै दोस्रो खेल दक्षिण कोरिया र चेक रिपब्लिक बीच भोलि बिहान 7:45 हुनेछ। यससँगै 48 देश सहभागी विश्वकपको प्रतिस्पर्धा शुरू हुनेछ। यस पटकको विश्वकप इतिहासमै सबैभन्दा ठूलो संस्करण हो। तीनवटा देशका 16 शहर खेलाइने प्रतियोगिता 39 दिनसम्म चल्नेछ। कुल 104 खेल हुनेछन्। फिफाका अनुसार प्रतियोगिताका लागि 1248 खेलाड़ी छनौट भएका छन्। तीमध्ये 891 खेलाड़ी पहिलो पटक विश्वकप खेल्दैछन् भने 357 खेलाड़ी पहिले विश्वकप खेलिसकेका छन्। उद्घाटन खेल अघि भव्य उद्घाटन समारोह शुरू हुँदैछ। समारोहमा चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ। मेक्सिकोमा पहिलो उद्घाटन समारोह, पछि क्यानाडाको टोरन्टोमा दोस्रो उद्घाटन समारोह हुनेछ। आज राति नै अमेरिकाको लस एन्जलसमा तेस्रो उद्घाटन समारोह आयोजना गरिनेछ। प्रतियोगितामा अमेरिका 11, मेक्सिकोका 3 र क्यानाडाका 2 शहरमा खेलाइनेछ। फाइनल न्यूयोर्कको मेट लाइफ स्टेडियममा खेलाइनेछ। मेसी, रोनाल्डो, एम्बापे सँगै नयाँ पुस्ताका स्टारहरू बीचको प्रतिस्पर्धाले यो विश्वकप ऐतिहासिक बनाउने अपेक्षा छ। यसैबीच विश्वकप फुटबल 2026 अत्यधिक गर्मी प्रमुख चुनौती बन्ने देखिएको छ। संयुक्त राष्ट्रसंघले यस प्रतियोगिताका झण्डै 1/4 खेल खतरनाक गर्मीमा हुन सक्ने चेतावनी दिएको छ। दर्शकहरू, विशेष गरी फ्यान जोन र टिकट लाइनमा रहनेहरू सबैभन्दा बढ़ी जोखिममा रहने राष्ट्रसंघको चेतावनी छ।
6: र नेपाल दूरसंचार प्राधिकरणले फिफा विश्वकप फुटबल 2026 खेलहरू अनधिकृत रूपमा प्रसारण गर्ने तयारीमा रहेका 35 वेबसाइट र एपहरू तत्काल बन्द गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। विभिन्न पाइरेटेड र अनधिकृत वेबसाइट तथा एपहरूले विश्वकपका खेलहरू नेपालभित्र निशुल्क प्रसारण गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको भन्दै प्राधिकरणले आज पत्राचार गरेर अनधिकृत प्रसारण रोक्न भनेको हो। प्राधिकरणले नेपालमा विश्वकप फुटबलको विशेष र आधिकारिक प्रसारण अधिकार हिमालयन टेलिभिजन नेटवर्क, हिमालयन स्पोर्ट्स र दिशोम डिजिटल प्रणाली डिगोको संयुक्त उपक्रमसँग मात्र रहेको प्रश्न पारेको छ।
5: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: प्रतिनिधि सभामा बजेटमाथि छलफल शुरू, गरीबलाई बिर्सिएको सांसदहरूको आरोप, समतालाई नै केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वागलेको दावी।
5: विपन्न, असहाय र व्यवहारिसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्ने नयाँ कार्यविधि लागू, 10% निशुल्क सयका बिरामीबाट शुल्क लिए अस्पताल खारेजसम्म हुन सक्ने।
6: पानी परिसँगै देशभर गर्मी घट्यो, अझै केही दिन वर्षाको सम्भावना, मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आइपुग्यो।
5: ओमानको खाड़ीमा अमेरिकाले आक्रमण गर्दा 3 भारतीयको ज्यान गयो, भारतको कड़ा आपत्ति, इरानले आक्रमण गरेपछि हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द।
6: र फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातीदेखि शुरू हुँदै नेपाली फुटबल राजनीतिक हस्तक्षेपका कारण संकटमा, सरकारको लगानी र एन्फाको नेतृत्व सुधार बिना फुटबलको विकास कठिन।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी मदन पौड्याल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

भारत भ्रमणमा द्विपक्षीय सम्बन्धबारे उपलब्धिमूलक संवाद भएको परराष्ट्र मन्त्री खनालको भनाई। नेपाली चिया निर्यातमा देखिएको अवरोध तत्काल हटाउन कूटनीतिक पहल गर्न इलामको सूर्योदय नगरपालिकाको आग्रह। काठमाडौँ उपत्यकामा मेट्रो रेलमार्ग निर्माणको प्रक्रिया शुरू। विस्तृत परियोजना प्रतिवेदन बनाउन परामर्शदाता छनौट गरिँदै। इजरायल पालेस्टाइन द्वन्द समाधानका लागि बेलायत अस्ट्रेलिया र क्यानाडाद्वारा शान्ति कोष स्थापना। र फिफा विश्वकप फुटबल शुरू हुँदै उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका बीच प्रतिस्पर्धा हुनेछ।

0: आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिक्री बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानीमा बैंकद्वारा जारी
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: हजुर, अब चानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। चानीमा घर कर्जा, चानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा दिप शिखर, नवीन समाचार अब विस्तारमा।
2: परराष्ट्र मन्त्री शिशिर खनालले दक्षिणी छिमेकी भारतको हालै सम्पन्न भ्रमणमा उपलब्धिमूलक सफल भएको बताएका छन्। संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको आजको बैठकमा भ्रमणबारे जानकारी गराउँदै मन्त्री खनालले द्विपक्षीय वार्तामा महत्वपूर्ण छलफल भएको बताएका हुन्। भारतसँगको सम्बन्धलाई थप सुदृढ हुने गरी संवाद भएको उनको भनाइ छ।
3: मित्रराष्ट्र भारतका विदेश मन्त्री महामहिम डाक्टर एस जयशंकरको सौहार्दपूर्ण निमन्त्रणामा मैले 2083 जेठ 22 देखि 24 गतेसम्म भारतको 3 दिने औपचारिक भ्रमण सम्पन्न गरी फर्केको छु। गत फागुनमा सम्पन्न निर्वाचनपछि गठित नयाँ सरकारको औपचारिक प्रतिनिधित्व गर्दै भएको यस भ्रमणबाट नेपाल र भारत बीचको मैत्रीपूर्ण र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगेको मैले विश्वास लिएको छु।
2: मन्त्री खनालले ज्येष्ठ 22 गतेदेखि 24 गतेसम्म भारतको औपचारिक भ्रमण गरेका थिए। द्विपक्षीय वार्तामा व्यापार र आर्थिक सहकारी लगायतमा ठोस छलफल भएको उनले बताए।
3: द्विपक्षीय वार्तामा व्यापार तथा आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, साझा सुरक्षा चासो, सीमा व्यवस्थापन, खेलकुद र जनस्तरीय सम्बन्ध अभिवृद्धि जस्ता विषयहरूमा ठोस छलफल भएको छ। दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा समेत विचार आदान प्रदान गरिएको छ।
4: यसैबीच इलामको सूर्योदय नगरपालिकाले नेपाली चिया निर्यातमा देखिएको अपरोध तत्काल हटाउन भारत सरकारसँग उच्चस्तरीय कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको छ। नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गा कुमार बरालले परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै भारतीय चिया बोर्डले लागू गरेको प्रक्रियाका कारण नेपाली चिया निर्यात पुनः प्रभावित भएको उल्लेख गरेका छन्। पत्रमा नेपालकै प्रमुख नगद बाली तथा विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोतका रूपमा रहेको चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको अवरोधप्रति गम्भीर ध्यानकर्षण भएको जनाइएको छ। हाल पुनः भारतीय चिया बोर्डले कोलकाता स्थित आयातकर्ताको गोदाममै पुगेर नेपाली चियाका प्रत्येक बोराबाट नमूना संकलन गरी परीक्षण गर्न थालेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले यस प्रक्रियाका कारण करिब 50,000 किलो नेपाली चिया भारतीय गोदाममै थन्किएको र गुणस्तरमा ह्रास आउने जोखिम बढ़ेको जनाएको छ।
2: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो। सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल मार्ग निर्माणको प्रक्रिया शुरू गरेको छ। नारायण गोपाल चोक, चावहिल, कोटेश्वर, सातो बाटो, रत्न पार्क हुँदै पुनः नारायण गोपाल चोक जोड्नका लागि 27.5 किलोमिटर दूरीको रूटमा मेट्रो चलाउन अध्ययन गर्न लागि छ। रेल विभागले पहिलो चरणमा सो दूरीको रूट छानेर विस्तृत परियोजना प्रतिवेदन डीपीआर बनाउन परामर्शदाता छनौटको प्रक्रिया शुरू गरेको हो। काठमाण्डुमा रेल संचालनका लागि अध्ययन प्रक्रिया शुरू भएको प्रसंगबारे कान्तिपुर कर्मी विमल खतिवड़ाले तयार पारेको सामग्री आजको कान्तिपुर सविस्तारमा।
4: नारायण गोपाल चोकबाट चावाहिल, कोटेश्वर, सातो बाटो, रत्न पार्क हुँदै पुनः नारायण गोपाल चोक जोड्ने गरी 27.5 किलोमिटर दूरीमा पहिलो चरणमा डीपीआर गर्ने गरी परामर्शदाता छनौट गर्न लागि रेल विभागले जनाएको छ। विभागका सूचना अधिकारी बोध भण्डारीले भने अझै समय छ, कति कम्पनी प्रतिस्पर्धामा आउँछन् त्यसपछि सर्टलिस्टिङ गर्छौं। उनले भने पछि छानिएका कम्पनीसँग प्रस्तावना माग गर्छौं। सन् 2011-12 नेपाल सरकारका लगानीमा भएको प्रारम्भिक अध्ययन अनुसार लाइन 1 नारायण गोपाल चोकबाट सातो बाटो जाने र त्यहाँबाट चक्रपथ जानलाई लाइन 3 बनाएर राखिएको थियो। त्यही लाइन 1 र 3 का केही अंश मिलाएर अहिले डीपीआर बनाउन परामर्शदाता छनौट गर्ने प्रक्रिया शुरू गरिएको उनले बताए। डीपीआर र डिजाइनमा छनौट भएको परामर्शदाताले 3 वटा तहमा काम गर्नुपर्ने भण्डारीको भनाइ छ। एउटा पहिले गरेको पूर्व सम्भाव्यता अध्ययनमा पुनर्विचार गर्ने, दोस्रो इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन ईपीसी मोडलमा काम गर्न लगानीकर्तालाई आकर्षित गर्ने किसिमले डिटेल रिपोर्ट बनाउने र तेस्रो डिजाइनको काम गर्नुपर्नेछ। उनले भने छानिएको परामर्शदाताले सम्झौता भएको मितिले 18 महिनाभित्र काम सम्पन्न गर्नुपर्नेछ। तीनवटै प्रक्रियामा छानिएको कम्पनीले काम गर्नुपर्ने उनले सुनाए। अहिले डीपीआर गर्न छानिएको रूट बढ़ी ट्राफिक जाम हुने मध्य पर्छ। पछि बन्ने रेलमार्ग नारायण गोपाल चोक चाबाहिल कोटेश्वर भएर जाने हुँदा सूर्यविनायक धोलीखेलतर्फ जाने यात्रुलाई पनि सहज र छिटो हुनेछ। उनले भने अहिले तीनतिरको रूट समेट्न खोजिएको हो। डिटेल डिजाइन तयार भएपछि निर्माणमा लाग्ने लागत समय थाहा हुने उनको भनाइ छ। उनले भने फाइनान्सिङ क्लोजरका लागि पनि कागजात तयार हुन्छ। अध्ययन सकिएपछि कस्तो लगानी चाहिन्छ यसमा लगानी बोर्डको पनि भूमिका हुनेछ। निर्माण गर्ने आयोजनाको कागजात तयार भएपछि लगानी मोडालिटी बारे छलफल गरिने उनले बताए। उपत्यकामा मेट्रो रेल सञ्चालन गर्न सकिने विषयमा सन् 2011-12 एक कोरियन कम्पनीले गरेको सम्भावित अध्ययनमा प्रस्ताइएको छ। उक्त अध्ययनले उपत्यकाको 77 किलोमिटरमा मेट्रो रेल सञ्चालन गर्न मिल्ने प्रस्ताएको थियो। त्यसपछि थप अध्ययन हुन सकेन। डीपीआर तहको अध्ययन गर्ने प्रयास गरिएको भए पनि थप काम अघि बढ़न सकेको थिएन। कोरियन कम्पनीले गरेको अध्ययन अनुसार 52 किलोमिटरमा सड़कमाथिबाट पोल राखेर र 25 किलोमिटरमा भूमिगत मेट्रो रेलको सम्भावना रहेको पाइएको थियो। यसअघि विभिन्न चरणमा विभिन्न निकाय र सरकारबाट प्रारम्भिक अध्ययन भए पनि थप प्रक्रिया अघि बढ़न नसकेकाले अहिले एउटा रूट छानेर डीपीआर गर्ने तयारीमा रहेको रेल विभागका महानिर्देशक हरिकुमार पोखरेलले बताए। 2076 डीपीआर तहको अध्ययन गर्ने क्रममा ललितपुरमा रातो मच्छेन्द्रनाथ र थापाथलीमा कालमोचन घाटमा रेलमार्ग बनाउन सक्ने अवस्था देखिएन। जुन अध्ययनमा उक्त क्षेत्रमा भूमिगत रूपमा रेल चलाउने कुरा अध्ययनमा रहनेछ। पोखरेलले भने त्यसपछि सुविस्ताका आधारमा डीपीआर बनाउने कम्पनीसँग ठेक्का अन्त्य गरिएको रहेछ। अहिले नयाँ तरिकाले अर्थ मन्त्रालयसँग बहुवर्ष स्रोत सहमति माग गरेर काम अगाडि बढ़ाएका हौं। अध्ययनका क्रममा 3 वर्षसम्म लाग्ने खर्च अर्थ मन्त्रालयले दिने सहमति भएपछि यसको काम अघि बढ़ाउन बाटो खुलेको पोखरेलले प्रस्ताए। यो 1 वर्षमा सकिने आयोजना होइन, विस्तृत अध्ययन गर्ने विषय हो। अहिले छानिएको रूट बढ़ी ट्राफिक जाम हुने रत्नपार भक्तपुर खण्ड पर्छ। उनले भने यस खण्डको पनि पूर्व सम्भावित अध्ययन छलफलका क्रममा छ। अहिले नारायण गोपाल चोक चाबाहिल कोटेश्वर सातो बाटो रत्नपार्कसम्मको रोडका लागि डीपीआर गर्न आह्वान गरिएको सूचनामा चिनिया कोरियन जापानिज कम्पनीहरूले चासो जनाएको पोखरेलले सुनाए। सर्टलिस्टमा पर्ने कम्पनीलाई आर्थिक प्रस्ताव माग गरिन्छ। सबैभन्दा कम आर्थिक प्रस्ताव पेश गर्ने कम्पनीलाई छानिन्छ। डीपीआर सरकारका लगानीमा बनाउन लागि उनले बताए। अहिले स्ट्याण्डर्ड गेजको विद्युतीय चलाउने गरी डीपीआर तयार गरिने उनले सुनाए। यसअघि काठमाडौँ महानगरपालिकाले पनि पटक पटक मेट्रो रेल चलाउने विषय अघि सार्दै आए पनि अध्ययन हुन सकेको छैन। आफ्नो पालामा मेट्रो रेल चलाउन भन्दै बुढा नीलकण्ठबाट सातो बाटोसम्म डीपीआर र चौभारसम्म जोड्ने गरी सम्भावित अध्ययन गर्ने प्रक्रिया अघि बढ़ाए पनि त्यसलाई पछि रद्द गरिएको रेल विभागका पूर्व महानिर्देशक बलराम मिश्रले जनाए। ठेक्का निकालेपछि प्रक्रिया नटुङ्गिँदै म रिटायर्ड भए। पछि अर्को महानिर्देशक आउनुभयो। ललितपुरतिर समस्या आयो भनेर ठेक्का अन्त्य गरिएछ उनले भने। तर उपत्यकाको दीर्घकालीन विकासका लागि मेट्रो रेल चाहिन्छ। ट्राफिक जाम बढ्दो छ। अन्य यातायात पूर्वाधारको विकास गरेर सम्भव नहुने भएकाले निर्विकल्प रूपमा मेट्रो रेल नै आवश्यक रहेकाले कसैले विरोध गर्न आवश्यक नदेखिएको मिश्रले बताए। तर पूर्वाधार विज्ञले भने सरकारले हचुवाको भरमा रेल चल्ने रूट छानेर डीपीआर बनाउन परामर्शदाता छनौटमा लागेको आरोप लगाएका छन्। यस्तो काम परामर्शदाताबाट नहुने पूर्वाधार विज्ञ आचार्यले बताए। काठमाडौँमा मेट्रो रेलको प्रणाली 2-3 वा कतिवटा लाइन हुन सक्छन् भन्ने छलफलको विषय बन्न सक्छ। मेट्रो रेलको निर्माण बिना काठमाडौँले भविष्यमा आफ्नो राजधानीको र आर्थिक केन्द्रको भूमिका निर्वाह गर्न सक्दैन। उनले भने यो प्राविधिक र योजनाका हिसाबले सहजै रूपमा निष्कर्षमा पुग्न सकिने विषय हो। अहिले तय गरिएको रूट र थालिएको प्रक्रिया गलत रहेको आचार्यले बताए। पहिलो चरणमा सरकारले अहिलेसम्म कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका, एसियाली विकास बैंक एडीबी, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले तयार पारेका अध्ययनलाई एकीकृत गर्नुपर्छ। विदेशी विज्ञ आवश्यक परे संलग्न गराएर 3-4 महिनाभित्र यसलाई तयार पार्नुपर्छ उनले भने। काठमाडौँमा मेट्रो रेल चाहिने हो होइन, चाहिने हो भने कति लाइन कहाँ कहाँ चाहिने हो पहिला गुरू योजना तयार पार्नुपर्ने उनको भनाइ छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट गुरू योजना स्वीकृत गराएर अघि बढ्नुपर्ने उनको सुझाव छ।
2: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
6: खातबारीको लागि पाँचभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाँचभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू
5: दाँत नदुखाई खोल्ने,
6: दाँत भर्ने, दाँतको आसुति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
6: भाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुलेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिपरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
7: पाथिपरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
8: नेपाल स्पिड पनि सस्तो पनि।

0: चाँदीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा, अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि चाँदीमा घर कर्जा, चाँदीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले आफूमाथि लागेका भ्रष्टाचारको आरोपको प्रतिवाद गर्दै अनियमितता प्रमाणित भए पद त्याग्न तयार रहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अर्थ मन्त्रालयमा बसेर करका दर मार्फत निश्चित व्यापारलाई पोषेको भन्ने आरोपको खण्डन गरेका हुन्। मन्त्री वाग्लेले भने,
2: दुई अरब होइन दुई रूपियाँ बदमाशी बेमानी मबाट भएको छ भने म मन्त्री पद त्याग दिन्छु।
3: सोडिङ वार्डले कुटुकुटु अर्थ मन्त्रालयमा बसेर कर्सर चलाएर व्यापारी पोस्यो कि भन्ने खालका पनि सुनिए। सांसदहरूले गरिमा आफ्नो गरिमा आफै राख्नुपर्छ, यो सम्मानित सदनको ओझ घटाउने कामतिर हामी लाग्नु हुँदैन।
1: सुशासनको कठोर प्रतिबद्धता सहित आएको दुई महिनामै जनतालाई धोका दिन नसकिने मन्त्री वाग्लेले बताए।
2: सुशासनको निर्मम एजेण्डा लिएर अगाडि बढेको, सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको, दुई महिनामै हामी धोका दिन सकौंला? सक्दैन। र मैले आज सार्वजनिक लेखा समितिमा पनि भने, एक दुईवटा चाहिँ खोस्टाहरूले लेखे कि दुई अरबको आशंका इत्यादि भनेर, सार्वजनिक जीवनलाई त्याग्न पनि म तयार छु। र यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औलो ठड्याउने मान्यजीवहरूलाई पनि प्राप्त होस्, शुभकामना।
1: विपक्षी दलका सांसदले आर्थिक विधेयकमा परिवर्तन गर्दै करका दर हेरफेर गरेर लाभ लिएको आरोप अग्लेमाथि लगाएका थिए।
4: बैंकिङ कसुर अभियोगमा व्यवसायी शंकरलाल अग्रवाल, सुलभ अग्रवाल, साहिल अग्रवाल र दीपक भट्ट विरूद्ध 42,14,00,000 रूपियाँ भन्दा बढ़ी बिगो कायम गरी उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ। उच्च सरकारी वकिल कार्यालयले उनीहरू विरूद्ध 42,14,88,807 रूपियाँ बिगो कायम गरी कैद र जरिवाना मागदावी सहित मुद्दा दायर गरेको हो। विशेष अदालतका रजिस्ट्रार वेद प्रसाद उप्रेतीले उनीहरू विरूद्ध अभियोग पत्र दायर गरेको बताएका छन्। त्यस्तै जिल्ला अदालत काठमाण्डुमा धितो पत्र र बीमा ऐन विरूद्धको कसुरमा दीपक भट्ट, सुलभ अग्रवाल सहितलाई प्रतिवादी बनाई मुद्दा दायर भएको छ। यसमा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छालाई पनि प्रतिवादी बनाइएको छ। प्रतिवादी मध्ये भट्ट र सुलभ हाल सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको हिरासतमा छन्। साहिल फरार छन् भने शंकरलाल अनुसन्धानकै क्रममा पक्राउपछि हाजुरी जमानीमा रिहा भएका हुन्। गोल्छा सर्वोच्च अदालतको आदेशको बन्दी प्रत्यक्षीकरण रिटमा छुटेका हुन्। उच्च अदालतमा मुद्दा दायर भएका प्रतिवादी सहित अन्य विरूद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको अनुसन्धानका आधारमा विशेष सरकारी वकिल कार्यालयले नै अर्को मुद्दा विशेष अदालतमा दायर गरेको हो।
1: महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको गाइड बन्ड क्षेत्रमा ग्राभेल र बोल्डर ढुंगाको बाँध निर्माणको काम शुरू भएको छ। डिजाइन स्वीकृतिमा ढिलाइ, बजेट अभाव र बाढ़ीका कारण पुल निर्माणको काम अलपत्र परेको छ। पुलको बाँकी काम वर्खापछि नयाँ ठेक्का लगाएर सम्पन्न गरिने योजना छ। कञ्चनपुर सहकर्मी भवानी भट्टको रिपोर्ट।
4: कञ्चनपुर स्थित महाकाली नदीमा निर्मित चार लेनको पक्की पुलको गाइड बन्ड नजिकै अहिले गाब्रेल भर्ने काम चलिरहेको छ। दुई वर्ष अघिको बाढ़ीले भत्काएको सो क्षेत्रमा नदी निकै गहिरो भएको छ। सोही गहिरो भागमा गाब्रेल भरेर ठूलो ढुंगाको बाँध बनाइने भएको हो। नदीले फेरि कटान नगरोस् भनेर बोल्डर ढुंगाको बाँध बनाउन लागि हो। महाकाली पुल योजनाका प्रमुख राजेश यादवले भने, अहिले गाब्रेलले गहिरो भाग भरिरहेका छौं, त्यसपछि गाब्रेलमाथि बोल्डर ढुंगा राखेर बाँध बनाइनेछ। उनका अनुसार बाँध निर्माणका लागि नदीको धार पनि परिवर्तन गरिएको छ। करिब 400 मिटरमा च्यानलाइजेशन गरेर नदीको धार परिवर्तन गरिएको हो। यसका लागि 46,00,000 बजेट छुट्याइएको छ। यसै गरी बोल्डर ढुंगाको बाँध र गाइड बन्डको उत्तरतिर स्पर निर्माणका लागि 85,00,000 बजेट छुट्याइएको छ। गाइडबन्ड कटान गरेको क्षेत्रमा नदी करिब 10 मिटर गहिरो छ। सो गहिरो खाल्डो भरेर मात्रै बोल्डर राखिने योजना प्रमुख यादवले बताए। उनका अनुसार बोल्डर ढुंगाको प्रयोग गरेर 100 मिटर लम्बाईको बाँध निर्माण गरिनेछ। असार 15 भित्रै सक्ने लक्ष्य राखेका छौं, तर नदीमा पानी बढ़ेर नियमित काम गर्न गाह्रो भएको छ। यादवले भने, च्यानलाइजेशन गरेर धार परिवर्तन गरिए पनि केही मात्रामा पानी सोही क्षेत्रमा बगिरहेको छ, जसले काममा बाधा पुर्याइरहेको छ। छ। अहिले पुल योजनाले आफ्नै उपकरण प्रयोग गरेर काम गरिरहेको छ। गत वर्ष पनि भत्किएको गाइड बन मर्मतको काम नेपाली सेना मार्फत जेठ असारमै गरिएको थियो। सो क्षेत्रलाई बाढीजन्य विपदको संकटग्रस्त क्षेत्र घोषणा गरेर सेना मार्फत काम गरिएको हो। यसपटक पनि वर्षभरि व्यवस्था गरेर बर्खायामको मुखमा काम भइरहेको छ। महाकाली पुल योजना अन्तर्गत निर्माण भएको गाइड बनको नयाँ डिजाइन स्वीकृत र भेरिएसनको काम नभएका कारण हालसम्म योजनाको काम अलपत्र परेको पुल योजनाको भनाइ छ। दुई वर्ष अघि बाढ़ीले भत्काइएपछि गाइड बनको डिजाइन परिवर्तनको कुरा उठेको थियो। महाकाली नदीमा निर्मित चार लेनको पक्की पुलको लम्बाई 800 मिटर छ। सो क्षेत्रमा महाकाली नदीको चौडाई 2 किलोमिटर हाराहारी छ। बीचभागमा पुल र दुवैतर्फ 600 मिटर चौडाई र 2800 मिटर लम्बाईका पोखरी निर्माण गरिएको छ। पोखरीको नदी किनाराको गाइड बनको डिजाइनमै अल्झन भएका कारण हालसम्म योजना नै अलपत्र परेको हो। शुरूमा तयार पारिएको डिजाइन अनुसार गाइड बनमा बोल्डर ढुङ्गाको प्रयोग गर्नुपर्ने थियो, तर निर्माण कम्पनीले बोल्डर ढुङ्गा नपाएपछि डिजाइन परिवर्तन गरेर प्लम्ब कंक्रिटको बनाइयो। तर सो डिजाइन विभागबाट स्वीकृत भएन। मौखिक सहमतिका आधारमा भेरिएसन पनि नभई निर्माण कम्पनीले काम गर्यो। त्यसपछि विभागले नयाँ डिजाइन तयार पार्यो। सो डिजाइन पनि स्वीकृत हुन नसक्दा अझै काम के हुने भन्ने अन्यल छ। विभागले पुल निर्माण कम्पनी कुर्मा श्रेष्ठ सीएफईसी जेबीसँग ठेक्का सम्झौता तोडेको छ। यद्यपि सो विवाद मध्यस्थता काउन्सिलमा विचाराधीन अवस्थामा छ। पुनरावेदन अदालतले पनि ठेक्का तोड्ने विषयमा स्टे अर्डर जारी गरेको छ। अहिले बाँकी काम सम्पन्न गर्न र आकस्मिक काम गर्नका लागि बजेट आएको छ, तर समय अभावका कारण

0: घरको साथबाट नेपाली रूपियाँ 31,51,000 बराबरको विदेशी मुद्रा फेला परेपछि नियन्त्रणमा लिएको हो। बरामद मुद्राको स्रोत खुल्न नसकेपछि उनीहरूलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजनामाथि विदेशी मुद्रा ओसार पसार तथा आर्थिक अपराध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। उनीहरू नेपाल हुँदै अन्य मुलुकमा अवैध रूपमा मुद्रा लैजान वा ल्याउन संलग्न रहेको आशंका गरिएको छ। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।
1: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819324775।

0: आकर्षक घर कर्जा अब हुनेछ तपाईँको आफ्नै घर आज भोलि सधैँका लागि तानीमा घर कर्जा तानीमा ब्याङ्क सबल अनि विश्वसनीय ब्याङ्क
1: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
2: रेनबुल बबाल एनर्जी
3: कान्तिपुर डायरीमा आर्थिक प्रसङ्ग
4: आर्थिक समाचारको साथमा
3: वीरगंज भन्सार कार्यालयको बेरोजु रकम 10 अर्ब रूपियाँ भन्दा बढ़ी पुगेको छ। आयात निर्यात कारोबारसँग सम्बन्धित विभिन्न प्रकरणमा असुल गर्नुपर्ने रकम वर्षसम्म खर्च रोक्न नसक्दा बेरोजुको आकार बढ़दै गएको कार्यालयले जनाएको छ। वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीका अनुसार आयात तथा निर्यातकर्ताले आवश्यक कागजात र प्रमाण पूरा नगरी बैंक ग्यारेन्टीका आधारमा मालवस्तु छुटाउने गरेपछि बेरोजु भर्छौटका लागि नआउँदा समस्या जटिल बन्दै गएको हो। उनका अनुसार यस्तो समस्या विशेष गरी सवारी साधन आयातसँग सम्बन्धित कारोबारमा बढ़ी देखिएको छ।
5: दैनिक रू 197 मा 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
7: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग बेलायत अस्ट्रेलिया र क्यानाडाले इजरायल प्यालेस्टाइन द्वन्दको समाधानका लागि संयुक्त रूपमा शान्ति कोष स्थापना गरेका छन्। सो पहलका लागि तीनै देशले समान रूपमा 10 लाख पाउण्ड अर्थात झण्डै 13,40,000 अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका हुन्। घोषणा गरिएको सो कोष मार्फत नयाँ तथा विद्यमान आधारभूत शान्ति परियोजनाहरूलाई सहयोग गरिनेछ। विशेष गरी युवा समूह नागरिक समाजका संस्था तथा महिलाहरूको सहभागिता रहेका कार्यक्रमहरूलाई प्राथमिकता दिइने बेलायतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यसअघि यही साता बेलायत अस्ट्रेलिया र क्यानाडा सहित फ्रान्स न्यूजील्याण्ड तथा नर्वेले वेस्ट बैंक क्षेत्रको शान्तिका लागि समन्वय गर्ने सहमति भएको थियो। वेस्ट बैंक क्षेत्रमा अवैध बस्ती विस्तार र इजरायल पक्षबाट हुने हिंसाका घटनाहरू बढ़िरहेको समयमा सो सहयोगको घोषणा भएको समाचारमा जनाइएको छ।
3: विश्वकप फुटबलको आयोजक मध्ये एक रहेको मेक्सिकोले आफ्नो उद्घाटन खेलमा दक्षिण अफ्रिकाको सामना गर्दैछ। सन् 2010 को विश्वकपमा पनि यिनै दुई टीम बीच

0: पहिलो खेल भएको थियो। खेल शुरू हुनुभन्दा ठिक 90 मिनट अघि उद्घाटन समारोह हुनेछ। नेपाली समय अनुसार बिहान 12:45 सो खेल हुनेछ। यस खेलका लागि 80,000 दर्शक जाने अपेक्षा गरिएको छ। यसपटक अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा प्रतियोगिताको आयोजना गरेका छन्। 48 टोली सहभागी हुने यस संस्करणको विश्वकप फुटबल इतिहासकै ठूलो प्रतियोगिता मानिएको छ। हवस् त, यसका साथै कान्तिपुर डायरीका आजका सम्पूर्ण बुलेटिन यहाँ सकिन्छन्। भोलि बिहान 6:30 नियमित बुलेटिनका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि न्यूज डेस्कका सम्पूर्ण सहकर्मी दिपशिखा र नवीन बिदा हुन्छ। नमस्कार।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङको दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 MHz।
4: रेडियो संखुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz संचारको दुनियाँमा बेग्लै पहिचान राष्ट्रको गौरव नेपालीको शान रेडियो शङ्कर सभा 95.5 MHz
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर अब तपाईहरुकै सहर खाँदारीमा डाक्टर उमर बिन नायकद्वारा नियमित 2300 जेठ 30 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ। नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जुन्डेस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2300 जेठ 30 शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदबारी 1 प्रगति टोलो खाँदबारी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98 4 25 50 7 70 029 5 63 40 र 98 07 00 1 555। यहाँ डिएक्सनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
3: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843218049।

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी रू 5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य रू 54 प्रति केजी, रू 1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल रू 79 प्रति केजी, रू 1975 प्रति बोरा। चिनी रू 95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
2: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
3: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
4: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
5: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: होटल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल 98-615-39-444
6: र 029-590-155।
5: More style, more design. Total Tailors.
7: घरको झ्याड ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड एण्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एण्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
9: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
10: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
9: शंका सभावे पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
9: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
10: दाँत खोल्ने, दाँत सफा गर्ने,
9: दाँतको एक्सरे गर्ने,
10: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
9: झिक्न मिल्ने आरपीडी लगाइने,
10: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
9: बाङ्गो टिङ्गो दाँत मिलाइने,
10: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
9: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
10: सम्पर्क नम्बर 0295906667 र 98422667।
7: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
11: किन र काका?
7: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
11: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
7: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
11: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
7: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
11: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
7: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
11: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
7: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
11: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
7: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
11: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
7: सम्पर्क 0294400084 र 9804545827।

0: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
1: बिस्तारै मान्सुनी गतिविधि यो बङ्गालको खाडी आउँदै यो अलिकति यो सिक्किमसम्म आएको यो अवस्था छ भारतको सिक्किमसम्म अझै केही समय चाहिँ नेपालमा राख्ने।
2: र फिफा विश्वकप 2026 आजदेखि सुरु, नेपालमा पनि खेल प्रेमीहरूमा उत्साह।
3: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: हिमाल पग्लिनु भनेको केवल हिउँ हराउनु मात्रै होइन, नदीहरू सुक्नु, कृषि उत्पादन घट्नु र तल्लो तटीय क्षेत्रमा विनाश निम्तिनु पनि हो। हामीले तापक्रम वृद्धि रोक्न त एक्लैले सक्दैनौं, तर सम्भावित क्षति कम गर्न पक्कै सक्छौ। हिमताल फुट्ने जोखिम भएका क्षेत्रमा विज्ञहरूको सुझाव मान्ने र जोखिमयुक्त क्षेत्रका बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नेतर्फ काम गर्नु आवश्यक छ। संसदमा बजेट पेश भएको 13 दिनपछि आगामी आर्थिक वर्ष 2083-84 को बजेटमाथि प्रतिनिधि सभामा छलफल शुरू भएको छ। प्रधानमन्त्री बालिन शाहको अभिव्यक्तिलाई लिएर लामो समयदेखि अवरूद्ध हुँदै आएको संसद अवरूद्ध हटेसँगै आजदेखि बजेटमाथि छलफल शुरू भएको हो। बैठकमा आज पनि विपक्षी दलहरूले केही समय अवरोध गरेका थिए। त्यसपछि विपक्षी दलका सांसदहरूलाई आफ्नो धारणा राख्न समय दिएपछि सदनको काम कार्यवाही अघि बढ़ेको हो। अवरोध हटेपछि दलीय आधारमा बजेटमाथिको छलफल शुरू गरिएको छ। छलफलको शुरूआतमा अर्थ समितिका सभापति डाक्टर कृष्ण हरि बुढाथोकीले गर्नुभएको थियो। छलफलमा भाग लिँदै सांसदहरूले बजेटले विपन्न र दुर्गम बस्तीलाई समेट्न नसकेको प्रतिक्रिया दिएका छन्। छलफलको क्रममा प्रमुख प्रतिपक्षी दल एमाले बजेटले गरीब तथा विपन्न वर्गका नागरिकलाई सम्बोधन गर्न नसकेको आरोप लगाएको छ। एमाले संसदीय दलकी उपनेता पद्मा आर्यले बजेटले गरीबी न्यूनीकरणका ठोस कार्यक्रम नल्याएको बताउनुभयो।
4: मेरो प्रश्न छ, 20% निरपेक्ष गरीबको रेखा बनिरहेका तल्लो वर्गका नागरिकलाई माथि नउठाइकन माथिल्लो वर्गको आकार कसरी ठूलो हुन्छ? जगलाई कमजोर राखेर कला थप्ने कुरा कति वैज्ञानिक हो? यो बजेटले तल्लो वर्गलाई तलै राख्ने, माथिल्लो वर्गलाई झन माथि लैजाने नीति लिएको देखिन्छ। त्यसैले यो हुने खाने र हुँदा खाने बीचको वर्गीय खाडल झन फराकिलो बनाउने बजेट हो।
2: सांसद गणेश ठगुन्नाले सीमा क्षेत्रको विकास आयोजनाका लागि पर्याप्त बजेट नछुट्याइएको भन्दै सरकारलाई प्रश्न गर्नुभयो। उहाँले लिपुलेख र कालापानी जस्ता संवेदनशील क्षेत्रका नागरिकले अझै विकासको अनुभूति गर्न नसकेको बताउनुभयो। कांग्रेसका सांसद सन्दीप राणाले पनि बजेटमाथि टिप्पणी गर्दै दुर्गम गाउँका नागरिकको आवश्यकता बजेटमा पर्याप्त रूपमा समेटिन नसकेको बताउनुभयो। उहाँले अर्थमन्त्री सोरेन वाग्लेले विकास योजनामा ग्रामीण र पिछडिएका क्षेत्र लाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।
5: संविधानको मर्म स्वरूप नै छैन, केही वर्गलाई राम्रो लागे पनि यो बजेटले सामाजिक न्याय गरेको छैन। निम्न वर्ग, किसान, युवा, महिला तथा सीमान्त वर्गलाई समावेशिता नै गर्न सकेको छैन। 20% भन्दा मुनिका निम्न वर्ग र 20% असंगठित वर्ग जस्ता देशको ठूलो वर्गलाई यो बजेटले कहीँ समेटेको छैन। 24% GDP र 60% रोजगारलाई योगदान पुर्याएको कृषि क्षेत्रलाई उपेक्षा नै गरिएको छ।
2: सत्तारूढ़ दलका सांसद अमरेश कुमार सिंहले बजेटलाई फुकेको बेलुनको संज्ञा दिँदै कार्यान्वयन हुनेमा शंका व्यक्त गर्नुभयो।
6: जनतालाई निशुल्क स्वास्थ्य सेवा दिने वाचा गरियो, स्वास्थ्यलाई मौलिक अधिकार पनि भनियो, तर आज
7: मेरो पीड़ा यहाँ छ कि मेरो क्षेत्र किसानको मात्र क्षेत्र हो, गरीबहरूको क्षेत्र मात्र, त्यहाँ कुनै बजार छैन, कुनै शहर छैन। त्यहाँ खेतमा किसान 5 रुपियाँ तरकारी फलाएर बेच्छ, तर त्यही काठमाडौँ उपभोक्ताले 50 रुपियाँमा पाउँछ किलोको, त्यो किसानले कसरी 30 रुपियाँसम्म पाउने, 20 रुपियाँ पाउने त्यहाँ व्यवस्थामा कहीँ देखिन।
8: त्यहाँ किसानको लागि कम्तीमा एउटा अनइम्प्लोयमेन्ट, AI को डेभलपमेन्ट, IT को डेभलपमेन्ट, मानव सभ्यताको लागि पनि एक तरिकाले च्यालेन्ज छ कि मान्छे बेरोजगार हुँदै जान्छ, त्यो युवालाई रोजगारी दिने कि नदिने, किनकि जेएनजी आन्दोलन युवाको विद्रोह थियो। युवालाई रोजगारी हामी दिन सकेन भने यो बजेटमा युवालाई रोजगारी दिने कति ठाउँ दिए।
2: यसैबीच प्रतिनिधि सभा बैठकमा आज पनि कर छलीको विषयमाथि बहस भएको छ। बैठकमा सांसद ज्ञान बहादुर शाहीले भन्सार कर छलीको विषयमा अर्थमन्त्री सोरेन वाग्लेले संसदीय समितिमा झूठ बोलेको आरोप लगाउनु भएको छ। उहाँले घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग दोहोर्याउनु भएको छ।
6: जनतालाई निशुल्क स्वास्थ्य सेवा दिने वाचा गरियो, स्वास्थ्यलाई मौलिक अधिकार पनि भनियो, तर आज गरीब नागरिकले स्वास्थ्य बीमा मार्फत पाउँदै आएको उपचारको पहुँच कटौती गर्ने नीति ल्याइएको छ, स्वास्थ्य बीमाको रकम घटाइयो, सेवाको दायरा सीमित गरियो र लाखौं नागरिकलाई पुनः असुरक्षित बनाइयो। म सम्माननीय सभामुख महोदयज्यू, म अर्थमन्त्रीज्यू र अर्थमन्त्रीज्यूको परिवारलाई एउटा आग्रह गर्न चाहन्छु, एकपटक सरकारी अस्पतालको लाइनमा बसेर उपचार गराएर हेरिदिनुहोस्।
2: नेपाली कांग्रेसका सचेतक निष्कल राईले पनि आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयमा छानबिन गर्न माग गर्नुभयो, तर अर्थमन्त्री बाग्लेले भने आर्थिक विधेयकमा देखिएका केही त्रुटि कर्मचारीको कमजोरीका कारण भएको बताउनु भएको छ। उहाँले आफूले गल्ती नगरे पनि मन्त्रालय प्रमुखको हैसियतले जिम्मेवारी स्वीकार गरेको स्पष्ट पार्नुभयो।
9: छोडेङ बाग्लेले कुटुकुटु अर्थमन्त्रालयमा बसेर कर्सर चलाएर व्यापारी पोस्यो के भन्ने खालका पनि सुनिए। सांसदहरूले गरिमा आफ्नो गरिमा आफै राख्नुपर्छ, यो सम्मानित सदनको ओझ घटाउने कामतिर हामी लाग्नु हुँदैन। सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको, सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको, दुई महिनामै हामी धोका दिन सकौंला, यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औलो ठहराउने मान्यजीवहरूलाई पनि प्राप्त होस् शुभकामना। तपाईँहरूका काण्डा बारे हामी अनभिज्ञ हो र
2: तर विपक्षी दलहरूले विधेयक संशोधनका लागि संसदको निर्धारित प्रक्रिया नै शुरू नभएको अवस्थामा अर्थमन्त्रीले कसरी त्रुटि सुधारको पत्र पठाए भन्ने प्रश्न उठाएका छन्। उनीहरूले त्यसको कानूनी आधारबारे स्पष्ट जवाब मागिरहेका छन्। त्यसअघि आज नै यस विषयमा प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा समेत छलफल भएको थियो। छलफलमा सांसदहरूले सार्वजनिक लेखा समितिभित्रै उपसमिति गठन गरेर यसको गहिरो अध्ययन गर्नुपर्ने माग गरेका थिए। अबको एक साताभित्र नेपालमा वर्षायाम शुरू हुने पूर्वानुमान गरिएको छ। भारतीय जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मौसम नक्सामा दक्षिणी बंगालको खाड़ीबाट आएको मनसुनी वायु नेपालको पूर्वी तथा मध्य तराईसम्म फैलिएको देखाइएको छ। तर जल तथा मौसम विज्ञान विभागले भने मनसुन प्रवेशको औपचारिक घोषणा गर्न अझै केही समय लाग्ने जनाएको छ। यद्यपि अबको एक सातामा नेपालमा वर्षायाम शुरू हुने सम्भावना बलियो देखिएको विभागका वरिष्ठ मौसमविद वरूण पौडेलले सीआईएनसँग बताउनुभयो।
1: मनसुन चाहिँ अझै भित्रिएको छैन, विस्तारै मनसुनी गतिविधि यो बंगालको खाडी आउँदै यो अलिकति यो सिक्किमसम्म आइपुग्यो अवस्था छ। भारतको सिक्किमसम्म अझै केही समय चाहिँ नेपालमा जान लाग्ने देखि, किन भन्दाखेरि मनसुन चाहिँ स्टार्ट हुनको लागि चाहिँ सुरु हुनको लागि पूर्वी वायु पश्चिमी वायु पश्चिमबाट आउने हावा छ, हामी पश्चिम वायुको प्रभाव भन्छौँ। त्यो सिस्टमले गर्दाखेरि देशमा पानी परेको अवस्था हो, त्यो पश्चिमबाट आउने हावाले पूर्वी हावाले चाहिँ धकेल्न सकेको अवस्था छैन, स्थापित गर्न सकेको अवस्था छैन। त्यो कारणले गर्दाखेरि मनसुन चाहिँ एक दुई दिन अझै चाहिँ पूर्वी नेपालबाट भित्र सक्ने अवस्था देखिँदैन। त्यस्तो हुनाले अहिले जति पनि वर्षाहरू भएको छ पश्चिमी क्षेत्रमा अथवा काठमाडौँ भागमा चाहिँ यो चाहिँ पश्चिम वायुको प्रभावले अथवा स्थानीय प्रिमनको कारणले वर्षा भएको भन्छ।
2: नेपालमा सामान्यतया मनसुन जून 13 अर्थात जेठ 30 आसपास प्रवेश गर्ने गर्छ। गत वर्ष भने मनसुन औसत समयभन्दा करिब 15 दिन अगाडि नेपाल भित्रिएको थियो। मौसमविदहरूका अनुसार यस वर्ष पनि मनसुन सरदर समयकै आसपास नेपाल प्रवेश गर्ने सम्भावना उच्च छ। आज राति भने कोशी मधेश बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। त्यस्तै गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। सर्वोच्च अदालतले प्रदर्शनी मार्गमा सार्वजनिक बाटो अवरोध हुने गरी कुनै पनि सभा मेला आन्दोलन नारा जुलुस प्रदर्शन लगायतका कार्यक्रम नगर्न आदेश जारी गरेको छ। नियमित रूपमा हुने मेला आन्दोलन नारा जुलुस लगायतले आफूहरूले पठन पाठनमा बाधा भएको भन्दै नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो। न्यायाधीशहरू मनोज कुमार शर्मा र सुनिल कुमार पोखरेलको इजलासले 2082 पुष 23 प्रदर्शनी मार्ग पठन पाठनमा बाधा हुने गरी कुनै पनि क्रियाकलाप नगर्न निर्देशनात्मक आदेश जारी गरेको हो। सर्वोच्च अदालतले फैसलाको पुनः पाठ आज सार्वजनिक गरेको हो। सर्वोच्च अदालतले अरू ठाउँमा समेत कार्यक्रम गर्दा शैक्षिक संस्था अस्पताल लगायतका ठाउँमा ध्वनि तथा वायु प्रदूषण नहुने सुरक्षाका उपायहरू अवलम्बन गर्न आदेश दिएको छ। इन्टर्न र आवासीय चिकित्सकहरूले आफूहरूमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण विरूद्धको संघर्ष समितिले सार्वजनिक अपील जारी गर्दै नेपालमा इन्टर्न र रेसिडेन्ट चिकित्सकहरूलाई चरम श्रम शोषण गरिएको आरोप लगाएको छ। समितिका अनुसार चिकित्सकहरूले दैनिक 24 घण्टासम्म ड्यूटीमा खटाइने, सातामा एक दिन पनि विदा नदिने र 100 घण्टासम्म बढ़ी साप्ताहिक काम गराइने गरिएको छ। यस्तो अभ्यासले श्रम ऐन मात्र होइन मानव अधिकारको समेत गम्भीर उल्लंघन भएको उनीहरूको दावी छ। नेपाल दूरसंचार प्राधिकरणले फिफा विश्वकप फुटबल 2026का खेलहरू अनधिकृत रूपमा प्रसारण गर्ने तयारीमा रहेका 35 वेबसाइट र एप्लिकेशनहरूलाई तत्काल बन्द गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। विभिन्न पाइरेटेड र अनधिकृत वेबसाइट तथा एपहरूले विश्वकपका खेलहरू नेपालभित्र निशुल्क प्रसारण गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको भन्दै प्राधिकरणले आज पत्राचार गरेर अनधिकृत प्रसारण रोक्न भनेको हो। साझा खबरमा विदेशका खबर। अमेरिकाले आज राति इरान विरूद्ध कडा हवाई आक्रमण गर्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध थप कडा सैन्य कार्यवाही गर्ने चेतावनी दिएसँगै आज राति अमेरिका इरानमाथि कडा प्रहार भनेका छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार ट्रम्पले भविष्यमा इरानको प्रमुख तेल निर्यात केन्द्र रहेको र अन्य महत्वपूर्ण तेल तथा ग्यास पूर्वाधार आफ्नो नियन्त्रणमा लिने चेतावनी समेत दिएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 आजदेखि शुरू हुँदैछ। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको हो। यो प्रतियोगितालाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणको रूपमा हेरिएको छ। पहिलो पटक 48 राष्ट्रको सहभागिता, 104 खेल र 3 देशका 16 शहरमा हुने प्रतिस्पर्धाले यस विश्वकपलाई विशेष रोचक बनाएको छ। निर्वाचन प्रहरीलाई कार्य अवधि सकिने बेला गरेको वाचा पूरा गर्दै सरकारवाला,
10: मैले यसरी यो तालिम लिन पाउँछु भनेर सोचेको थिइनँ। यो तालिम सिकिसकेपछि अलिक केही समयपछि चाहिँ म क्याफेतिर काम गर्छु, त्यसपछि चाहिँ म पछि गएर चाहिँ क्याफे खोल्ने मेरो योजना छ।
11: निर्वाचन प्रहरीलाई सिपमूलक तालिम, घर फर्किनु अघि उद्यमतर्फको नयाँ यात्रा रिपोर्ट सँगै राष्ट्रिय प्रयोगशाला विधेयकमा कस्तो सुधार आवश्यक होला, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
14: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घरमने, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
11: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। मुगुमा 16 वर्ष अघि भएको हरिकृष्ण साई हत्या प्रकरणमा प्रहरीले 7 जनालाई पक्राउ गरी पूर्वपक्षका लागि कारागार चलान गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुले आज पत्रकार सम्मेलन गर्दै घटनाको अनुसन्धान, पक्राउ तथा अदालतको आदेश बारे जानकारी दिएको हो। प्रहरीका अनुसार 2067 असार 4 गते भएको हरिकृष्ण साईको हत्या सम्बन्धी कर्तव्य ज्यान मुद्दामा वैशाख 31 गते जाहेर वाली पुण्य साहीले 9 जना विरूद्ध किटानी जाहेरी दर्ता गर्नुभएको थियो। त्यसपछि मुगु जिल्ला अदालतबाट 9 जना विरूद्ध पक्राउ पूर्जी जारी गरिएको थियो। प्रहरीले वैशाख 31 गते संगीता भनिने सरिता बुढा र कालीबहादुर खड्कालाई पक्राउ गरेको थियो।
2: अघिल्ला निर्वाचनमा सहभागी निर्वाचन प्रहरी आफ्नो सेवा अवधि सकिए लगतै घर फर्किन्थे तर 2082 फागुन 21 सम्पन्न प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत धनकुटामा खटिएका 1085 जना निर्वाचन प्रहरीलाई दक्ष बनाउने प्रयासले मूर्त रूप पाउन थालेको छ।
16: धनकुटाको शहीद भूमि गाउँपालिका छका रियाज राईले निर्वाचन प्रहरीको जागिर सकिएपछि सिपमूलक तालिम लिन पाउँछु भनेर कल्पना समेत गर्नुभएको थिएन तर निर्वाचन प्रहरीको विदाय कार्यक्रम मार्फत नै आय आर्जन र उद्यम विकाससँग जोड्ने उद्देश्यले सिपमूलक तालिम दिइने भनिएपछि उहाँ उत्साही बन्नुभयो। त्यही बेला उहाँले छोटो अवधिको तालिम लिने सोच बनाउनुभयो र उहाँले कफी बनाउने तालिम पनि लिन पाउनुभयो।
10: मैले यसरी यो तालिम लिन पाउँछु भन्ने सोचेको छैन। यो तालिम सिकिसकेपछि अलिक केही समयपछि चाहिँ म क्याफेतिर काम गर्छु। त्यसपछि जब म त्यो क्याफेमा काम गरेर अलिक स्किल बढ्छ त्यसपछि चाहिँ म पछि गएर चाहिँ क्याफे खोल्ने मेरो योजना छ।
16: त्यसो त धनकुटामा खटिएका 1085 जना निर्वाचन सुरक्षा प्रहरीलाई खाली हात घर फर्काउनु भन्दा उनीहरूलाई जीविकोपार्जनमा सहयोग पुग्ने शिक्षिकाएर पठाउने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीईभीटी घरेलु तथा साना उद्योग कार्यालयसँगको समन्वयमा विभिन्न चिपमूलक तालिम चलाउने तयारी गरिएको थियो। त्यस अनुसार घरेलु तथा साना उद्योग कार्यालयले धनकुटाको सिधुवामा 17 जनालाई कपी बनाउने तालिम दिएको छ। तालिमका अर्का सहभागी छथर एक शुक्रबारेकी तारा कार्की।
17: म चाहिँ पूर्व निर्वाचन प्रहरी भएकाले यसरी तालिम लिन पाइन्छ जस्तो लागेको थिएन। घरेलु कार्यालयले यो अवसर जुटायो, मलाई बारिस्टा तालिम लिँदा धेरै नै खुसी लागेको छ। यो चाहिँ हाम्रो बेसिक तालिम भयो, अबको दिनमा जिल्लाले सहयोग गरेर एडभान्स तालिम भए हामीलाई अझै धेरै सिक्ने मौका पाउथ्यौं।
16: गत फागुन 28 गते निर्वाचन प्रहरीको विदाईका बेला गरिएको सिपमूलक अनुशिक्षण कार्यक्रममा उत्तर पानी स्थित प्राविधिक शिक्षालय तथा घरेलु कार्यालयसँग छलफल गरी होटल व्यवस्थापन प्लम्बिङ इलेक्ट्रिसियन फर्निचर मुढा बनाउने मोबाइल तथा मोटरसाइकल मर्मत वेल्डिङ घर पेन्टिङ सैलुन सेवा लगायतका तालिम सञ्चालन गर्ने प्रस्ताव गरिएको थियो तर अधिकांशको चाहना छोटो तथा प्रभावकारी तालिमको थियो। घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका तालिम संयोजक विकास कार्की।
18: अधिकांशको ड्राइभिङ थियो अनि होटलसँग सम्बन्धित वारिसहरू थियो। कृषि योजना बनाउन सम्बन्धित हामीले विशेष बल गरेको थियौँ, उहाँहरूको त्यसमा इच्छा भएन। उहाँहरूको इच्छा भनेको होटल सम्बन्धी धेरै देखियो।
16: कम पढाइ लेखाइ भएका व्यक्तिले समेत छोटो तालिम लिएपछि घरमै वा गाउँमै शुरू गर्न सक्ने रोजगारीका क्षेत्रलाई प्राथमिकता दिन सके निर्वाचन प्रहरीले नेपालमै बसेर केही गर्न सकुन् भन्ने प्रशासनको लक्ष्य थियो। सोही अनुसार पहिलो चरणमा उनीहरूले बारिस्टा तालिममा सहभागी गराइएको धनकुटाका सहायक प्रमुख जिल्लाधिकारी लक्ष्मी प्रसाद रेग्मीको भनाइ छ।
19: धनकुटा जिल्लामा निर्वाचन प्रहरीहरूलाई उद्यमशीलता रोजगारी र उहाँहरूको व्यावसायिक जीवन अर्थात् निर्वाचन पछाडि पनि उहाँहरू रिटायरमेन्ट नहुने गरी स्वरोजगारी सृजना गर्ने सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले प्राविधिक अथवा सिप र क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने सरकारी निकायहरूसँग एउटै प्लेटफर्ममा जोडेर विशेष गरेर निर्वाचन प्रहरीहरूको सिप विकास क्षमता विकासलाई मध्यनजर गरेर एक दिने कार्यक्रम सम्पन्न गरिएको थियो र त्यस पछाडि पनि धेरै जसो विभिन्न कोर्सहरूमा उहाँहरूलाई निशुल्क रूपमा जोडेर कार्यक्रम सञ्चालन गरियो र धेरै जसोहरू उहाँहरू जोडिनु पनि भएको छ।
16: निर्वाचन प्रहरीलाई कुखुरा पालन, बाख्रा पालन, च्याउ खेती, तरकारी खेती, मौरी पालन लगायतका कामबाट सानो लगानीमा घरमै आमदानी गर्न सकिने गरी तालिम दिएपछि उनीहरू खुसी भएका छन्। तालिम मात्रै नभएर उद्यमी बन्नका लागि स्थानीय सरकार वा सरकारवाला अरू निकायले सहयोग गरे अझ राम्रो हुने तालिम लिएकाहरू बताउँछन्। गोपाल बराइली, सीआईएन, रेडियो धनकुटा एफएम, धनकुटा।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। प्रयोगशाला सञ्चालन सम्बन्धी विधेयकमा सरकारवालाको चासो।
20: चेन्ज भइराख्ने विभिन्न मन्त्रालयका प्रतिनिधि अथवा विभिन्न निकायका प्रतिनिधिहरू चेन्ज भइराख्ने, एउटाले अलिअलि कुरो बुझ्ने फेरि गइहाल्ने, यही गर्दा गर्दै यसको चाहिँ एक किसिमको चाहिँ मलाई त रुन मन लाग्छ।
2: राष्ट्रिय प्रयोगशाला विधेयकमा गलत गर्नेहरूलाई कार्यवाहीको दायरामा ल्याउने व्यवस्था गर्न माग। संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
21: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
22: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 को बारेमा सरोकारवाला निकायबीचको संवाद प्रस्तुत गर्दैछौ।
23: सुरुमा डाक्टर सुभाष आचार्य जो फौजदारी कानून विज्ञको रूपमा अनुभव र त्यो खालको अभ्यास गरिराख्नु
24: भएको छ। मसँग कुनै पनि आइदर अफ जेनेटिक डीएनए को अर अफ एनी स्याम्पल यु कलेक्ट, त्यसलाई तपाईँले कहिले कलेक्ट गर्नुभयो, कसरी सिल गर्नुभयो, सिल गरिसकेपछि ह्यान्डओभर कसलाई गर्नुभयो, ह्यान्डओभर गरेर त्यसले कहाँ ह्यान्डओभर गर्यो, हुँदै हुँदै कहाँ गयो, यो अल्टिमेटली टेस्ट गर्ने ठाउँमा कोडिङ डिकोडिङ भएरै पुग्नुपर्छ। प्राइभेसीको कुरा त मेन्टेन, प्राइभेसी पनि बायसनेस पनि दुइटैको लागि यो चाहिन्छ। चेन अफ कस्टडी यदि बीचमा काहीँ टुट्यो भने त्यहाँ त रामको टेस्ट गर्न पठाएको श्यामको पो पर्छ त रिजल्ट, त त्यसलाई पनि ऐनले चाहिँ सम्बोधन गर्ने गरी अगाडि यसमा संशोधन हुनुपर्छ जस्तो मलाई लाग्छ।
25: म एसएसपी योग बहादुर पाल, नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला सामुखुसीमा प्रयोगशाला प्रमुखको रूपमा कार्यरत छु। प्रस्तावनामा नै जुन अनुसन्धान तथा परीक्षणलाई प्रभावकारी र विशेषकृत बनाउने भन्ने छ, यो उसमा हामी फोरेन्सिकमा रिलायबल क्वालिटी यो गुणस्तरीय तथा विश्वसनीय

0: एउटा परीक्षण गर्ने निकायहरू छ होइन, उसले पनि एउटा परीक्षण गर्ने हिसाबमा चाहिँ उसले कसरी परीक्षण के गर्ने भन्ने कुराहरू पनि अदालतको एउटा कर्मचारी पनि र सञ्चालक समितिमा राख्नुपर्ने जस्तो मैले महसुस गरेको छु। कसले बयान गर्दै को विशेषज्ञले बयान गर्दछ भन् थाहा नहोस् भन्न तर बन्द इजलास पनि त्यो गर्नुपर्ने हो कि जस्तो मैले महसुस गरेको छु।
1: फोरेन्सिक मेडिसिन डिटेको रूपमा डाक्टर हरियो रसिदीलाई म हार्दिक अनुरोध।
2: अब अहिले यो राष्ट्रिय सभामा गएर आएको चाहिँ धेरै नै भएछ, पाँच वर्षसम्म कार्यकारी निर्देशक निमित्त भएर चलाएको अवस्था छ। त्यो संस्था कसरी चल्दो हो निमित्त भएर केही एड्रेस गर्न खोजेको कता कता म पनि कानुनको विद्यार्थी भावले देख्छु, तर पनि छैन, विस्तृत रूपमा छैन। यो खुमलटारको ल्याब सञ्चालन गर्नेमा भएभरका सबै एभिडेन्ससँग हाम्रा समस्या यसैमा आधार समाधान गर्न सकिन्छ कि सकिँदैन एकपटक हामी सोच्छौँ। पटक पटक यसलाई चाहिँ कसरी चाहिँ गर्न सकिन्छ, अपडेट गर्न सकिन्छ भनेर मैले पनि धेरै आग्रह उठाएँ, तर अब स्टेक होल्डरहरू अरू अरू जो जो चाहिँ हुनुहुन्थ्यो सबैको बुझाइ एउटै नहुने, अनि अर्को कुरो छ छ महिनामा मान्छे त्यहाँ चेन्ज भइराख्ने, विभिन्न मन्त्रालयका प्रतिनिधि अथवा विभिन्न निकायका प्रतिनिधिहरू चेन्ज भइराख्ने, एउटाले अलिअलि कुरो बुझ्ने फेरि गइहाल्ने, यही गर्दा गर्दै यसको चाहिँ एक किसिमको चाहिँ मलाई त रुन मन लाग्छ।
1: हामीसँग समितिको सभापति डाक्टर ओजस विश्वेचन जो मेडिकल त्यो क्षेत्रबाटै हुनुहुन्छ, यो समितिले सभापतिको रूपमा डाक्टर शेचनले के गरिदिनु भयो भने, हुन त सबै उहाँको हातमा नहोला तर उहाँले के गरिदिनु भयो भने तपाईँलाई जो जसरी रुन मन लाग्छ केही मनमा शान्ति मिल्छ।
2: यसमा आज आएका निश्चित जुन नभई नहुने इम्पोर्टेन्ट देखिएका प्रावधानहरू छन् त्यसलाई राखेर पाल सरले भन्नुभयो सर्टिङ ठाउँमा यो कमी कमी कमजोरी के देखिन्छ भने अदालत तथा अन्य निकाय भनिएको छ नि त, अन्य निकायमा प्रहरी अनुसन्धान अधिकारी नै भन्नु पर्यो भने त्यो राख तप्नु पर्यो।
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारका कार्यकारी निर्देशक मनिका झा हुनुहुन्छ, छोटकरीमा यहाँको विचार
3: भएको एक्जिस्टिङ ल्याबोरेटरीले बेटर पर्फर्म गर्नु पर्यो, त्यही आफ्नो क्यापेसिटीमा काम गर्नु पर्यो, त्यसपछि हामी थप्दै जाने हो। थप्नेमा त हामीले धेरै कुरा थप्नु छ, डिजिटल फोरेन्सिक अहिले कुनै भएको छैन यो लमा, त्यो पनि थप्नुपर्छ, भूकम्प गएपछि त्यो इन्फ्रास्ट्रक्चर भत्कियो त्यसलाई पनि त हामीले फोरेन्सिक डेटाबेस हुन्छ, त्यसलाई पनि एनडिटी मेथडहरू हुन्छ। मैले विशेष थप्ने त थुप्रै छन्, हाम्रो इन्टरनेसनल प्र्याक्टिस हेर्ने कि हाम्रो एक्जिस्टिङ इन्फ्रास्ट्रक्चर भनेको अहिले चाहिँ हामीले ठिक न्याय सम्पादन गर्नलाई सहयोग गर्ने अवस्थामा पनि छैन, पहिला हामीले यो ऐन आउन दिनुपर्छ।
1: नजिकै त्यहाँनिर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डाक्टर रोडा झा हुनुहुन्छ, यहाँको मनमा लागेको अथवा छुटेको केही छ भने त्यो थपाउन सक्छ।
4: जुन दण्ड सजायको कुरा गर्नुभएको छ त्यसमा चाहिँ मेरो के भनाइ छ भने अघि दण्ड सजाय कानूनमा व्यवस्था हुन्छ हुनुपर्छ, एट द सेम टाइम आजकै डेटमा हाम्रो लाभमा साथीहरू किन अरू लाभले लिनुहुन्न स्याम्पल, हामी त एउटा राष्ट्रिय दायित्व भनेर जस्ट आउट अफ स्कोप भर पनि गरिरहेछ। आ यसमा त केही प्रब्लम पऱ्यो भने भोलि त हामीलाई फँसाइदेला नि, हामी त एक्सपर्ट त होइन नि, त्यो कन्फिडेन्सै छैन, नबुझेर पनि केही गल्ती भयो भने त अदालतमा 10 चोटि फेरि बयान दिन बोलाउला हामीलाई फँसाइदेला। डाक्टर साहबले आएर कति काउन्सिलिङ गरेपछि साथीहरू त टिचिङ हस्पिटलले लिँदैन, टिचिङ हस्पिटलको फोरेन्सिक मेडिसिनमा गरेको अटोप्सी एनपिएचएलसम्म नआउने अवस्था थियो। किन यो झमेलामा कसले पढिरहने, हाम्रो विज्ञप्ति पुग्दैन पछि हामीलाई नै फँसाइदिन्छ यो रिपोर्टमा केही भयो भने, त्यो दण्ड सजाय राखेर भोलि तपाईँको टेक्निकल विज्ञले काम गर्छ, मेडिकल नेग्लिजेन्सको जसरी हुन्छ नि एउटा त्यसको त तरिका हुनु पर्यो नि, अहिले नै त्यो सबै राखिदिएर यो कारणले चाहिँ उसलाई चाहिँ सजाय गर्नुपर्ने भन्ने त्यसरी चाहिँ अलिकति नभएर त्यो सब त पछि नेवाले पनि सम्बोधन गर्न सक्छ, त्यसलाई छानबिन गर्ने हुन्छ नि, त्यो ल यसरी कसैले गरेको पाइएमा चाहिँ छानबिन गर्ने विज्ञ लडाइदिने, त्यो रियलमा जानी जानी नेग्लिजेन्स गरेको हो कि, त्यो काम गर्दाखेरि त नो बडी इज 100% पर्फेक्ट है, जो त्यति चाहिँ मेरो भनाइ रह्यो।
1: संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डाक्टर ओजस विश्वेचन, यहाँ सुनेको विषयवस्तु हामीले यो खालको छलफल पछिको निष्कर्ष जुन प्रस्तुत गर्छौ यसलाई पनि आगामी दिनमा समितिले अगाडि बढाउला विचार राख्नको लागि अनुरोध गर्दछु।
4: धन्यवाद तपाईँहरूको अमूल्य सजेसनको लागि। मैले पनि यो विधेयक चाहिँ नै एकचोटि सरस्वती हेरेको छु, विधेयक आफैमा चाहिँ एकदम अल इन अल एकदम गुड एक्सलेन्ट भन्ने कन्डिसनमा चाहिँ छैन भनेर मैले पनि देखेँ, मैले पनि बुझेको छु, र तपाईँहरूको पनि सबैको कुराहरू चाहिँ समेटेर चाहिँ यसलाई अझै हाउ टु मेक इट बेटर वेन यु आर टर्निङ दिस इन्टु एन एक्ट, यसलाई चाहिँ कस्तो खाले एक्ट बनाउने ताकि चाहिँ हाम्रो यो जस्टिस सिस्टमले पनि यसबाट फाइदा लियोस् र यसमा सम्बन्धित सबै एक्सपर्टहरूले पनि विदाउट देम गेटिङ द क्रिटिसिजम होइन कसरी यसलाई चाहिँ लिगलाइज र एकदम नियम कानून पूर्वकै कसरी चलाउने भनेर देयर निड्स टु बी सम चेन्जेस द्याट इज नेसेसरी भन्न चाहन्छु।
1: सभापतिजी यहाँ मलाई केही साथीहरूले के भन्नुभएको छ भने आज हामी जति जति छलफल गर्यौं जे जे कुराहरू यहाँ आयो के समितिले यसलाई स्वीकारेर हाम्रा विषयवस्तुहरू पनि विधेयकमा आउँछन् त भन्नुभएको छ, यसमा छोटोमा केही थप्न चाहनुहुन्छ कि
4: विज्ञकै टेबल थ्रुबाट वृहत छलफल, अझै यो त वान राउन्ड भयो, म त
5: भन्छौँ यस्तो छलफल त अझै इट्यासुको 2-3 राउन्ड अझै डिटेलमा पढेर अझै हामीले नयाँ कुराहरू कसरी इन्क्लुसिभ गर्न सक्छौँ, हाम्रो राष्ट्रको अर्थतन्त्र, हाम्रो राष्ट्रमा कति रिसोर्सेस छ, यो आर्थिक अवस्था छ, त्यसलाई ध्यानमा राखेर हाउ वी क्यान फुल्ली युटिलाइज द्याट एन्ड स्टिल कम विथ पोलिसिज द्याट इज पर्टेनिङ टु दि पपुलेसन भनेर हामी त्यसरी जानुपर्छ। र तपाईँहरूले भनेको धेरै कुराहरू आज मैले टिपिसकेको छु, त्यो कुराहरू चाहिँ मैले समितिमा एड्रेस गर्दै गर्दाखेरि चाहिँ डिस्कसन फोरम चाहिँ इट हेज टु कन्टिन्यू।

0: यदि हामीले साँच्चै नै इफेक्टिभ पोलिसी बनाउने हो, हामीले खास गरी यो शिक्षा र स्वास्थ्य जस्तो यस्तो कुराहरूमा चाहिँ रियली डेभलप गर्ने हो भने चाहिँ वी निड एक्सपर्ट्स ओपिनियन. त्यही भएर यो एकदम स्वागत योग्य छ.
1: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ. सुन्ने प्रयास गर्नुहोला. बजेट पेश भएको 13 दिनपछि संसदमा बजेटमाथि छलफल शुरू भएको छ. विपक्षी दलहरूको अवरोध भने कायमै रहेको छ. बजेटले विपन्न र दुर्गम बस्तीलाई समेट्न नसकेको सांसदहरूको टिप्पणी रहेको छ. प्रदर्शनी मार्गमा सार्वजनिक बाटो अवरोध हुने गरी कुनै पनि सभा सम्मेलन नगर्न सर्वोच्च अदालतको आदेश छ. करछली प्रकरणमा अर्थमन्त्रीले झूठो बोलेको सांसदहरूको आरोप छ. जनताको विश्वासलाई मेट्न नसकिने अर्थमन्त्री वाग्लेको स्पष्टोक्ति छ. आवासीय चिकित्सक आन्दोलित भएका छन्. श्रम शोषण अन्त्य गर्न सरकारसँग उनीहरूको माग छ. एक साताभित्र मनसून भित्रिन सक्ने संकेत गरिएको छ. आज राति केही प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ. र फिफा विश्वकप 2026 आजदेखि शुरू. नेपालमा पनि खेल प्रेमीहरूमा उत्साह देखिएको छ. हवस् त आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि जेठ 29 गते बिहान 6:00 साझा खबरमा फेरि भेटौला. अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

0: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: रेडियो शङ्खुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 02956222201 र 97499225200।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429901, जनक पौडेली 98525854 र 029562248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खादबारीमा डाक्टर उमर बिन नायकद्वारा यनिक 2063 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यही 2063 शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खादबारी एक प्रगति टोलो खादबारी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98435705740 र 98007001555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: एबीसी नेपाली सेवाको साँझ पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रतिनिधि सभामा बजेटमाथि छलफल, करका दर हेरफेरबारे उठेका प्रश्नमा अर्थमन्त्री वागले भन्छन्
1: सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको, दुई महिनामै हामी धोका दिन सकौंला।
0: विश्वकप फुटबल निशुल्क हेर्न पाइने प्रलोभनमा भइरहेका ठगीबाट कसरी जोगिने,
2: विश्वकप निशुल्क हेर्नको लागि आउने सम्पूर्ण एडहरू ठगीको एउटा माध्यम हो, उक्त ठगीको माध्यममा नलाग्नु हुन अनुरोध गर्छु।
0: साइबर ब्युरोका प्रवक्ता दिलीप गिरी र आज राति अमेरिकाले इरानमाथि धेरै कड़ा प्रहार गर्ने ट्रम्पको चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। विश्व ब्याङ्कले इरान विरूद्धको अमेरिकी युद्धका कारण यस वर्ष विश्व आर्थिक वृद्धि कोविड महामारी यताकै सबैभन्दा सुस्त रहने बताएको छ। पछिल्लो मूल्यांकन सार्वजनिक गर्ने क्रममा उसले आर्थिक वृद्धि 2.5% रहने उल्लेख गरेको छ, जुन जनवरीको प्रक्षेपण भन्दा केही कम हो। विश्व ब्याङ्कले मध्यपूर्व संकटबाट अति प्रभावित एसियाका अधिकांश सहित विभिन्न देशहरूलाई $60 अर्ब उपलब्ध गराउने भनेको छ। यसैबीच मध्यपूर्वको द्वन्द्वका कारण युरोपेली केन्द्रीय ब्याङ्कले आफ्नो ब्याज दरमा 0.25%देखि 2.25%सम्म वृद्धि गरेको छ। आजको वृद्धि सन् 2023 सेप्टेम्बरपछि युरोपेली केन्द्रीय ब्याङ्क ईसीबीले गरेको पहिलो वृद्धि हो। राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकाले आज राति इरानमा कड़ा प्रहार गर्ने चेतावनी दिएका छन्। उनले अमेरिकाले चाँडै नै खार्ग टापु र इरानका अन्य तेल पूर्वाधारहरू कब्जा गर्ने बताए। अमेरिकाले इरानमा पछिल्ला दुई रात आक्रमण गरेपछि तेहरानले अप्रेलमा भएको युद्ध विराम व्यावहारिक रूपमा औचित्यहीन बनेको बताएको छ। अमेरिकी सेनाले इरानमाथिको आफ्नो नाकाबन्दी उल्लंघन गर्ने एउटा तेल ट्याङ्करलाई ओमानको खाड़ीमा आक्रमण गरेको जनाएको छ। यसै हप्ता उक्त क्षेत्रमा अमेरिकी फौजहरूले हमला गरेको यो तेस्रो पानी जहाज हो। अमेरिकी सेन्ट्रल कमाण्डले भनेको छ गिनी बिसाउको झण्डा रहेको उक्त जलवीर नामक जहाजले इरानबाट तेल ढुवानी गर्न लागेको थियो। बीबीसीका अनवर्सन एथिराजन भन्छन् अमेरिकी सेन्ट्रल कमाण्डले आफ्ना निर्देशनहरू चालक दलका सदस्यले अस्वीकार गरेपछि एउटा विमानले दुईवटा क्षेप्यास्त्र उक्त ट्याङ्करको इन्जिन कक्षमा प्रहार गरेको जनाएको छ। सबै 20 चालक दलका सदस्य सुरक्षित रहेका र उनीहरूको उद्धार भइरहेको जनाइएको छ। बीबीसीका अनवर्सन एथिराजन। यसअघि बुधबार एउटा पानी जहाजमा गरिएको आक्रमणमा आफ्ना 3 पानी जहाज कर्मचारी मारिएको भारतले बताएको थियो। भारतले यस्ता हमलाहरू बन्द गर्न माग गरेको छ। ब्रिटेनका रक्षा मन्त्री जोन हिलीले बढ़दो जोखिमबाट देशको रक्षाका लागि पर्याप्त स्रोत उपलब्ध गराउन प्रधानमन्त्री कियर स्टारमर विफल भएको आरोप लगाउँदै पदबाट राजीनामा दिएका छन्। हिलीले लामो समयदेखि ढिलाइ भएको लगानी योजना सन् 2030 कुल गारस्थ उत्पादनको 3% रक्षा खर्च कायम गर्ने नेटोको लक्ष्य पुर्याउनका लागि निकै कम भएको उल्लेख गरे। र केही घण्टापछि शुरू हुने विश्वकप फुटबलको पहिलो खेल हेर्न हजारौं समर्थकहरू मेक्सिको सिटीमा रंगशालामा जम्मा भइरहेका छन्। उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले 80,000 भन्दा बढ़ी समर्थक माझ दक्षिण अफ्रिकासँग खेल्दैछ। 1 अर्ब भन्दा बढ़ी मानिसले उक्त खेल टेलिभिजन मार्फत हेर्ने ठानिएको छ। यो वर्षको विश्वकप मेक्सिको, संयुक्त राज्य अमेरिका र क्यानेडाले संयुक्त रूपमा आयोजना गर्दैछन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। आर्थिक वर्ष 2083-84 बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभामा अर्थमन्त्री स्वर्णिम वाग्लेले आफूमाथि उठेका आर्थिक अनियमितता सम्बन्धी प्रश्नहरूको सामना गरेका छन्। कतिपय विपक्षी सांसदहरूले बजेटमा करका दर हेरफेर गरिएको तथा केही बुँदा संशोधन गरिएको आरोप लगाउँदै त्यसबारे छानबिन हुनुपर्ने बताउँदै आएका छन्। अर्थमन्त्री वाग्लेले भने छानबिन गर्नुपर्ने गरी केही नभएको जिकिर गर्ने गरेका छन्। एक रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री वाग्लेले आफूमाथिका आरोप र प्रश्नहरूको जवाफ दिनुको साथै बजेटसँग सम्बन्धित सांसदहरूको जिज्ञासालाई पनि सम्बोधन गरे। बजेटबारे धारणा राख्ने क्रममा विपक्षी दलका सांसदहरूले करका दर हेरफेर लगायत सम्भावित अनियमितताबारे आशंका प्रकट गरेका थिए। त्यसबारे स्पष्टीकरण दिँदै अर्थमन्त्री वाग्लेले भने
1: सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको, दुई महिनामै हामी धोका दिन सकौंला, 2 अर्ब होइन 2 रुपियाँ बदमाशी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग दिन्छु, सार्वजनिक जीवनलाई त्याग्न पनि म तयार छु। यो नैतिक आँट र यो नैतिक उचाई म प्रति औलो ठड्याउने मान्यजीहरूलाई पनि प्राप्त होस् शुभकामना छ। तपाईँहरूका काण्ड बारे हामी अनभिज्ञ हो र ती पनि खुल्नेछ।
0: अघिल्ला अर्थमन्त्रीले 73 त्रुटि सच्याएको दावी गर्दै उनले यसपटक भन्सार दर र शुल्कसँग सम्बन्धित एक एकवटा त्रुटिका साथै केही विषयलाई थप स्पष्ट पार्ने उद्देश्यले आवश्यक संशोधन गरिएको जिकिर गरे। त्यसअघि सांसदहरूले अर्थमन्त्रीबाट संसदको अधिकारलाई खुम्च्याउने काम भएको आशयका प्रश्न उठाएका थिए। नेपाली कांग्रेसका निष्कल राईको प्रश्न थियो,
4: सदनमा पेश भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ, यो अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको, सदनमा आएको विषय सदनबाटै सम्बोधन हुनुपर्ने होइन र।
0: बजेटमाथिको छलफलमा भाग लिने सांसदहरूले शिक्षा र स्वास्थ्य सेवामाथिको कर, विद्युतको उपभोगमा प्रस्तावित भ्याट र बजेटमा उल्लेखित कतिपय कृषि सम्बन्धी योजना लगायतका विषयमा प्रश्न उठाएका थिए। नेकपा एमालेकी पद्मा अर्यालले बजेटले तल्लो वर्गलाई उपेक्षा गरेको टिप्पणी गरिन्।
5: 20% निरपेक्ष गरीबको रेखा मुनिरहेका तल्लो वर्गका नागरिकलाई माथि नउठाइकन माथिल्लो वर्गको आकार कसरी ठूलो हुन्छ, जबलाई कमजोर राखेर तल थप्ने कुरा कति वैज्ञानिक हो। यो बजेटले तल्लो वर्गलाई तलै राख्ने, माथिल्लो वर्गलाई झन माथि लैजाने नीति लिएको देखिन्छ।
0: त्यस्तै सत्तारूढ़ दलकै सांसद अमरेश सिंहले बजेटका अंकहरूमा प्रश्न उठाउँदै कार्यान्वयनमा आशंका प्रकट गरे।
6: साउथ एसियामा आफ्नो कुनै देशै छैन कि जहाँ जीडीपीको 32-33% बजेट बनाइन्छ। यो आफैमा एउटा ठूलो फुकिएको बैलुन हो, फुकिएको बैलुन लामो समय टिक्दैन। यो बजेट काजमा हुन्छ मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला, झण्डै 7 खर्ब बजेटको डेफिसिट हो।
0: सांसद सिंहले बजेटले गरीब वर्गको आवश्यकतालाई सम्बोधन गर्न नसकेको टिप्पणी पनि गरे। जवाफमा अर्थमन्त्री वाग्लेले नगद वितरण मात्रले गरीबी न्यूनीकरण नहुने भन्दै त्यो धारणालाई बजेटले स्वीकारेको बताए। शिक्षा र स्वास्थ्यमा लगाइएको कर बारे उनले भने,
1: गर्न खोजेको के हो भने भार अहिले नपरोस् तर बी रेकग्नाइज। तपाईँ आफ्नो बालबालिको लागि 15,000-20,000 मासिक खर्च गरिराख्नु भएको छ तर तपाईँ ट्याक्स नेटमा हुनुहुन्न, ट्याक्स नेटमा इनरोल हुनुहोस्, 10 लाखसम्म आयकरै लाग्दैन, बी रेकग्नाइज। र यहाँको छुटले तपाईँको अन्य खर्चहरू जो हुन्छ निजी स्कूलमा निजी हस्पिटलमा पनि।
0: प्रतिनिधि सभाको भोलिको बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। अब अर्को प्रसंग, विश्वकप फुटबल निशुल्क हेर्न पाइने प्रलोभन देखाएर अनलाइन ठगीका घटना बढ़दै गएको भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन भनेको छ। विश्वकप प्रति दर्शकहरूको आकर्षणलाई लक्षित गर्दै साइबर अपराधीहरूले निशुल्क प्रत्यक्ष प्रसारण हेर्न पाइने भन्दै फिशिङ स्क्याम तथा विभिन्न प्रकारका साइबर ठगी सञ्चालन गरिरहेका प्रहरीको भनाइ छ। यसै सन्दर्भमा हामीले नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता दिलीप कुमार गिरीलाई टेलिफोन सम्पर्क गरी यसबाट जोगिने उपाय बारे सोधेका छौं।
2: यसमा चाहिँ के भने विश्वकप अहिले जुन आज राति 12:45 शुरू हुँदैछ, यो निशुल्क हेर्न पाइँदैन, यसको लागि निश्चित शुल्क तिर्नुपर्ने हुन्छ। टेलिभिजन हेर्नको लागि मैले जाने बुझे अनुसार 999 र मोबाइलमा हेर्नलाई 549 रुपियाँ तिर्नुपर्ने हुन्छ। तर अहिले यो ह्याकरहरूले फ्रीमा हेर्न पाइन्छ, निशुल्क हेर्नको लागि फलाना क्लिक गर्नुहोस् भनेर यसरी धेरैजनाले यो मोबाइल युजरहरू सोसियल सामाजिक सञ्जाल युजरहरूकोमा चाहिँ पठाउने र सामाजिक सञ्जाल युजरहरूले पनि ओहो निशुल्क हेर्न पाइन्छ भनेपछि त्यो लिङ्कहरू क्लिक गर्ने, लिङ्कहरू क्लिक गरेपछि

0: निशुल्क हेर्न पाइँदैन लाइभमा, विशेष गरी लाइभमा कुनै पनि भ्रममा नपर्नु होला, कसैको पनि चाहिँ प्रब्लममा नपरेकन निशुल्क हेर्न पाइन्छ भने प्रब्लम नपर्नु हुन अनुरोध गर्छु। निशुल्क हेर्नको लागि आउने सम्पूर्ण एडहरू ठगीको एउटा माध्यम हो, उक्त ठगीको माध्यममा नलाग्नु हुन अनुरोध गर्छु।
1: उनी थिए साइबर ब्युरोका प्रवक्ता दिलीप कुमार गिरी, साथी गनी अन्सारीसँग कुरा गर्दै। अब एकैछिन लागौं पोखरातर्फ। अन्नपूर्ण संरक्षण क्षेत्रभित्र संचालनमा रहेका अनधिकृत संरचनाहरूको व्यवस्थापनका लागि स्थानीय सरकारहरूसँग समन्वय भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका अधिकारीहरूले बताएका छन्। 5 जिल्लाका 15 स्थानीय तहमा फैलिएको उक्त क्षेत्रमा करिब 350 वटा होटल रेस्टुरेन्ट रहेका र कतिपयले संचालनका निम्ति अनुमति नलिएका बताइन्छ। कास्की जिल्ला अदालतले संरक्षण क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका घर टहरा जफत गरी पुरानै अवस्थामा फर्काउन आदेश दिएको थियो। सुनौ पोखराबाट कृष्णमणि बरालको रिपोर्ट।
2: पुराना अनुमति लिएर बनेका होटल रेस्टुरेन्टको नवीकरण समेत नहुँदा सरकारले राजस्व समेत गुमाएको छ। कानून दायरामा ल्याउन के कसा प्रयास भएका छन् त? आयोजनाका प्रमुख डाक्टर रविन कडरिया,
3: यहाँ भएका स्थानीय तहहरूको सहकार्य नै व्यवस्थापन गर्ने हिसाबले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अगाडि बढिरहेको छ र यसको लागि हामीले एउटा कार्य दिग्दर्शन प्रस्ताव गरेका छौँ। यो स्वीकृत भएको खण्डमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जग्गा करार गरेर दिने व्यवसाय सञ्चालन गर्नको लागि र ती व्यवसायीहरू स्थानीय तहमा व्यवसाय कर तिर्ने भन्ने
2: संसद क्षेत्रका सरकारी जमिनमा बनेका पर्यटकीय पूर्वाधारका विषयमा अदालतले गरेको फैसला, कार्यान्वयन र होटल व्यवस्थापन कसरी अघि बढेको छ त? संसद क्षेत्रको कानूनी पाटो हेर्ने अन्नपूर्ण संसद क्षेत्र सम्पर्क कार्यालय पोखराका प्रमुख असीम थापा,
4: अहिले अनुसन्धानको क्रममा रहेको 4 मुद्दामा चाहिँ 43 घरधुरी परेको छ भने पुरानो फैसला भइसकेकोमा 5 मुद्दामा 18 घरधुरी रहेको देखिन्छ। फैसलाकोमा तत्काल उक्त संरचनाहरू हटाउने, राष्ट्रिय निकुञ्ज एनको दफा 28 जफत गर्ने र आइन्दादेखि यस्ता संरचना नबनाउन एक्याप स्थानीय तह प्रदेश सरकारले समन्वय गर्ने भनेको छ। त्यसमै चाहिँ हामी पहल पनि अगाडि बढाइरहेको।
2: पदयात्रा क्षेत्रमा आवश्यक पर्यटकीय संरचना बनाउन सरकारले दिग्दर्शन बनाएर अघि बढ्नुपर्ने माछापुत्री गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारी बताउँछिन्।
5: पर्यटन पनि भित्राउने भन्ने, पर्यटन आएर बस्ने ठाउँलाई सबै अहिले उजागर गर भन्दा त कसरी सकिन्छ त भइरहेको छ। यसमा अब थप्न नपाउने ढङ्गलाई राम्रो व्यवस्थापन गर्ने भन्थेमा
2: सरकारले संस्थ क्षेत्रमा आउने पर्यटकको आगमनको संख्याको आधारमा पर्यटकका लागि आवश्यक होटल रेस्टुरेन्ट सञ्चालन गर्ने बाटो खुल्ला नगर्दा यो समस्या आएको स्थानीय व्यवसायी राजकुमार तामाङ बताउँछन्।
6: 73 सालबाट 76 सालसम्म हाम्रो वार्षिक नवीकरण भयो, त्यहाँपछि चाहिँ नवीकरण रोकिएको छ स्थानीय सरकारको र एक्याबीचको द्वन्द्वको कारणले। अब हामी कसरी उठेर जानुपर्ने भन्ने हाम्रो आश छ।
2: अदालतको आदेश कार्यान्वयन गर्दै पर्यटकको चाप अनुसार बाटोलाई मैत्री पर्यटकीय पूर्वाधार बनाउने र करको दायरामा ल्याउने गरी दिग्दर्शन आउनुपर्ने यस क्षेत्रका अधिकारीले सुझाएका छन्। कृष्णमणि बराल, बीबीसी, पोखरा।
1: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति अमेरिकाले इरानमाथि धेरै कड़ा प्रहार गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल मार्फत उनले अमेरिकाले निकट भविष्यमै खार्ग टापु लगायत इरानका अन्य तेल पूर्वाधार कब्जामा लिने पनि बताएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणीन्द्र दाहालबाट।
7: आफ्नो पोस्टमा राष्ट्रपति ट्रम्पले निकट भविष्यमा नै अमेरिकाले खार्ग टापु र अन्य तेल पूर्वाधारहरूमा कब्जा कायम गर्ने र भेनेजुएलामा जस्तै गरी तेल र ग्यास बजार पूर्ण रूपमा नियन्त्रणमा लिने उल्लेख गरेका छन्। यसैबीच इरानको अर्ध सरकारी समाचार संस्थाले हुर्मुज जलमार्ग नजिकै सिरिकमा विस्फोटनको आवाज सुनिएको जनाएको छ। द्वन्द शुरू भएता राष्ट्रपति ट्रम्पले बारम्बार इरानको प्रमुख तेल टर्मिनल रहेको खार्ग टापुलाई कब्जा गर्ने चेतावनी दिएका छन्। मार्च 13 संयुक्त राज्य अमेरिकाले उक्त टापुमा हमला गरेपछि ट्रम्पले अमेरिकी फौजले त्यहाँका सबै सैन्य निशानाहरूलाई पूर्ण ध्वस्त बनाइदिएको बताएका थिए। अमेरिकाले उक्त टापुलाई नियन्त्रणमा लिएको खण्डमा तेल निर्यातलाई बन्द गराइदिन सक्छ। इरानी मूल भूमिमा आक्रमण गर्न उक्त स्थानको प्रयोग गर्न सक्ने अवस्था पनि रहन्छ। तर खार्ग टापुलाई नियन्त्रणमा लिनु चुनौतीपूर्ण हुने र हवाई साधन वा पानी जहाज मार्फत उल्लेख्य दूरी पार गरेर मात्रै अमेरिकी फौज त्यहाँ पुग्न सक्ने जनाइएको छ। लगातार 2 रातदेखि अमेरिकाले इरानमाथि आक्रमण गरिरहेको छ। तेहरानले अप्रेलमा भएको युद्धविराम व्यावहारिक रूपमा अब अर्थहीन भएको जनाएको छ। अमेरिकी सेनाले निगरानी तथा रेडार स्थलहरूलाई लक्षित गरेको बताएको छ। इरानले जवाफी कार्यवाही स्वरूप बहरेन, जोर्डन र कुवेत स्थित अमेरिकी सैन्य आधारहरूमा आक्रमण गरेको जनाएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
1: रेडियो सङ्खुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।

0: आज विक्रम सम्वत 2083 साल जेठ 29 गते शुक्रबार जेठ कृष्ण द्वादशी 12 जून सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: सम्पत्ति छानबिन आयोगमा सम्पत्ति बुझाउँदै कर्मचारी राजनीतिक पदाधिकारी बाँकी 13,000 विद्यालयमा 100 भन्दा कम विद्यार्थी खरिद ढिलाइले देशभर रेबिज खोपको अभाव लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको दालचिनीले चम्काएको खुर्सानी गाउँ शीर्षकको शुभ समाचार।
0: तिनी गाउँका रूपमा परिचित बनेको छ। यहाँका 200 भन्दा बढ़ी परिवार दालचिनीको व्यावसायिक खेती गर्छन्। दालचिनी खेतीले आर्थिक सामाजिक रूपमा गाउँ चम्किएको स्थानीय खुम बस्नेत बताउँछन्। पाल्पाको यो गाउँमा 15 वर्ष यता व्यावसायिक रूपमा स्थानीयले तेजपात र दालचिनी खेती गर्दै आएका छन्। यसले उनीहरूको जीवनस्तरमा सुधार आएको हो। दालचिनीको बोक्रा र पात बिक्री हुन्छ। अहिले पूरै गाउँ तेजपत्ताकै कारण समृद्ध बन्न सफल भएको बस्नेतले बताए। यसलाई दालचिनी बाहेक कतिपयले सुनकाउली तेजपात पनि भन्छन्। पात र त्यसैको रूखको बोक्रा बिक्री गरेर राम्रै घर खर्च चल्छ। व्यवसाय खेती गरेर स्थानीयले वर्षमा 5 लाखसम्म कमाई गर्छन्। दालचिनीको उत्पादन राम्रो छ। उनले भने अहिलेसम्म निकासी गर्नेहरूले एसियाकै सबैभन्दा राम्रो दालचिनी मानिन्छ। कतिपयले बेलवास साल झण्डेसम्म लगेर बिक्री गर्छन्। स्थानीय प्रदेश र संघ सरकारले नर्सरी र कृषि बोन बनाउने हो भने अझ फाइदा पुग्ने बस्नेतको भनाइ छ। खुर्सानीका बासिन्दाको जीवनस्तर सुधार्न तेजपात र दालचिनी सहयात्री बनेको स्थानीय दान बहादुर रेग्मीले बताए। सरकारी तवरबाटै खासै सहयोग नपाएको उनले बताए। वैदेशिक रोजगारमा जान उनीहरूले तेजपात खेती गरेर राम्रो गरेका जान चाहनेहरूले तेजपात खेती गरेर राम्रो गरेका छन्। गाउँका युवाहरू अहिले तेजपातलाई व्यावसायिक बनाउने योजना अघि सारेका छन्।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बनेर बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रिके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सम्पत्ति छानबिन आयोगमा कर्मचारीले बुझाउँदै राजनीतिक पदाधिकारी बाँकी शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। मुलुकमा बहुदलीय व्यवस्था पुनर्स्थापनापछि सार्वजनिक पदमा आसीन तथा पूर्व पदाधिकारीको सम्पत्ति छानबिन गर्न गठित सम्पत्ति छानबिन आयोगमा पछिल्लो समय विवरण बुझाउनेको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। आयोगले पहिलो चरणमा विक्रम सम्वत 2062-63 राजनैतिक परिवर्तनपछि विभिन्न सरकारी ओहदा र उच्च पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन अघि बढ़ाउन सम्पत्ति विवरण माग गरेको हो। आयोगका अनुसार हालसम्म पूर्व कर्मचारी तथा विभिन्न संवैधानिक निकायका गरी झण्डे 8,000 जनाले आयोगमा स्वयं उपस्थित भई अनलाइन र हुलाक मार्फत सम्पत्ति विवरण बुझाएका छन्। पछिल्लो समय दैनिक औसत 1,000 भन्दा बढ़ीले सम्पत्ति विवरण बुझाइरहेको आयोगले जनाएको छ। दैनिक ठूलो संख्यामा पूर्व कर्मचारी तथा पदाधिकारीले आयोगमा आफ्नो सम्पत्ति विवरण बुझाइरहँदा विभिन्न राजनीतिक दलबाट विभिन्न समयमा सार्वजनिक निकायमा नियुक्ति पाएका व्यक्तिले भने हालसम्म आयोगमा कुनै विवरण बुझाएका छैनन्। आयोगका अनुसार हालसम्म विवरण बुझाउनेमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश पूर्व मुख्य सचिव पूर्व मन्त्री सहित निजामती क्षेत्र र संवैधानिक निकायका पदाधिकारी रहेका छन्। सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश गोपाल पराजुली पूर्व न्यायाधीश डम्बर श्रेष्ठ केदार चालिसे पुरूषोत्तम भण्डारी डिलीराज आचार्य र गौरी बहादुर कार्की लगायतले सम्पत्ति विवरण बुझाइसक्नु भएको छ। त्यसै गरी लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली, पूर्व सचिव श्याम प्रसाद मैनाली, पूर्व कानून मन्त्री माधव पौडेल तथा पूर्व मुख्य सचिव लीलादेवी गरतौड़ा लगायतले आयोगमा उपस्थित भई आफ्नो सम्पत्ति विवरण बुझाइसक्नु भएको छ। आयोगका प्रवक्ता तथा पूर्व प्रहरी नायक महानिरीक्षक गणेश केसीले हालसम्म करिब 8,000 पूर्व पदाधिकारी तथा कर्मचारीले आफ्नो सम्पत्ति विवरण बुझाएको जानकारी दिनुभयो। आयोग स्रोतका अनुसार त्यस्ता अधिकांश पूर्व राजनीतिज्ञ आयोगको अनौपचारिक सम्पर्कमा रहेका छन्। कतिपयको आगलागीमा परि कागजात जलेका छन् भने केहीको कार्यालयको व्यस्तताका कारण विवरण संकलनमा ढिलाइ भएकाले एकपटकका लागि समय थप गरिएको छ। विवरण बुझाउनु पर्ने केही पूर्व पदाधिकारीहरूले समय माग गरेकाले एक महिनाका लागि म्याद थप गरिएको बताइएको छ। आयोग स्रोतका अनुसार अधिकांश पूर्व राजनीतिज्ञ आयोगको अनौपचारिक सम्पर्कमा आएका छन् भने तोकिएको समयभित्र विवरण बुझाउने अनौपचारिक प्रतिबद्धता जनाएको आयोग स्रोतले जनाएको छ।
0: तेह्र हजार विद्यालयमा 100 भन्दा कम विद्यार्थी शीर्षकमा गोर्खापत्र खबर लेख्छ। मुलुकमा संचालित सरकारी विद्यालय मध्ये आधा भन्दा बढ़ीमा विद्यार्थीको चरम अभाव देखिएको छ। विद्यार्थी अभाव भएपछि ती विद्यालय संचालन गर्ने कि अन्यमा गाभ्ने भन्ने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले छलफल अगाडि बढ़ाएको छ। सामुदायिक विद्यालय मध्ये पनि कुनैमा 7,000 भन्दा बढ़ी विद्यार्थी पढ़िरहेको सरकारी तथ्याङ्कले देखाएको छ। विद्यार्थीको वितरणमा देखिएको असमानताका कारण सामुदायिक विद्यालयमा सरकारले गरेको लगानी अनुसार प्रतिफल आउन सकेको छैन। सरकारी तथ्याङ्क अनुसार मुलुकभर 27,010 सामुदायिक विद्यालय संचालनमा छन्। ती मध्ये 13,736 अझै पनि 100 भन्दा कम विद्यार्थी छन्। यो भनेको कुल सामुदायिक विद्यालयको 50.86% हो। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सबैभन्दा धेरै विद्यार्थी भएको सामुदायिक विद्यालय रूपन्देहीको बुढबल उपमहानगरपालिका स्थित कालिका मानव ज्ञान माध्यमिक विद्यालय रहेको छ। यो विद्यालयमा 8,239 विद्यार्थी अध्ययनरत छन्। धेरै विद्यार्थी अध्ययनरत 10 सामुदायिक विद्यालय मध्ये रूपन्देही जिल्लामा मात्रै 4 रहेका छन्। त्यस्तै काठमाडौँका 2, धनुषा, कपिलवस्तु, भक्तपुर र मोरङमा 1-1 विद्यालय छन् जहाँ 4,000 भन्दा धेरै विद्यार्थी अध्ययनरत छन्। तथ्याङ्क अनुसार 100-500 विद्यार्थी भएका सामुदायिक विद्यालय 10,086 छन्। 501-1,000 विद्यार्थी भएका सामुदायिक विद्यालय 1,670 छन्। त्यस्तै 1,001-1,500 विद्यार्थी भएका सामुदायिक विद्यालय 467 रहेका छन्। पछिल्लो समय विद्यालय व्यवस्थापन, नेतृत्व, लगानी र गुणस्तर वृद्धिका लागि भएका विभिन्न प्रयासका कारण केही सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ़दै गएको देखिएको छ। विद्यार्थी न्यून भएका विद्यालयलाई स्थानीय तहको आवश्यकता र नक्साङ्कनका आधारमा समायोजन समेत गर्न थालिएको छ। हालसम्म 650 भन्दा धेरै विद्यालयलाई समायोजन गरिसकिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अरुणप्रसाद नेउपानेले बताउनुभयो। आवश्यकता अनुसार केही विद्यालयलाई कक्षा घटुवा गरिएको पनि उहाँले जानकारी दिनुभयो। विद्यालय गाभ्दा बढ़ी हुने शिक्षकलाई दरबन्दी कम भएका अन्य विद्यालयमा स्थानान्तरण गर्ने प्रक्रियालाई पनि सरकारले तीव्रता दिएको छ। साथै माथिल्लो तहमा थोरै शिक्षक दरबन्दी भएको र तल्ला तहमा धेरै देखिएपछि सरकारले दरबन्दीको स्तरोन्नति प्रक्रियालाई पनि तीव्रता दिएको छ।
2: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले काठमाडौँ उपत्यकाका होल्डिङ सेन्टरमा बसिरहेका विस्थापित सुकुम्बासीलाई दुर्घटना बीमा, स्वास्थ्य बीमा र जीवन बीमा सेवा दिने तयारी तीव्र पारेको बताएको छ। प्रधानमन्त्री कार्यालयले सरकारले तोकेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई ती बीमा कार्यक्रमको सेवा दिने तयारी तीव्र पारेको जनाएको हो। प्रधानमन्त्री कार्यालयको सहजीकरणमा पूर्वाधार विकास मन्त्रालयले होल्डिङ सेन्टरमा आश्रयरत रहेका नागरिकलाई सामूहिक तथा व्यक्तिगत दुर्घटना बीमाका साथै बाल बालिकाहरूका लागि बाल शैक्षिक योजनाको समेत सुविधा उपलब्ध गराउने योजना बनाएको बताएको छ। त्यसका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल बीमा प्राधिकरण, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, स्वास्थ्य बीमा बोर्ड र नेपाल राष्ट्र बैंकले आवश्यक तयारी गरेको भनिएको छ। काठमाडौँ उपत्यकाभित्रका छवटा होल्डिङ सेन्टरमा करिब 1488 जना आश्रय लिएर बसिरहेको प्रधानमन्त्री कार्यालयको दावी छ। जसमध्ये 95% भन्दा बढ़ीको डिजिटल लागत संकलन भइसकेको भनिएको छ। बीमा कार्यक्रमको सम्पूर्ण लागत तथा प्रिमियम खर्च सरकारले नै बेहोर्ने र त्यसका लागि आवश्यक स्रोत सुनिश्चित भइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यो कार्यक्रमलाई कम्तीमा 10 वर्षसम्म यसलाई निरन्तरता दिने योजना बनाइसकेको सरकारले जनाएको छ।
0: संविधान संशोधन कार्यदल मसौदा लेखन आरम्भ शीर्षकमा गोर्खापत्र खबर लेख्छ। संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले मसौदा लेखन कार्य अगाडि बढ़ाएको छ। कार्यदलले हालसम्म प्राप्त सुझाव समेट्दै मसौदा लेख्न थालेको हो। कार्यदलले शासकीय स्वरूप निर्वाचन प्रणाली सहित मुख्य 8 विषयलाई केन्द्रमा राखेर संकलित सुझावका आधारमा मस्यौदा तयार गर्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्व राष्ट्रपति राजनीतिक दल नागरिक समाज संवैधानिक कानूनका ज्ञाता पूर्व महान्यायाधिवक्तासँगै सरकारवाला निकायका प्रतिनिधिसँग चरणबद्ध छलफल सम्पन्न गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं कार्यालयका सदस्य सचिव लीलाधर सुवेदीले प्राप्त सुझावका आधारमा साझा दृष्टिकोण समेटेर मस्यौदा लेखन आरम्भ गरिएको जानकारी दिनुभयो। संविधान संशोधनका लागि आधार पत्र तयार गर्न मन्त्री परिषद संघीयताको प्रभावकारी कार्यान्वयन प्रदेश र स्थानीय तह निर्वाचन न्यायालयमा सुधार सहितका विषयमा सुझाव लिएको छ। यसअघि पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारीसँग पनि समितिले संविधान संशोधनका विषयमा सुझाव लिएको थियो। प्रथम राष्ट्रपति डाक्टर यादवले फराकिलो राष्ट्रिय सहमतिका आधारमा मात्र बहस पत्र तयार गर्न कार्यदललाई सुझाव दिनुभएको छ। उहाँले निकै ठूलो जनसंघर्ष अनवरत बलिदान र संविधान सभाको समय थपेर गहन छलफलपछि जारी संविधानको मूल मर्मलाई जीवन्त राख्नुपर्ने बताउनुभयो।
2: चार वित्तीय अपराधमा 3 अदालतमा मुद्दा 27.80 करोड़ विगोतावी 86 प्रतिवादी शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। वित्तीय घोटाला अभियोगमा शंकर समूह इन्फिनिटी होल्डिङ्स र हिमालयन री इन्सुरेन्सका संचालक लगायत विरूद्ध बिहिबार एकै दिन 3 अदालतमा मुद्दा दायर भएको छ। जिल्ला अदालत काठमाडौँमा धितोपत्र कसुरमा 81 र बिना कसुरमा 42 विरूद्ध मुद्दा चलाइएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा 39 विरूद्ध विशेष अदालत र बैंकिङ कसुरमा 4 विरूद्ध उच्च अदालत पाटनमा मुद्दा लगिएको छ। शंकर समूहका अध्यक्ष शंकर लाल अग्रवाल तथा उपाध्यक्ष दया सुलभ र सहिल अग्रवाल र इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट विरूद्ध 4 कसुरमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले बीमा ऐन अन्तर्गतको कसुरमा 3,73,85,24,227 धितोपत्र ऐन बमोजिम कसुरमा 1,14,86,09,900 रूपियाँ विगोतावी गर्दै मुद्दा चलाएको हो। विशेष अदालतमा दायर भएको सम्पत्ति शुद्धिकरण कसुरको मुद्दामा करिब 22.5 अर्ब र उच्च अदालतमा दायर बैंकिङ कसुरको अभियोगमा 42,14,88,000 विगत दावी गरिएको छ। तीनवटै अदालतमा गरी 27,80,86,22,127 रूपियाँ विगत दावी गरिएको छ। विभिन्न कसुरमा प्रतिवादी दोहोरिएका छन् जसका कारण कुल प्रतिवादीको संख्या 86 छ। बीमा ऐन र धितोपत्र ऐन अन्तर्गतको कसुरमा गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा, लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर, रमेश कपका उपाध्यक्ष रोहित गुप्ता, जावलाखेल ग्रुप अफ इण्डस्ट्रीजका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई प्रतिवादी बनाइएको छ। सिद्धान्त झुनवाला, ललितिका गोलियाड, सुमर शमशेर सबरा, सलिनी संघाई, सन्दीप चासन अग्रवाल, सुबी अग्रवाल लगायत विरूद्ध पनि मुद्दा तयार गरिएको छ। धितोपत्र सम्बन्धी कसुरमा निकोलस पाण्डे, सौरभ दुगर, दिगम्बर झा, नितेश मालपानी, ज्योति प्रकाश पाण्डे लगायतलाई प्रतिवादी बनाइएको छ।
0: गृहमन्त्री सुदन गुरूङले विपद व्यवस्थापन चुस्त र प्रभावकारी बनाउन सार्वजनिक खरिद ऐनका कतिपय प्रावधान परिमार्जन आवश्यक रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा मन्त्री गुरूङले विपद व्यवस्थापनका लागि कानूनका केही प्रावधान बाधक रहेको समेत बताउनुभयो। हालको प्रविधि र उद्धारका लागि प्रयोग भइरहेका उपकरण सुविधा सम्पन्न नभएको बताउँदै उहाँले खरिदका लागि तत्कालै प्रक्रिया अगाडि बढ़ाइए पनि मनसून अघि सम्पन्न नहुने धारणा समितिमा राख्नुभयो। प्रचलित खरीद कानून पालना गर्दा उपकरण मनसुन अघि खरीद प्रक्रिया पूरा गर्न सम्भव नभएको मन्त्री गुरूङको भनाई छ। कानूनका त्यस्ता व्यवस्थामा संशोधन आवश्यकता रहेको औल्याउनुभयो। मौसमजन्य जोखिम कम गर्न उपत्यका नदी किनारका नागरिकलाई सुरक्षित स्थानमा सरकारले स्थानान्तरण गरेको मन्त्री गुरूङले बताउनुभयो। मन्त्री गुरूङले गृह मन्त्रालयका लागि विनियोजन भएको बजेट पर्याप्त नभएको समेत बताउनु भएको थियो।
2: नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक अभियानमा देशभर उत्साहजनक सहभागिता रहेको जनाएको छ। पार्टीले 5,38,622 जना क्रियाशील सदस्यले एनसीआईटी प्राप्त गरिसकेको र 1,49,309 जनाको अध्यावधिक प्रक्रिया जारी रहेको जानकारी दिएको छ। कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार क्रियाशील सदस्यता अध्यावधिकका लागि कुल 7,82,209 सदस्य मध्ये उक्त संख्याका सदस्यले वडा सभापति मार्फत एनसीआईडी प्राप्त गरेका छन्। साथै 1,49,309 जनाले स्वयं अध्यावधिक फारम पेश गरी वडा सभापति मार्फत प्रमाणीकरणको प्रक्रियामा रहेका छन्। कांग्रेसले इन्टरनेटको पहुँच भन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्ला विकट पहाड़ी भूभाग बारा र खोटाङ जिल्ला तथा विदेश स्थित नेपाली जनसम्पर्क समितिहरूमा जारी अध्यावधिक कार्यलाई थप व्यवस्थित गरिने जनाएको छ। पार्टीले नयाँ क्रियाशील सदस्यता वितरण कार्य अर्को सूचना जारी नभएसम्म खुल्ला रहने समेत स्पष्ट पारेको छ। क्रियाशील सदस्यता अध्यावधिक अभियानलाई सफल बनाउन सक्रिय रूपमा सहभागी हुने सदस्य कार्यकर्ता तथा सम्बन्धित सबैप्रति नेपाली कांग्रेस